लाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक 5 रहेको छ। कुम्भ राशि, रचनात्मक सोच र नयाँ विचारले मनमा प्रसन्नता ल्याउनेछ। साथीभाइको सहयोगले रोकिएका काममा सहजता मिल्नेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक 1 रहेको छ। अन्तिममा मीन राशि, घर परिवारको सरसल्लाह र सहयोगले जटिल विषय पनि समाधान हुनेछ। भौतिक साधन वा घरायसी वस्तु खरिदको योजना बन्न सक्छ। कुनै पनि कार्य गर्दा हतार नगरौ। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक 2 रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। कार्यक्रम शुभ प्रभातमा तपाईँको जन्मदिनको शुभकामनालाई पनि प्रसारण गर्दै आएका छौं। रेडियो मार्फत कसैलाई जन्मदिनको शुभकामना दिन चाहनुहुन्छ भने अघिल्लो दिनमा नै हाम्रो फोन नम्बर 0564141000 फोन गरेर वा हाम्रो इमेल र सामाजिक सञ्जाल मार्फत पठाउन सक्नुहुनेछ। फलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोलबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: श्रोता वृन्दै नै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9846610950।
2: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
6: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9856011445 र 9856020445। एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
5: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
5: फोन नम्बर 0564143121,
4: मोबाइल 9865078634 र 9701105090।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बन्केवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बन्केवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
11: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
0: यही आउँदो असोज 3 गते पहिलो शनिबार
13: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
14: उपचार हुने रोगहरू
13: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
14: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
13: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
14: दिसा पिसाब एवं पेटको समस्या,
13: तौल गडबड हुने वा थाइराइडको समस्या,
14: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
13: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
14: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा तनहु।
13: फोन नम्बर 0564142333 र 9978161887।
15: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
11: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
15: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141442, 9856231128, 9462614726।
11: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता
16: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
17: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
17: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
13: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
18: अहिले बिहानको 6 बज्यो। टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
19: आफन्त विपत्ता राहत पाउन समेत कानूनको तगारो विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो
20: कृष्ण भीरमा भोलिसम्ममा दुई तर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार
19: भोटे कोशी बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न संवेदनशील मानिने सुरुङ भित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही
21: अहिले त अनलाइन गर्ने छ त सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँछ नि त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छन्।
20: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण
19: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
22: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
22: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
23: फोन नम्बर 082-562-601 9858-35990 9858-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया खैरनमा अब खबरको सिलसिला। भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरू सकुशल भेटिने वा उनीहरूको शव समेत अब फेला पर्ने आश मारेका धेरैले कुशको शव बनाएर दाह संस्कार गर्दै अन्तिम संस्कार सकेका छन्। कतिपयले गर्दैछन्, तर विद्यमान कानूनका कारण स्थानीय तह अर्थात पालिकाले अहिले नै शव नभेटिएकाहरूलाई मृतक ठहर गरेर प्रमाणपत्र दिन सक्दैनन्। मुलुकी देवानी संहिता 2074 दफा 40 बेपत्ताका विषयमा मृत्यु मान्नुपर्ने समय अवधि तोकिएको छ। कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भए वा त्यस्तो व्यक्तिको सम्बन्धमा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै जानकारी नपाएका र त्यस्तो व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएमा बाहेक त्यस्तो व्यक्तिको मृत्यु भएको मानिनेछ, दफा 40(1) भनिएको छ। यो व्यवस्थाका कारण कुनै पनि बेपत्ता व्यक्तिलाई 12 वर्षसम्म मृत घोषणा गर्न पाइँदैन। यो प्रावधानका कारण बाढ़ी पीड़ित परिवारले काज क्रिया खर्च, राहत, पेन्सन पट्टा, बीमा रकम लगायतमा दावी लिन पनि अप्ठ्यारो परेको छ। नामसारी लगायत काम पनि रोकिएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बेपत्ताको हकमा कानूनी प्रावधानकै कारण पालिकाले कुनै निर्णय गर्न नसकिरहेका बताउनु भएको छ। बाधा अर्चन फुकाउन भोटेकोशी बाढ़ी पीड़ित क्षेत्रका स्थानीय तहबाट सामूहिक निर्णय गरेर गृह मन्त्रालयलाई पत्र लेखेका थियौं। उहाँले भन्नुभयो, अस्ति सोमबार प्रधानमन्त्री, गृहमन्त्री र अन्य मन्त्री सहितलाई पनि यो समस्या सुनाएका छौं। राहत, नामसारी, पेन्सन पट्टा, बीमा रकम लगायतमा समस्या भएपछि बाढ़ीग्रस्त पालिकाका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, विपद व्यवस्थापन समितिले कानूनी अडचन फुकाउन आग्रहसहित संघ सरकारलाई अनुरोध गरेका छन्। बाढ़ीमा आफन्त बेपत्ता भए राहत पाउन समेत कानूनको तगारो शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: यसै गरी भोटे कोशीमा आएको भीषण बाढ़ी र पहिरो पछि सिर्जित आपतकालीन विपदमा नेपालले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायबाट उल्लेख्य परिमाणमा राहत तथा मानवीय सहायता प्राप्त गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार भदौ 25 गतेसम्म विभिन्न 13 देश तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट कुल 451 प्रकारका राहत सामग्री नेपाल आइपुगे। प्राप्त सामग्रीहरूमा जीवन रक्षक औषधि, अत्याधुनिक स्वास्थ्य उपकरण, खाद्यान्न, त्रिपाल, कम्बल, सरसफाईका किट र उद्धारका लागि प्रयोग हुने उच्च प्रविधियुक्त उपकरणहरू समावेश छन्। विपदपछिको परिस्थितिमा छिमेकी देश भारतले विशेष गरी स्वास्थ्य क्षेत्रलाई लक्षित गरी ठूलो परिमाणमा औषधीय सहायता उपलब्ध गराएको छ। भोटेकोशी विपदमा अन्तर्राष्ट्रिय सहायताको ओइरो शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
5: पृथ्वी राजमार्गको कृष्णभीरबाट हिजो 4 एलपी ग्यास बुलेट र 25 भरिएका सिलिण्डर बोकेका ट्रक पार भएका छन्। कृष्णभीरमा गएको भदौ 14 राजमार्ग भाँसिएपछि यातायात अवरूद्ध हुँदै आएको छ। नयाँ सड़क खोलेर 2 अघि अत्यावश्यक गाड़ी परीक्षणका रूपमा सञ्चालन गरिए पनि मालवाहक गाड़ी भने हिजो पहिलो पटक छोड़िएको हो। भरिएको ग्यास बुलेट वैकल्पिक राजमार्गबाट यसअघि काठमाण्डु आइपुग्न नसक्दा काठमाण्डुमा ग्यास अभाव छ। प्रहरी परिसर चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले राजमार्गमा बेलुका चारवटा बुलेट, ग्यासका सिलिण्डर भरिएका 25 ट्रक, 40 पेट्रोलियम पदार्थ भरिएको ट्याङ्करले कृष्णवीर पार गरेका जानकारी दिनुभयो। पृथ्वी राजमार्ग भोलि बिहिबारदेखि नियमित सञ्चालनमा ल्याउने गरी सड़क विभागले तयारी अन्तिम चरणमा पुर्याएको छ। कृष्णवीरबाट ग्यास बुलेट काठमाडौँ आउन लागेसँगै काठमाडौँमा देखिएको ग्यासको अभाव क्रमशः कम हुँदै जाने अपेक्षा उद्योगीले गरेका छन्। कृष्णवीरमा आजसम्ममा ट्र्याकमा ग्राभेलको काम पूरा हुनेछ भने भोलिदेखि दुईतर्फी यातायात सञ्चालन हुने गरी तयारी भइरहेको छ। भदौ 10 बिहान आएको हिमबाढ़ीले कृष्णवीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध बनेको थियो। त्यस लगत्तै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म अध्ययन गरेको थियो। विज्ञहरूको सुझाव अनुसार 35 मिटर उचाइ र 20 मिटर भित्रसम्म पहाड़ खनेर ट्र्याक निर्माण गरिएको हो। यसमा प्राविधिक सहितका 50 निरन्तर दैनिक 12-16 घण्टासम्म काम गरिरहेका छन्। काम शुरू भएको 10 दिन अर्थात भदौ 28 गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही गाड़ी सञ्चालन भइसकेको छ। त्यस यता बिहान र बेलुका अत्यावश्यक यातायात आवत जावत भइरहेको छ। आजको गोर्खापत्र दैनिकमा खबर छ।
6: जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे छलफल गर्न मुस्ताङमा देशभरका 2000 भन्दा बढ़ी जनप्रतिनिधि भेला भएका छन्। जिल्लाको घरपजोङ गाउँपालिकाको आयोजनामा देशभरका 431 पालिका र 41 जिल्ला समन्वय समितिमा नेतृत्व गरिरहेका जनप्रतिनिधि भेला भएका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनले नेपालका हरेक क्षेत्रमा गम्भीर असर गरेको उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय मंचमा सहायता र जोखिम न्यूनीकरणको मुद्दा उठाउने बताउनु भएको छ।
5: कहायाका इरनमा भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 560 23 420, 98 01 44 54 674 र 98 460 23 420।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
10: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
11: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
12: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
10: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै

0: तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री।
1: प्रोपाइटर निरंजन प्रसाद जयसवाल, फोन 98461 61 220।
2: शिक्षा को लागि विगत 26 वर्ष देखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तह में बीई सिविल, बीई कंप्यूटर, बी आर्किटेक्चर र बीआईटी विषय में भर्ना खुल्यो।
3: संपर्क एक्मे इंजीनियरिंग कलेज वसुंधरा काठमाडौं,
2: फोन नंबर 01-5670-924 5670-925।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो, कृष्णवीरमा भोलिसम्ममा दुईतर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट सिलिण्डर र ट्याङ्कर पार, जलवायु परिवर्तनको असर बुझ्न जनप्रतिनिधि मुस्ताङमा लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग। भोटेकोशी बाढ़ीले पुर्याएको भौतिक क्षति मध्ये गम्भीर प्रभावित भएको एउटा क्षेत्र जलविद्युत हो। राष्ट्रिय विद्युत जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार ऊर्जा क्षेत्रको कुल क्षति 1,51,04,00,00,000 रूपियाँ भन्दा धेरै छ। यो बाढ़ीले पुर्याएको कुल भौतिक र आर्थिक क्षतिको झण्डै 37% हो। यस्तै कुल विद्युत उत्पादन क्षमताको झण्डै 10% अर्थात 431 मेगावाट विद्युत राष्ट्रिय प्रसारणबाट बाहिरिएको छ। यो उच्च क्षतिका बीचमा पनि उठ्ने एउटा मुख्य सवाल हो, अरबौं लगानी गरेका ती आयोजनाहरूले आफ्नो सम्पत्ति, जनशक्तिको जीवन र त्यहाँका स्थानीय बासिन्दाको जीवन जोगाउन गर्नुपर्ने काम गरेका छन् कि छैनन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
6: जलविद्युत या जुनसुकै संरचनाको सुरुङ सुरक्षाको दृष्टिकोणबाट संवेदनशील हुन्छन्। त्यसैले त्यस्ता सुरुङमा कोही काम गर्न जाँदैछ भने उसको विवरण राखेर कहाँ कसरी काम गर्ने भन्ने जानकारी अध्यावधिक हुनुपर्छ। तर भोटेकोशी र त्रिशुलीको बाढ़ीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूले त्यस्तो विवरण घटनाको हप्तौंसम्म पनि सार्वजनिक गरेका छैनन्। राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मा यो विषय निकै संवेदनशील रहेको बताउनुहुन्छ।
7: सुरुङमा पस्ने मान्छेलाई त्यो रेकर्ड नराखिकन सुरुङमा पसाउनु हुँदैन। सुरुङको कुन पोर्सनमा काम गर्छ, मुखबाट कति मिटरभित्र काम गर्छ त्यो लेखिएको हुनुपर्छ। उसले काम गर्ने बिन्दुबाट सुरुङको इमर्जेन्सी एक्जिट कहाँ छ त्यो कुरा त्यहाँ लेखिएको हुनुपर्छ र त्यहाँभित्र कम्युनिकेसन सिस्टम पनि डेभलप गरिएको हुनुपर्छ। त्यो रसुवाको बाढीमा एउटा दुःखद पक्ष चाहिँ सुरुङभित्र को मान्छे थियो पनि अहिलेसम्म थाहा छैन।
6: भोटेकोशी बाढ़ी प्रलयकारी थियो जसले जलविद्युतका धेरै संरचना ध्वस्त हुँदा विवरणहरू पनि नष्ट भएका हुन सक्छन्। तर शर्मा यो कुरा मान्नुहुन्न।
7: अहिले त अनलाइन गर्ने छ त, सबै हाइड्रो पावरका हेड अफिस त काठमाडौँमा छन् त, जोड्न सकिन्थ्यो नि त। मान्छे जाने बित्तिकै सेन्ट्रल सर्भरमा नाम आउँथ्यो नि। त्यो सुरुङ मापदण्ड चाहिँ कसैले पनि पालना गरेका छन् र अर्को त्यो सुरुङका इमर्जेन्सी एक्जिट थिए कि थिएनन्? थिए भने ती इमर्जेन्सी एक्जिट कतातिर थिए? त्यो नदीतिरै फर्काएका थिए कि इमर्जेन्सी एक्जिट नदीको किनारतिर फर्काएका थिए कि अन्त फर्काएका थिए? यदि नदीको किनारतिर इमर्जेन्सी एक्जिट फर्काएको हो भने त नेपाल गभर्मेन्टका कम्प्लायन्सहरूको ठाडो उल्लङ्घन हो।
6: आयोजनाले आफ्नो जनशक्तिको सुरक्षा मात्र होइन, पूर्व चेतावनी प्रणालीको जडान र सञ्चालनबाट त्यहाँका स्थानीय बासिन्दाहरूलाई प्रकोप बारेमा पूर्व जानकारी दिनुपर्ने उनीहरूको कर्तव्य हो।
7: त्यो अर्ली वार्निङ सिस्टमका विषयमा किन हाइड्रो पावरहरूले कुरा गर्न सकेनन्? त्यो उनीहरूको जिम्मेवारी हो नि। उनीहरूले अर्ली वार्निङको सिस्टम डेभलप गर्नु पर्थ्यो, पर्दैन थियो? त्यत्र हाइड्रो पावरले त्यो रिमोट सेन्सिङ इक्विपमेन्ट जडान गर्न सक्दैनथे?
6: खोलाको किनारमा गरेको व्यवसायमा सुरक्षाका धेरै कुरा ख्याल गर्नुपर्छ। यस्तै जलविद्युत आयोजनाको सामाजिक उत्तरदायित्व पनि तोकिएको छ। त्यस्ता उत्तरदायित्व पूरा गराउन स्थानीय पालिकाहरूको भूमिका पनि महत्वपूर्ण हुन्छ। तर जलविद्युतको हब बनेको भोटेकोशी र त्रिशुली करिडोरमा त्यस्तो देखिएन।
7: त्यहाँका पालिकाहरूले गर्नुपर्ने कुरा चाहिँ के थियो भनेदेखि त्यहाँको विपत्तिको अर्ली वार्निङ सिस्टम डेभलप गराउनु पर्थ्यो हाइड्रो पावरबाट, अर्को रिमोट सेन्सिङ गराउनु पर्थ्यो, तेस्रो कुरा हाइड्रो पावरमा सामाजिक उत्तरदायित्व अन्तर्गतको जुन बजेट छ नि त्यो बजेटले कम्युनिटी मोबिलाइज गरेको थियो भने स्वतन्त्र इन्भाइरोमेन्टलिस्टहरूलाई त्यो कुराको अध्ययन गराउँ कि हामीमाथि के आपत्ति आउन सक्छ भन्थ्यो। फ्लडभन्दा अगाडि पालिकाहरूले त्यहाँका नागरिकहरू प्रतिको सचेतता कुनै पनि प्रदर्शन गर्नै सकेका छैनन्। उनीहरू हाइड्रो पावरसँग मिलेका थिए होला या मिलेका थिएनन्।

0: लोकल सरकार हो नि, त्यो जुन डिग्रीमा नागरिकहरूप्रतिको उनीहरूमा सचेतता हुनु पर्थ्यो नि, त्यो सचेतता चाहिँ पालिकाहरूमा छँदै थियो।
1: अहिले जलविद्युत आयोजना निर्माण भएका धेरै जसो नदी तथा खोलाहरू हिमालतर्फ मुहान भएका वा त्यस्ता जलाधारमा छन्। त्यसैले सबै आयोजनाहरूले प्रकोपको पूर्वानुमान एवं पूर्व चेतावनी प्रणालीको व्यवस्थापन सहित सुरक्षाका मापदण्डहरू पूरा गर्नुपर्छ। यसको नियमनको काम सरकारले गर्ने हो। सरकारले मापदण्ड बनाएको छ तर कार्यान्वयन भने कमजोर छ।
0: हाइड्रो पावरमा नि गभर्मेन्टले कम्प्लायन्सहरू चाहिँ बनाएको छ, यी कम्प्लायन्सहरू अनुपालना हुनुपर्छ, यी कुरा पूरा हुनुपर्छ भनेर बनाएको छ। तर एउटा खतरा के छ भनेदेखि, अनुगमन गर्न जो जान्छन् त्यो परियोजनाको कस्टमा अनुगमन गर्न जान्छन्। त्यो परियोजनाको कस्टमा अनुगमन गर्न गएपछि त्यो परियोजना चाहिँ त्यो अनुगमनमा हावी हुन्छ। त्यो परियोजनाको कस्टमा अनुगमन गर्ने कुरा चाहिँ त्यो रोकिनुपर्ने कुरा हो।
2: राइट्स अफ नेचर अभियानमा संलग्न श्रवण शर्मासँग भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ बारेमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब मौसम बारेको एउटा खबर। गैराती देशका धेरै जसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थपरेकमा 157 मिलिमिटर, स्याङ्जाको डण्डस्वारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। कास्की लमजुङ गोरखामा पनि 60 मिलिमिटर भन्दा धेरै पानी परेको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेश बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती क्षेत्र आसपासमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बाढी र डुबान, पसल सरेको सूचना। शुक्ला गण्डकी चारधुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एकपटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
7: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
8: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
7: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
8: इतिहास, गाथा र कथा, गाँठका कुरा,
7: गाँठका कुरा।
8: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
9: अब बाँकी खबर। सुनसरीको बराह क्षेत्र नगरपालिका 6 का अर्जुन चन्द्रवंशी 62 वर्ष पुग्नुभयो। जन्मेदेखि नै वहाँ श्रीलंका टापुमा बस्दै आउनु भएको छ। तर यस वर्ष सप्तकोशी नदी कटान गर्दै वहाँको घर नजिकै पुगेपछि बगौला भन्ने चिन्ताले वहाँलाई सताउन थालेको छ। पुस्तौंदेखि खेती गर्दै आएको उर्वर भूमि छाडेर कहाँ जाने भन्ने प्रश्न पनि वहाँ सामु तेर्सिएको छ। यस वर्ष कोशीको कटान हेर्दै बस्यौ, चन्द्रवंशीले भन्नुभयो। बराह क्षेत्र 6 र 9 मा पर्ने श्रीलंका टापुतर्फ असारदेखि शुरू भएको कोशीको कटान अझै रोकिएको छैन। सप्तकोशीको कटानबाट जीवछी कुमारी महतोको परिवार पनि विस्थापित भएको छ। कोशीले खेतीयोग्य जमिन बगाएपछि वहाँ अहिले अर्काको जग्गामा बसिरहनु भएको छ। अर्जुन र जीवछी मात्र होइनन्, अरू धेरै जना त्यहाँबाट बसाई सर्ने योजनामा छन्। कोशीले निरन्तर कटान गर्न थालेपछि श्रीलंका टापुका सुखदेव कविरत, राधे कविरत, शनिचरण कविरत, बालीचरण कविरत र मनोज कविरतका परिवार त यस वर्ष सप्तकोशी पूर्व प्रकाशपुरमा बसाई नै सरिसकेका छन्। श्रीलंका टापुका 10,000 जोखिममा शीर्षकको खबर नागरिकमा छ।
2: अब विदेशको खबर। विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल ग्राहस्त उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको सार्वजनिक विश्व व्यापार प्रतिवेदन सन् 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मोड़मा व्यापार नीतिले दशकौं यताकै गम्भीर र निरन्तर चुनौती सामना गरिरहेको उल्लेख गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेका उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्वाले जनाएको छ। प्रतिवेदनले विश्व व्यापार प्रणालीको भविष्यका 3 सम्भावित परिदृश्य समेत प्रस्तुत गरेको छ। बलियो बहुपक्षीय प्रणाली कायम रहेमा आधारभूत प्रक्षेपणको तुलनामा सन् 2050 विश्वको जीडीपी 2.9% र निर्यात 17.9% बढ़न सक्ने अनुमान गरिएको छ। त्यसैगरी बहुपक्षीय व्यापार नियम कमजोर हुँदै भू राजनैतिक गुटमा आधारित व्यापारिक सहकार्य हुने अवस्थामा विश्वको जीडीपी 5.1% र निर्यात 18.6% घट्न सक्ने समेत प्रतिवेदनमा उल्लेख छ।
9: अब खेल खबर। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भोर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेयर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानको दावी छ। खेल आउँदो असोज 3 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ।
2: अब केही खबर संक्षेपमा। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ।
9: आर्थिक वर्ष 2082-83 घर जग्गाको कारोबार बढ़ेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कारोबार संख्या 1.84% घटेकोमा आर्थिक वर्ष 2082-83 4.74% बढ़ेको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा घर जग्गा कारोबार मध्ये लिखित पारित अन्तर्गतको कारोबार संख्या 12.28% बढ़ेको हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा यस्तो कारोबार संख्या 15.45% बढ़ेको थियो।
2: र वर्तमान विश्व समाजलाई यति बेला दुई कुरालाई अत्यन्तै प्रभावित पारेको देखिन्छ, एआई र जलवायु परिवर्तन। यी दुईवटा कुराले अहिलेको विश्व समाजमा ठूलो परिवर्तन निम्त्याएको छ। जलवायु परिवर्तनको कारण विश्वभर बाढ़ी, पहिरो, खडेरी, हिमनदी पग्लिने र स्वास्थ्य संकट बढ़िरहेका बेला यसको जोखिम न्यूनीकरणका लागि एआईको प्रयोग बढ़दैछ। भू उपग्रहका तस्वीर, मौसमका तथ्याङ्क र विशाल डाटालाई क्षणभरमै विश्लेषण गरेर बाढ़ी पहिरोको पूर्व सूचना, हिमालको हिउँ पग्लिने दर, वन विनाश तथा कार्बन उत्सर्जनको निगरानी गर्न एआई प्रभावकारी देखिएको छ। तर नेपालमा भने ठूलो मात्रामा डाटा, आवश्यक पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जलवायु तथा विपद व्यवस्थापनमा एआईको प्रयोग अझै प्रारम्भिक चरणमै सीमित छ। विश्वले फड्को मार्दा नेपालको छैन सुरसार, जलवायु संकटसँग जुझ्न एआईको सहारा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
9: नरुचेको गाँस नबज्ने मुरली।
2: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
9: भोटेको सिबाडीमा आफन्त बेपत्ता, राहत पाउन समेत कानूनको तगारो, विपद लगत्तै अन्तर्राष्ट्रिय सहायताको ओइरो।
2: कृष्णवीरमा भोलिसम्ममा दुई तर्फी नै गाड़ी चलाउन मिल्ने गरी अन्तिम तयारी, ग्यास बुलेट, सिलिण्डर र ट्याङ्कर पार।
9: भोटेको सिबाडीले क्षति पुर्याएका जलविद्युत आयोजनाहरूको सुरक्षा मापदण्ड र पूर्व तयारीमा गम्भीर प्रश्न, संवेदनशील मानिने सुरुङभित्र रहेकाहरूको स्पष्ट विवरण पनि नहुनु चरम लापरवाही।
2: व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने डब्ल्यूटीओको चेतावनी, निर्यात 17.9% बढ़न सक्ने प्रक्षेपण।
9: र जापानमा आयोजना हुने एसियन गेम्सका लागि 15 सदस्यीय नेपाली क्रिकेट टोली घोषणा।
2: र अन्त्यमा आजको कार्टुन चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यो कार्टुन ग्यास अभाव र उद्योग मन्त्रीले हालै दिएको राजीनामासँग सम्बन्धित छ। यहाँ एकजना उपभोक्ता ग्यासको खाली सिलिण्डर बोकेर ग्यास लिनका लागि हिँड्दैछन्। उनलाई देखेपछि श्रीमतीले रोक्दै भन्दैछन्, नयाँ ग्यास आएन क्या, नयाँ मन्त्री मात्रै आहो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: 103.8 MHz.
1: नमस्ते, म डाक्टर नवीन चापागाई, होमियोपैथिक चिकित्सक। के तपाई डिप्रेशन को समस्याबाट पीड़ित हुनुहुन्छ? मन चंचल हुने, बेचैनी हुने, निन्द्रा नलाग्ने, मनमा कुरा खेल्ने, मरिन्छ कि जस्तो लाग्ने, मुटु ढुकढुक हुने, सास फेर्न गाह्रो हुने, एकदमै डर लाग्ने आदि समस्या भएर तपाई चिन्तित हुनुहुन्छ? तपाईलाई पनि डिप्रेशन पो भएको छ कि? अब चिन्ता नलिनुहोस्। डिप्रेशन को बारे महत्वपूर्ण कुराहरू लिएर आएको छु। सर्वप्रथम डिप्रेशन भनेको के हो? डिप्रेशन एउटा सामान्य मानसिक विकार हो। विश्वव्यापी रूपमा अनुमानित 5-10% वयस्कहरू डिप्रेशनबाट पीड़ित छन्। डिप्रेशनबाट पुरुष भन्दा महिला बढी प्रभावित हुन्छन्। डिप्रेशनले आत्महत्या पनि गर्न सक्दछन्। मानिस मुड अफ हुने, कुनै काम गर्न रुचि नहुने, कता कता डर लागे जस्तो भइरहने इत्यादि यसमा समावेश हुन्छन्। डिप्रेशन कसैलाई पनि हुन सक्छ। दुर्व्यवहार, गम्भीर हानि वा अन्य तनावपूर्ण घटनाहरूबाट बाँचेका मानिसहरूलाई डिप्रेशनको सम्भावना बढी हुन्छ। पुरुषको तुलनामा महिलामा बढी डिप्रेशन हुने सम्भावना बढी हुन्छ। अनुमानित 5% जनसंख्याले डिप्रेशनको अनुभव गर्दछन्। संसारमा लगभग 280 मिलियन मानिसहरू डिप्रेशनको शिकार छन्। डिप्रेशन पुरुष भन्दा महिलाहरूमा लगभग 50% बढी पाइन्छ। विश्वव्यापी रूपमा 10% भन्दा बढी गर्भवती महिलाहरू र भर्खरै जन्म दिएका महिलाहरू डिप्रेशनको अनुभव गर्दछन्। हरेक वर्ष आत्महत्याका कारण 7 लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गरेको छ। एक रिसर्चको आधारमा 15-29 वर्ष उमेर समूहमा बढी आत्महत्या भएको पाइन्छ। डिप्रेशन एउटा मूड डिसअर्डर हो, जसले उदासीपनको निरन्तर अनुभूति र तपाईँले हरेक पटक रमाइलो गरेको चीजहरू र गतिविधिहरूमा चासो गुमाउनु हुनेछ। यसले सोच्ने, स्मरण शक्ति, खानपिन र सुत्नमा पनि समस्या ल्याउन सक्छ। क्लिनिकल डिप्रेशन अर्थात् मेजर डिप्रेसिभ डिसअर्डरलाई अक्सर डिप्रेशन भनिन्छ। यो सबैभन्दा गम्भीर प्रकारको डिप्रेशन हो। उपचार बिना डिप्रेशन अझ खराब हुन सक्छ र लामो समयसम्म रहिरहन सक्छ। गम्भीर अवस्थामा यसले आत्महानि वा आत्महत्याद्वारा मृत्युको चीजहरू र गतिविधिहरूमा चासो गुमाउनु हुनेछ। यसले सोच्ने, स्मरण शक्ति, खानपिन र सुत्नमा पनि समस्या ल्याउन सक्छ। क्लिनिकल डिप्रेशन अर्थात् मेजर डिप्रेसिभ डिसअर्डरलाई अक्सर डिप्रेशन भनिन्छ। यो सबैभन्दा गम्भीर प्रकारको डिप्रेशन हो। उपचार बिना डिप्रेशन अझ खराब हुन सक्छ र लामो समयसम्म रहिरहन सक्छ। गम्भीर अवस्थामा यसले आत्महानि वा आत्महत्याद्वारा मृत्यु पनि हुन सक्छ। डिप्रेशनका लक्षणहरू कस्ता हुन्छ? उदास, चिन्तित अर्थात् खाली खाली महसुस हुनु, आशाहीन, बेकार र निराशावादी महसुस गर्नु, धेरै रुनु, मुड अफ भइरहनु, चिन्तित, रिसाएको वा रिसाएको महसुस हुनु, तपाईँले एकपटक रमाइलो गरेको शोक र रुचिहरूमा रुचि गुमाउनु अर्थात् रुचि नहुनु, आलस्य, अल्छी, जोश जागर नहुनु, ध्यान केन्द्रित गर्न नसक्नु अनि निर्णय गर्न कठिनाई हुनु, धेरै बिस्तारै हिँड्ने वा बोल्ने हुनु, सुत्न गाह्रो हुनु, बिहान सबेरै उठ्नु वा धेरै सुत्नु, भोकमा कमी र तौलमा परिवर्तन हुनु, कुनै दीर्घ रोग लागेर निको हुँदैन भन्ने थाहा पाएर चिन्तित भइरहनु, मृत्यु, आत्महत्या, आत्महानि वा आत्महत्या प्रयासको विचार गर्नु, कसैलाई मर्न एकदमै डर लाग्नु। डिप्रेशनका लक्षणहरू पुरुष, महिला, किशोर किशोरी र बालबालिकाहरू सबै नै प्रभावित हुन्छन्। कसैलाई क्रोध, आक्रामकता, चिडचिडापन, चिन्ता वा बेचैनी हुनु, अत्यधिक रक्सी पिउनु, लागु पदार्थको प्रयोग गर्नु वा उच्च जोखिम गतिविधिहरूमा संलग्न हुनु, यौन रुचि नहुनु, यौन इच्छाको कमी हुन्, बौद्धिक क्षमताहरू जस्तै ध्यान केन्द्रित गर्न नसक्नु, गर्नुपर्ने कामहरू पनि पूरा गर्न कठिनाई हुनु, कुराकानीको क्रममा ढिलो प्रतिक्रिया जनाउनु, निन्द्रामा समस्या, अत्यधिक निन्द्रा हुनु वा रातभर नसुत्नु, शारीरिक अस्वस्थता जस्तै थकान, दुखाई, टाउको दुखाई, पाचन प्रणालीमा हुने समस्याहरू, पेट दुख्नु, फुलिनु, ढाडिनु, कब्जियत, अपच इत्यादि हुनु, त्यस्तै सास फेर्न गाह्रो हुनु, मुटु ढुकढुक हुनु,

0: डिप्रेसन ग्रस्त समयमा मनमा चैन र आनन्द भन्ने कुरो हुँदैन। मान्छे चाहिँ यहाँ छ तर मन अर्कैतिर डुलिरहेको हुन्छ। पुअर कन्सन्ट्रेसन, कमजोर एकाग्रता, अत्यधिक अपराध अर्थात आत्मग्लानीको भावना, भविष्यको बारेमा आशाहीनता, मर्ने वा आत्महत्या गर्ने बारे विचार गरिरहनु, धेरै थकित वा आलस्य कमजोर महसुस गर्नु, जोश जागर नहुने, पेट फुलिने, दुख्ने, ढाडिने, छाती पोल्ने, घाँटीमा के अड्के जस्तो हुने, मुटु ढुकढुक भइरहने इत्यादि हुन्छ। डिप्रेसन के कारणले हुन्छ त? डिप्रेसनका धेरै सम्भावित कारणहरू छन्। तिनीहरू बायोलोजिकलदेखि परिस्थिति जन्य हुन सक्दछन्। जस्तै पहिलो छ ब्रेन केमिस्ट्री। डिप्रेसन भएका व्यक्तिहरूमा मूड, विचार, निन्द्रा, भोक र व्यवहार व्यवस्थापन गर्न मस्तिष्कका भागहरूमा रासायनिक असन्तुलन हुन सक्दछ र डिप्रेसन हुन सक्दछ। दोस्रो हर्मोन लेभल्स, महिलाहरूको मासिक धर्मचक्र, मेन्स्ट्रुअल साइकल, पोस्टपार्टम पिरियड, पेरिमेनोपोज र मेनोपोजको समयमा विभिन्न समयहरूमा एस्ट्रोजेन र प्रोजेस्टेरोनमा हुने परिवर्तनहरूले डिप्रेसनको लागि व्यक्तिको जोखिम बढाउन सक्दछ। त्यस्तै तेस्रो छ पारिवारिक इतिहास। यदि तपाईँसँग डिप्रेसन वा अन्य मूड डिसअर्डरको पारिवारिक इतिहास छ भने तपाईँ डिप्रेसन विकासको लागि उच्च जोखिममा हुनुहुन्छ। चौथो छ अर्ली चाइल्डहुड ट्रमा, प्रारम्भिक बाल्यकालको आघात। केही घटनाहरूले तपाईँको शरीरले डर र तनावपूर्ण अवस्थाहरूमा प्रतिक्रिया गर्ने तरिकालाई असर गर्दछ। पाँचौं छ ब्रेन स्ट्रक्चर, मस्तिष्क संरचना। यदि तपाईँको मस्तिष्कको फ्रन्टल लोब कम सक्रिय छ भने डिप्रेसनको लागि ठूलो जोखिम हुन सक्छ। त्यस्तै छैठौं मेडिकल कन्डिसन, चिकित्सा अवस्था। जस्तै दीर्घकालीन रोग, अनिद्रा, दीर्घकालीन दुखाई, पार्किन्सन्स रोगहरू, स्ट्रोक, हृदयघात र क्यान्सर इत्यादि। सातौं छ लागू पदार्थको प्रयोग, विभिन्न पदार्थ वा रक्सीको दुरुपयोगको इतिहासले डिप्रेसनको जोखिमलाई असर गर्न सक्छ। आठौं छ पेन अर्थात दुखाई, लामो समयसम्म भावनात्मक वा पुरानो शारीरिक पीड़ा महसुस गर्ने व्यक्तिहरूमा डिप्रेसनको विकास हुने सम्भावना बढी हुन्छ। डिप्रेसनका कारणहरू प्राय तपाईँको स्वास्थ्यका अन्य तत्त्वहरूसँग जोडिएका हुन्छन्। जस्तै बायोकेमिकल, मेडिकल, सोसियल, जेनेटिक र सर्कमस्टान्सियल हुन सक्दछ। त्यस्तै नौ छ सामाजिक आर्थिक स्थिति, आर्थिक समस्याहरू र कथित कम सामाजिक स्थिति सहित सामाजिक आर्थिक स्थितिले तपाईँलाई डिप्रेसन जोखिम बढाउन सक्छ। माया, प्रेम, पारिवारिक झगडाको कारणले पनि डिप्रेसन हुन सक्दछ। त्यस्तै दशौं भिटामिन डी को कमी, विश्वसनीय स्रोतले डिप्रेसनका लक्षणहरूलाई भिटामिन डी को कमी हुनु पनि यसको कारणको रूपमा लिएको छ। त्यस्तै विभिन्न भिटामिनहरूको कमीको कारणले पनि डिप्रेसन हुनमा उल्लेखनीय रोल रहेको पाइन्छ। एघारौं लैङ्गिक पहिचान, 2018 एक अध्ययन अनुसार ट्रान्सजेन्डर मानिसहरूको लागि डिप्रेसनको जोखिम सामान्य मानिसहरूको तुलनामा लगभग 4 गुणा पाइएको छ। बाह्रौं छ विभिन्न चिकित्सा रोगहरू, डिप्रेसन अन्य पुराना चिकित्सा रोगहरूसँग सम्बन्धित छ। हृदय रोग भएका व्यक्तिहरूमा डिप्रेसन नहुने मानिसहरूको तुलनामा लगभग 2 गुणा सम्भावना रहेको पाइन्छ, जबकि क्यान्सर भएका 4 मध्ये 1 जनामा पनि डिप्रेसन भएको पाइएको छ। थाहा पाउनुभयो त? अब यसको उपचार के हुन्छ त? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु आवश्यक हुन्छ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। डिप्रेसनमा होमियोपेथी उपचार उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको असन्तुलित अवस्थालाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिहरूद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्दछ। होमियोपेथिक उपचारको क्रममा मानसिक विकारहरूको कारण धेरै नै महत्वपूर्ण छन्। डिप्रेसनको उपचारको लागि होमियोपेथिक उपचार सबैभन्दा राम्रो छ, किनकि यसले लक्षणहरूलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरीबाट हटाउने शक्ति पनि हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले डिप्रेसनको लागि होम्योपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिइरहन पनि सकिन्छ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित छ। अन्य स्वास्थ्य समस्या भएका र अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहेका व्यक्तिहरूले पनि डिप्रेसनको लागि होम्योपेथिक औषधिहरू सुरक्षित रूपमा लिन सक्दछन्। डिप्रेसनका केही मुख्य होम्योपेथिक औषधिहरू म तपाईँलाई जानकारी गराउँदैछु, जस्तै औरम मेटालिकम, नेट्रम म्युर, सिपिया, इग्नेसिया, पल्सिटिला, आर्सेनिक एल्बम, केल्किरिया कार्बोनिका, कस्टिकम, सिमिसिफ्युगा, कालीफस, स्टेफिसिग्रिया, ल्याकेसिस, नेट्रम कार्ब, एसिड फस इत्यादि। तर यी औषधिहरू विज्ञ होम्योपेथिक चिकित्सकसँग जाँच गरेर मात्र सेवन गर्नुपर्छ। कसरी खाने, कति पावरमा खाने, कति दिनसम्म खाने, सम्पूर्ण कुराहरू चिकित्सकले मिलाइदिनुहुन्छ अनि मात्र सेवन गर्नुपर्छ। त्यत्तिकै पसलमा चाहिँ किनेर कदापि नखानुहोला। थाहा पाउनुभयो, औषधिको साथसाथै तपाईँले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। भिडियो हेरिरहनुहोला। जस्तै आफूलाई रमाइलो लाग्ने गतिविधिहरू पनि गरिरहने प्रयास गर्नुपर्छ। साथी र परिवारसँग सम्पर्कमा रहिरहनुपर्छ। नियमित रूपमा व्यायाम गर्नुपर्छ। विभिन्न खेलकुदमा पनि सामेल हुनुपर्दछ। सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ। अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन गर्नु हुँदैन, र अवैध लागू पदार्थहरूको प्रयोग पनि गर्नु हुँदैन, जसले डिप्रेसनलाई अझ खराब बनाउन मद्दत गर्दछ। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग सेयर गर्नुपर्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। टेन्सन लिनु हुँदैन। आफूलाई कस्तो महसुस हुन्छ भन्ने बारे आफूले विश्वास गर्ने व्यक्तिसँग कुरा गर्नुपर्छ। अनि स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारसँग कुरा गर्नुपर्छ। आफ्ना समस्याहरू भन्नुपर्छ। त्यसै गरी डिप्रेसन हुने मानिसहरूले खानपानमा पनि ध्यान दिनुपर्छ। जस्तै भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खाना खाने गर्नुपर्छ, हरियो पत्ता भएको सागसब्जी र मौसमी फलफूल धेरै सेवन गर्नुपर्छ। चुकन्दरमा धेरै मात्रामा पोषक तत्व हुन्छ, जसबाट शरीर स्वस्थ हुन्छ। चुकन्दरले हाम्रो दिमागमा न्युरो ट्रान्समिटरको जस्तै कार्य गर्दछ अनि हाम्रो व्यवहार परिवर्तन गर्न मद्दत गर्दछ। त्यस्तै खानामा तेलको प्रयोग एकदमै कम गर्नुपर्छ। फास्ट फुड, जङ्क फुडबाट टाढा रहनुपर्छ। सलादको रूपमा टमाटर लाभकारी हुन्छ। टमाटरमा लाइकोपिन नामको एउटा पदार्थ हुन्छ, जुन एउटा एन्टिअक्सिडेन्ट हो। यसले हाम्रो शरीरलाई डिप्रेसनसँग लड्न ताकत प्रदान गर्दछ। चिनी अनि नुनको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, किनकि यसले पनि विभिन्न शारीरिक समस्याहरू उत्पन्न गराउँछ। त्यसै गरी मांसाहारी अनि बासी खाना पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ, यसले पनि डिप्रेसनका बिरामीलाई राम्रो गर्दैन। धूम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ, लागू पदार्थको सेवन गर्नु हुँदैन। धेरै क्याफिनयुक्त चिया, कफी पनि धेरै प्रयोग गर्नु हुँदैन अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगर विभिन्न औषधिहरूको सेवन पनि गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथै उचित जीवनशैली पनि अपनाउनु आवश्यक हुन्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योगा, मेडिटेसन, ध्यान जस्ता क्रियाकलापहरू गर्नुपर्छ। यसबाट डिप्रेसनका बिरामीलाई जादुमय फाइदा भएको हामी देख्न सक्छौ। त्यस्तै जुन कारणबाट डिप्रेसनको समस्या भएको छ, सोको पहिचान गरी त्यसबाट टाढा रहनुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्काएर बस्नु पनि हुँदैन। समयमा खाने, समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट, मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई समावेश पनि गर्नुपर्छ। सर्वप्रथम एन्जाइटी भनेको के हो? एन्जाइटी अर्थात चिन्ता भनेको डर र बेचैनीको भावना हो। यसले तपाईँलाई पसिना आउन सक्छ, बेचैनी र तनाव महसुस हुन सक्छ, छिटो छिटो मुटुको धड्कन हुन सक्छ, सास फेर्न गाह्रो हुन सक्छ। कुनै पनि काममा कठिन समस्याको सामना गर्नुपर्दा वा महत्वपूर्ण निर्णय लिनु अघि तपाईँ चिन्तित महसुस गर्न सक्नुहुन्छ। अर्को कुरा, एन्जाइटीले तपाईँलाई कुनै पनि समस्याको सामना गर्न मदत पनि गर्न सक्छ। चिन्ताले तपाईँलाई ऊर्जा बढाउन वा ध्यान केन्द्रित गर्न मदत पनि गर्न सक्छ। तर चिन्ता विकार अर्थात एन्जाइटी डिसअर्डर भएका मानिसहरूका लागि भने डर, टेन्सन, चिन्ता, घबराहट, मुटु ढुकढुकी, सास फेर्न गाह्रो इत्यादि हुन सक्दछ। वाट आर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरू के हुन्? एन्जाइटी डिसअर्डर ती अवस्थाहरू हुन् जसमा तपाईँको चिन्ता सजिलैसँग हट्दैन र समय सँगसँगै खराब बन्न पुग्दछन्। यसले तपाईँको दैनिक गतिविधिहरू, दैनिक गर्नुपर्ने कामहरू, स्कुलको काम र अन्य मानवीय सम्बन्धहरूमा हस्तक्षेप गर्न सक्दछ। वाट आर द टाइप्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका प्रकारहरू के हुन्? धेरै प्रकारका चिन्ता विकारहरू हुन्छन् जसमा जेनरलाइज्ड एन्जाइटी डिसअर्डर जीएडी अर्थात सामान्यकृत चिन्ता विकार, जीएडी भएका मानिसहरू स्वास्थ्य, पैसा, काम र परिवार जस्ता सामान्य समस्याहरूको बारेमा सधैँ चिन्ता गर्छन्। त्यस्तै अर्को छ प्यानिक डिसअर्डर, आतंक विकार। प्यानिक डिसअर्डर भएका मानिसहरूलाई प्यानिक अट्याक हुन्छ। यो अचानक कुनै खतरा नभएको बेला धेरै डर बारम्बार हुन सक्दछ। आक्रमणहरू चाँडै आउँदछन्, छिट्टै अनि धेरै बेरसम्म पनि रहन सक्दछन्। अर्को छ फोबियाज। फोबियाज भएका मानिसहरूलाई कुनै चीजको धेरै डर हुन्छ जसले थोरै अनि धेरै खतरा उत्पन्न गर्न पनि सक्दछ। उनीहरूलाई डर लागिरहने हुन्छ। प्लेनमा यात्रा गर्न, पहाड़को यात्रा, अग्लो ठाउँमा चढ्न, भीड़भाड़का ठाउँहरूमा जान वा कुनै सामाजिक परिस्थितिहरूमा सामेल हुन अत्यन्तै कठिनाई हुन सक्छ। वाट आर द कजेज अफ एन्जाइटी डिसअर्डर? चिन्ताको कारण अज्ञात नै रहेको छ। हेरिडिटरी, आनुवंशिकी, मस्तिष्क जीवविज्ञान र रसायन विज्ञान, ब्रेन बायोलोजी एन्ड केमिस्ट्री, तनाव र तपाईँको वातावरण जस्ता कारणहरूले यसमा प्रमुख भूमिका खेल्न सक्दछन्। हु इज एट रिस्क फर एन्जाइटी डिसअर्डर? चिन्ता विकारहरूको लागि जोखिम कसलाई हुन्छ? विभिन्न प्रकारका चिन्ता विकारहरूको लागि जोखिम कारकहरू भिन्न भिन्न हुन सक्दछन्। विशेषत महिलाहरूमा यो समस्या अधिक कमन हुन्छ। तर सामाजिक चिन्ताले, सोशल एन्जाइटीले पुरुष र महिलाहरू दुवैलाई समान रूपमा असर गर्न पनि सक्दछ। सबै प्रकारका चिन्ता विकारहरूका लागि केही सामान्य जोखिम कारकहरू छन् जसमा निश्चित व्यक्तित्व विशेषताहरू। जब तपाईँ नयाँ परिस्थितिमा हुनुहुन्छ वा नयाँ व्यक्तिहरू भेट्नुहुन्छ, सुरुमा लजालु हुनु वा पछि हट्नुहुनेछ। त्यस्तै बाल्यकाल र वयस्कतामा भएका दर्दनाक घटनाहरू सामना गरेका मानिसहरूमा। त्यस्तै चिन्ता वा अन्य मानसिक विकारहरूको पारिवारिक इतिहास अनि केही शारीरिक स्वास्थ्य अवस्था, थाइरोइड समस्या, क्यान्सर जस्ता दीर्घ रोगहरू भएका मानिसहरू बढी रिस्कमा पर्दछन्। वाट आर द सिम्टम्स अफ एन्जाइटी डिसअर्डर? चिन्ता विकारका लक्षणहरू के हुन्? विभिन्न प्रकारका चिन्ता विकारहरूमा विभिन्न लक्षणहरू हुन सक्दछन्। चिन्तित विचार वा विश्वासहरू जुन नियन्त्रण गर्न गाह्रो छ, तिनीहरूले तपाईँलाई बेचैनी र तनाव महसुस गराउँदछन्। र तपाईको दैनिक जीवनमा हस्तक्षेप गर्न सक्दछन्। तिनीहरू तपाईबाट टाढा जान सक्दैनन् र समय सँगसँगै खराब बन्न पुग्दछन्। शारीरिक लक्षणहरू जस्तै छिटो मुटुको धड्कन चल्नु, अस्पष्ट दुखाई हुनु, चक्कर आउनु र सास फेर्न गाह्रो हुन्छ। व्यवहारमा परिवर्तनहरू जस्तै तपाईले गर्नुहुने दैनिक क्रियाकलापहरू व्यवस्था गर्नु, डर लाग्नु, निन्द्रा नलाग्नु, मरिन्छ जस्तो लाग्नु, काम गर्न मन नलाग्नु, शरीर आलस्य हुनु, क्याफिन, अन्य पदार्थहरू र निश्चित औषधिहरूको प्रयोगले तपाईँको लक्षणहरू अझ खराब बनाउन पनि सक्दछ। हाउ आर एन्जाइटी डिसअर्डर्स डायग्नोस्ड? चिन्ता विकारहरू कसरी निदान गरिन्छ? एन्जाइटी डिसअर्डर्सको निदान गर्न तपाईँको डाक्टरले तपाईँको सम्पूर्ण लक्षण र चिकित्सा इतिहासको बारेमा तपाईँलाई सोध्नेछन्। तपाईँसँग अन्य फरक स्वास्थ्य समस्या तपाईँको लक्षणहरूको कारण हो होइन भनी निश्चित गर्नको लागि शारीरिक परीक्षा र प्रयोगशाला परीक्षणहरू पनि गर्न सक्नेछन्। यदि तपाईँसँग अर्को स्वास्थ्य समस्या छैन भने तपाईँ एक मनोवैज्ञानिक उपचार साइकोलोजिकल ट्रिटमेन्ट तपाईँको स्वास्थ्य प्रदायकले गर्न पनि सक्नेछ। साइकोलोजिकल काउन्सिलरले तपाईँको जड पत्ता लगाउन सक्नेछ। अब लागौं यसको होमियोपेथिक उपचारतर्फ। होमियोपेथिक ट्रिटमेन्ट फर एन्जाइटी। एन्जाइटीको होमियोपेथिकमै उपचार किन गर्ने? यसको उपचार होमियोपेथिक विधिबाट गर्नु एकदमै राम्रो हुन्छ। शरीरलाई कुनै पनि हानि नोक्सानी नहुने यो विधि तपाईँले अपनाउनु पर्दछ। यसबाट तपाईँलाई बानी बनाउने अर्थात एडिक्सन पनि हुँदैन। एन्जाइटीमा होमियोपेथी उपचार एकदमै उत्तम हो। होमियोपेथीमा धेरै नै राम्रा राम्रा औषधिहरू हुन्छन् जसले मानसिक लक्षणहरूको विस्तृत श्रृङ्खलालाई समेट्छ। होमियोपेथीले मनको चिन्ता र असन्तुलित अवस्थाहरूलाई कुनै पनि साइड इफेक्ट बिना शुद्ध प्राकृतिक औषधिद्वारा सन्तुलित अवस्थामा सुधार गर्न सक्छ। एन्जाइटीको उपचारको लागि होमियोपेथीको उपचार सबैभन्दा राम्रो मानिन्छ किनकि यसले लक्षणलाई नियन्त्रण मात्र गर्दैन, यसमा त रोगलाई पुरै जरैबाट निको पार्ने शक्ति पनि रहेको हुन्छ। जुनसुकै उमेर समूहका व्यक्तिहरूले एन्जाइटीको लागि होमियोपेथिक औषधि कुनै पनि जटिलता बिना लामो समयसम्म लिन सक्दछ। यो गर्भवती महिलाहरूको लागि पनि सुरक्षित रहेको हुन्छ। अन्य स्वास्थ्य समस्या भएका अन्य कुनै पनि चिकित्साबाट उपचार लिइरहनु भएका व्यक्तिहरूले पनि एन्जाइटीको लागि होमियोपेथिक औषधिहरू लिन सक्नुहुन्छ। सुरक्षित रूपमा यो औषधिलाई तपाईँले सेवन गर्न सक्नुहुन्छ। औषधिको साथसाथै एन्जाइटीका बिरामीहरूले गर्नुपर्ने केही महत्वपूर्ण कुराहरू पनि म तपाईँलाई जानकारी दिँदैछु। जस्तै नियमित रूपमा व्यायाम गर्नुपर्छ, विभिन्न खेलकुदमा पनि तपाईँ सामेल हुनुपर्छ, सकेसम्म नियमित खानेकुरा र सुत्ने बानीमा अडिग रहनुपर्छ, अल्कोहलबाट बच्नुपर्छ, यसको सेवन कहिले गर्नु हुँदैन र अवैध लागू पदार्थको प्रयोग पनि गर्नु हुँदैन। आफ्नो मनका कुराहरूको बारेमा विश्वास गर्ने व्यक्तिसँग तपाईँले सेयर गर्न सक्नुहुन्छ। जहाँ समस्या हुन्छ त्यहाँ उपाय पनि अवश्य हुन्छ। अनावश्यक रूपमा तपाईँले टेन्सन पिर लिनु हुँदैन। स्वास्थ्य कर्मी, डाक्टर वा सल्लाहकारहरूसँग तपाईँले आफ्नो कुरा राख्न सक्नुहुन्छ, आफ्ना समस्याहरू भन्न सक्नुहुन्छ। भरपूर मात्रामा पानी पिउनुपर्छ, पोषण तत्वले भरपूर भएका खानेकुराहरू सेवन गर्नुपर्छ, हरिया सागसब्जी फलफूल धेरै सेवन गर्नुपर्छ, खानामा तेलको प्रयोग एकदमै कम मात्रामा गर्नुपर्छ, फास्टफुड जंक फुडबाट टाढा रहनुपर्छ, चिनी अनि नुनको प्रयोग पनि एकदमै कम गर्नुपर्छ, धेरै मांसाहारी अनि बासी खानेकुराहरू पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ। त्यसै गरी धूम्रपान, मध्यपान अनि कुनै पनि मादक पदार्थ र लागू पदार्थको सेवन गर्नु हुँदैन। त्यस्तै क्याफिन युक्त चिया कफी पनि धेरै मात्रामा प्रयोग गर्नु हुँदैन। अनि अनावश्यक रूपमा चिकित्सकको सल्लाह बेगरै कुनै पनि औषधिको सेवन गर्नु हुँदैन। त्यसै गरी उचित खानपानको साथसाथ उचित जीवनशैली पनि तपाईले अपनाउनुपर्छ। आफ्नो परिवारसँगै जीवन बिताउनुपर्छ। शारीरिक व्यायाम, योग, मेडिटेशन, ध्यान जस्ता क्रियाकलापहरू पनि तपाईले गर्नुपर्छ। आफूलाई व्यस्त राख्नुपर्छ, काम गर्नुपर्छ, अनावश्यक चिन्ता पीर लिनु हुँदैन, मनमा कुरा खेलाएर झोक्राएर पनि बस्नु हुँदैन, रिसाउनु हुँदैन, समयमा खाने समयमा सुत्ने गर्नुपर्छ। टिभी, इन्टरनेट, मोबाइल धेरै चलाउनु हुँदैन अनि विभिन्न सामाजिक गतिविधिमा आफूलाई तपाईले सक्रिय राख्नुपर्छ। आफूलाई कमजोर पनि तपाईले सम्झिनु हुँदैन। हस्त, आजलाई यति नै। तपाईको दिन शुभ रहोस्। बाई बाई, नमस्ते।
1: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एकरासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
6: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635-93-369।
7: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
8: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
9: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
11: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। एक बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै 1:15 राष्ट्रिय सभाको बैठक बस्दैछ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी आज विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछन्। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक बस्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले तेस्रो पटक सर्वदलीय बैठक बोलाउनु भएको छ। आज बस्ने बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको हो। यसअघि लामिछानेले भदौ 10 र 16 पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। भदौ 10 बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने निर्णय उक्त बैठकले बाढ़ी प्रभावित जनताको उद्धार र व्यवस्थापनका लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। बोटेको सीमा आएको अप्रत्याशित र विनाशकारी बाढ़ी पहिरो लगत्तै भदौ 16 दोस्रो सर्वदलीय बैठक बसेको थियो। दोस्रो तहका नेताहरू सहभागी भएको उक्त बैठकबाट नेपालमा विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 साझा संकल्प पारित भएको थियो। गण्डकी प्रदेश सरकार अन्तर्गतको व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले चालू आर्थिक वर्ष 2083-84 लागि विभिन्न सिपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। तालिम कार्यक्रमलाई लक्षित समूह केन्द्रित नतिजामुखी गुणस्तरीय र प्रभावकारी बनाउन केन्द्रले प्रदेशका कास्की, स्याङ्जा, तनहु, लमजुङ, गोर्खा, मनाङ र नवलपरासी, बर्दघाट सुस्तापूर्व गरी 7 जिल्लाका सबै स्थानीय तहहरूसँग समन्वय र सहकार्यका लागि पत्र पठाएको छ। केन्द्रका अनुसार चालू आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार मोबाइल मर्मत, विद्युत जडान वा हाउस वायरिङ, कटाई, सिलाई, बुटिक डिजाइन, मोटरसाइकल मर्मत, कपाल काट्ने सैलून र मिनी टेलर मर्मत सम्बन्धी तालिमहरू सञ्चालन गरिनेछ। यसै गरी कुक, मन्टेश्वरी आधारभूत कम्प्युटर तालिम, ब्युटी पार्लर, प्लम्बिङ, अटोमोबाइल मर्मत, जुत्ता चप्पल बनाउने, होम एप्लायन्स र बारिस्टा जस्ता मागमा आधारित छोरा तथा लामो अवधिका तालिमहरू समेत सञ्चालन गरिनेछ। पोखरा महानगरपालिका क्षेत्रभित्र लामो समयदेखि रोकिएको जग्गा किताबाट खुला भएको छ। महानगरपालिकाले सोमबार सूचना जारी गरी 33 ओडाका झण्डै 7 लाख किता जग्गाको भू उपयोग वर्गीकरणको काम सकिएपछि किता काठको बाटो खुलेको जानकारी गराएको हो। पोखरा महानगरपालिका भूमि प्रशासन कार्यालय र नापी कार्यालय सहितको संयुक्त बैठकबाट आवश्यक प्रक्रिया पूरा गरी किता काट खुला गरिएको जानकारी पोखरा महानगरका प्रमुख धनराज आचार्यले दिनुभएको छ। महानगर प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलबाट प्रमाणीकरण गरी वर्गीकरणको अन्तिम विवरण सम्बन्धित नापी तथा भूमि प्रशासन कार्यालयलाई बुझाइसकिएको छ। किता काट रोग किता जग्गाको कारोबार प्रभावित भएको थियो। प्रतिनिधि सभा सदस्य तथा तनहु दुईका सांसद श्रीराम न्यौपानेले भुटेको सीमा आएको विनाशकारी बाढ़ीबाट पाठ सिकेर नेपालमा जल विद्युत आयोजनाको निर्माणलाई अझ सुरक्षित र आधुनिक बनाउनु पर्ने बताउनु भएको छ। भदौ 10 आएको बाढ़ीले भुटेको सी र त्रिशुली नदी आसपासमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याउनुका साथै निर्माणाधीन र निर्माण सम्पन्न जल विद्युत आयोजनामा समेत गम्भीर क्षति पुर्याएको उल्लेख गर्दै न्यौपानेले प्राकृतिक विपत्तिका कारण जल विद्युत विकास को यात्रा रोक्न नहुने बताउनु भएको हो। र सुवाको भोटेकोसीमा गएको बाढ़ीका कारण अवरूद्ध भएको पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिन सड़क खण्डमा पर्ने कृष्ण भीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। उक्त खण्डमा हि भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात शुरू भइसकेको छ भने आगामी असोज अर्थात भोलिदेखि पूर्ण रूपमा यातायात सञ्चालन शुरू हुनेछ। प्रधानमन्त्री वालेन्द्र शाहले हि भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाको बाढ़ीले क्षतिग्रस्त कृष्ण भीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम शुरू गरेको हो। सड़क विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा नौ विशेष मुगलिन सड़क खण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढ़ीका कारण उक्त सड़क खण्डमा क्षति पुगेको थियो। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सृजना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिको निर्णय अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रूपियाँ र डिजेलमा प्रति लिटर 4.68 रूपियाँ बढ़ेर आएको छ। तर पेट्रोल डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य साबिककै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 179 रूपियाँ र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम रहेको छ। पछिल्लो वर्ग अन्तर्गत चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंज दोस्रो वर्गमा, सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दीपायल पर्ने गर्दछन्। खाना पकाउने ग्यासको भाव पनि प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान 1:51 मिनटमा 4.5 म्याग्निच्युडको पहिलो भूकम्प गएको हो भने आज बिहान 4:28 मुगुकै कलाई ओरपर केन्द्रबिन्दु भएर 4.2 म्याग्निच्युडको दोस्रो भूकम्प महसुस गरिएको थियो। यसअघि गत 26 गते जाजरकोट जिल्लाको कालसेनी ओरपर केन्द्रबिन्दु भई बिहान 9:08 4.1 म्याग्निच्युडको भूकम्प गएको थियो। तनहुको शुक्लागण्डकी नगरपालिका दुई एकले खेतमा अविरल वर्षाका कारण ताकु डाँडाको खोल्सीमा पानीको बहाव बढ्दा 13 घरमा बाढ़ीको पानी पसेको छ। बुधबार बिहान करिब 2 पानी घरमा पसेको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट कोत्रेबाट प्रहरी टोली उद्धारका लागि खटिएको थियो। घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। हाल पानीको बहाव पूर्ण रूपमा घटिसकेको छ। तनहुको शुक्लागण्डकी नगरपालिका 12 जसपुर निवासी ध्रुव गुरूङलाई आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि पछिघातका कारण पूर्ण अशक्त रहनुभएका गुरूङलाई थापा फ्रेस हाउस दुलेगौड़ाका संचालक सरोज पौडेलले 5,500 रूपियाँ सहयोग गर्नुभएको हो। शुक्लागण्डकी 4 दुलेगौड़ाका ज्ञानप्रसाद भण्डारीले वर्षभर दैनिक 1 कप चियाको खर्च घटाएर बचत रकम सहयोग गर्नुभएको छ। दिनको 25 रूपियाँका दरले बचत गरेको 9,150 रूपियाँ बिहिबार 68 जन्मदिनको अवसर पारेर सहयोग गर्नुभएको हो। शुक्ला हिरेटार शिवालय क्षेत्र व्यवस्थापन संस्थाका सल्लाहकार र निर्माण उपसमितिका अध्यक्ष समेत रहनुभएका भण्डारीले समिति अध्यक्ष परशुराम भण्डारीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो। धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा अवांछित गतिविधि हुन नदिन तनहुँ प्रहरीले निगरानी र सुरक्षा सक्रियता बढ़ाएको छ। स्थानीयवासीबाट जनगुनासो आएपछि प्रहरीले व्यास नगरपालिका 3 स्थित पञ्चमन्दिर क्षेत्रमा रहेको झाड़ी मंगलबार सफा गरेको छ। पञ्चमन्दिर क्षेत्रमा झाड़ी बढ़ेपछि सामाजिक मर्यादा विपरीतका गतिविधि हुन सक्ने भन्दै स्थानीयवासीबाट जिल्ला प्रहरी कार्यालय तनहुँमा गुनासो पुगेको थियो। गुनासोपछि प्रहरी टोली उक्त क्षेत्रमा पुगेर स्थानीयवासीको सहयोगमा झाड़ी सफा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले धार्मिक तथा सार्वजनिक महत्वका स्थलको सुरक्षा र संरक्षणमा प्रहरी संवेदनशील रहेको बताउनु भएको हो। धार्मिक स्थलमा कुनै पनि किसिमका अवांछित गतिविधि हुन नदिन प्रहरीबाट आवश्यक निगरानी र समन्वय गरिने उहाँले बताउनु भएको छ। गैराती देशका धेरैजसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा संखुवासभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुँको थपरेकमा 157 मिलिमिटर, स्याङ्जाको डण्डस्वारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। साथै कास्की, लमजुङ र गोर्खामा पनि 60 मिलिमिटर भन्दा धेरै नै वर्षा भएको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेस, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँ तथा लुम्बिनी र दूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

0: अब अन्तर्राष्ट्रिय समाचार। विश्व व्यापार संगठन डब्ल्यूटीओले विश्वव्यापी व्यापार प्रणालीलाई आधुनिकीकरण गर्न नसके बलियो बहुपक्षीय प्रणालीको तुलनामा सन् 2050 विश्वको कुल गृहस्थी उत्पादन जीडीपी 10% कम हुन सक्ने चेतावनी दिएको छ। डब्ल्यूटीओको हिजो सार्वजनिक विश्व व्यापार प्रतिवेदन 2026 विश्व व्यापार प्रणालीका लागि निर्णायक मूर्ण व्यापार नीतिले दशकौं यताकै गम्भीर निरन्तर चुनौती सामना गरिरहेको गरिएको छ। प्रतिवेदनमा विगतका 80 वर्षमा बहुपक्षीय व्यापार प्रणालीले हासिल गरेको उपलब्धि तथा वर्तमान चुनौतीको समीक्षा गरिएको समाचार संस्था सिन्हावले जनाएको छ। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह यदिको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो एरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा एरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहेका छन्। मुख्य प्रशिक्षकका स्टुअर्ट ल रहेका छन्। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाएको छ। खेल आउँदो सोझो 3 गतेदेखि 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना हुँदैछ। हवस् त यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 मेगाहर्ज।
1: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा फिक्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाह का सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
1: मोबाइल 98058535।
3: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
6: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
6: ए हो र, ल त ल।
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा

0: गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562192।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: इस चरक मेमोरियल हॉस्पिटल में कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहूलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्ते मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 0165524 95 5524 95 82 778।
3: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकौड़ा।
4: सीटीभीटी को पाठ्यक्रम में आधारित 390 घंटा को केयर गिवर तालिम संबंधी भर्ना खुलियो।
3: हाम्रा विशेषताहरू
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
3: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
3: सेटमूलक गुणस्तरीय र प्रभावकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
3: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
4: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
3: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
4: सम्पर्क 98564443, 98041443628 र 98561773।
3: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटीएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ। कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
4: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
3: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
5: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
4: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9860-57731, 9860-57731।
6: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
1: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
1: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
1: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
7: विस्तृत जानकारीका लागि सम्पर्क
3: 9841-10432 र 9841-13939।
1: आयोजक श्री कृष्ण सृजनशील नेवा खलक खैरनी चार।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: हेलो बा,
10: कति बन्यो घर? अनि ढलान भयो त?
11: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
13: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891506630 र 9746680681।
14: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
16: ओके, लेट्स डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
16: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9417000787।
17: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
18: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
17: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
18: अँ हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
19: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9411435622।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: मैडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
2: सुर्तिजन मैडम?
20: धूम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
9: १०३ थोप्लो ८ अन्तर्मनको आवाज।

0: स्वास्थ्य क्षेत्र में सब को मन जितने सफल शुक्ला गंदकी गई पहिलो पोलिक्लिनिक एस दुलेगुड़ा पोलिक्लिनिक में यही असोज 3 गते पहिलो शनिवार
1: गंडकी मेडिकल कलेज जीएमसी में कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
2: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9560662028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
5: कहाँ जाने?
6: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
5: अनि बिचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महन्त, 9461616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9225526363। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
7: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
8: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901562 5901063।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नु भएको हैन।
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
11: हजुर, हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
12: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
11: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
13: XY3.8 अन्तर्मनको आवाज
14: स्टेशन 1 स्टुडियो टाइम
15: अहिले बिहानको 8 बज्यो।
16: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
17: कहिले ढोरियाको सुस्केर आवाज, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा
18: कार्यक्रम लोक भाका
17: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोकसांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमा आज म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा। भने आज चाहिँ हामी रहेका छौं बुधबारको श्रृंखलामा र बुधबारको श्रृंखलामा रहेर चाहिँ हामीहरूले चाहिँ हजुरहरूको रोजाईमा रहेको भाकालाई हाम्रो यस कार्यक्रममा स्थान दिनेछौं। आफूलाई मनपर्ने भाका सुन्न चाहनुहुन्छ भने रोजाईमा पार्न चाहनुहुन्छ भने चाहिँ 06564142000 फोन गरेर हामी मासु लिन सक्नुहुनेछ र आफूलाई मनपर्ने र सुन्न चाहनु भएको भाका चाहिँ रोज्न सक्नुहुनेछ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु एक्लो सिमल बोलको भाका जसमा आवाज रहेको छ सुनिता बुढा छेत्री अनि बसन्त थापाको। अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है।

सावित्री आदर के बाकी ओली गर्ने अगे

0: हजुर, एक्रोस सिमलाबुलको निकै नै सुमधुर अनि मार्मिक भाका रहेको थियो, जसमा आवाज रहेको थियो सुनिता बुढा छेत्री, सुनिता बुढा छेत्रीको आवाज अनि वसन्त थापाको आवाजमा रहेको निकै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। अब भने पालो तपाईँको नै रहेको छ, आफूलाई मनपर्ने भाकाहरू जहाँ पार्न चाहनुहुन्छ भने 0625414200 फोन गरेर हामीमा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने भाका रोजाइमा पार्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ एउटा अर्को भाकालाई राख्दैछु भन्दै थिए। हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्कार।
0: दर्शन नमस्कार, बुद्धि बहादुरजीलाई धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा।
1: धन्यवाद।
0: अनि के छ हाल खबर, सञ्चारमै हुनुहुन्छ? मान्छेको पर्खाइमा बसेको, आउँदै आएन है? मान्छेको पर्खाइमा बस्नु भएको थियो, आउँदै आएन है? हजुर हजुर, एकदम व्यस्त व्यस्त भएर हो। अनि के गर्दै हुनुहुन्छ? अनि के छ, खाना खानुभयो त? कार्यक्रम सुन्दै हुनुहुन्छ, ल अन्तिमसम्म सुनेर साथ दिनु होला है। अनि आज चाहिँ कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ हाम्रो बुद्धि बहादुरजीले? हिरापुन र कसको? हजुर, उहाँ बुद्धि बहादुरजी हामीलाई म्याग्दीदेखि फोन गर्नु भएको थियो, गीतको बोल भन्दै हुनुहुन्थ्यो तर फोन काटियो है, किन काटियो? हिरा ठाडो भाका भन्नुभएको थियो, पाल पाली ठाडो भाका भन्नुभएको थियो, म राम्रोसँग चाहिँ बुझिन के पनि। म हजुर उहाँको जाइमा रहेको भागालाई चाहिँ खोजेर राख्ने प्रयास गर्न चाहन्छु। मैले चाहिँ गायक गायिकाको नामै बुझिनँ कि, त्यही भएर चाहिँ फेरि पनि फोन गर्नुहोला बुद्धि बहादुरजी, भेटाएसम्म चाहिँ राखिदिनेछु। फेरि पनि हामीसँग चाहिँ कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार। हजुर दर्शन, हजुर दर्शन जित बहादुरजीलाई धेरै धेरै स्वागत छ है त हाम्रो कार्यक्रममा।
2: धन्यवाद।
0: अनि के छ खबर, सञ्चारमै हुनुहुन्छ?
2: ठिकै छ, अलिक बिसेक भएको छ।
0: अलिक बिसेक भएको छ, बिरामी हुनुहुन्थ्यो?
2: हजुर, म 18 दिनसँग त्यहीँ हेर्नुहोस् बिमार भएर।
0: हजुर, एकदम अहिले चाहिँ त्यस्तै छ क्या, मौसम पनि त्यस्तै छ है। ल राम्रोसँग चाहिँ आफ्नो ख्याल राख्नुहोला।
2: सन्चै चल्छ,
0: म पनि बिरामी भएर नै भर्खर भर्खरै आएको हो, अहिले मौसमै त्यस्तै छ, राम्रोसँग ख्याल राख्नु होला हजुर पनि। अनि गीत चाहिँ रोज्नु त त्यही होला के अरे है, म त गाउँले हजुर, के अरे
2: म त
0: हजुर गाउँले हजुर। हुन्छ, यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ? हजुर, धेरै धेरै धन्यवाद।
2: मिठो स्वरको धनी हुनुहुन्छ।
0: हजुर धन्यवाद।
2: अनि मेरो कालीबाइ
0: हजुर,
2: भाउजू त अब इन्डियातिर हुनु भएको छ, के अरे भाउजूले के सुन्नु भन्थ्यो र खै?
0: अब आउँदै हुनुहुन्छ अलि पछि, अनि सुन्नुहुन्छ उहाँले
2: कहिलेसम्म, अलि दसैँ पनि आउँछु आउँदिन भन्नुभएको थियो।
0: आउनुहुन्छ
2: अनि अघि आउने साथीहरूलाई भन्दै पछि आउनेलाई मलाई चिन्नुहुँदा चाहिँ सम्पूर्ण भन्न चाहन्छु। नमस्कार।
0: हस् हुन्छ, नमस्कार, शुभ दिन। हजुर, उहाँ हुनुहुन्थ्यो जित बहादुर।
2: मेरो कालीलाई
0: हजुर,
2: भाउजू त अब इन्डियातिर हुनु भएको छ, के अरे भाउजूले के सुन्नु भन्थ्यो र खै?
0: अब आउँदै हुनुहुन्छ अलि पछि, अनि सुन्नुहुन्छ उहाँले

बोलको भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने उहाँकै रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ शंकर पन्त अनि सुनिता बुढा छेत्रीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नु होला है त।

0: हजुर, म त हजुर गामले बोलको निकै नै सुमधुर अनि मार्मिक भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु, जसमा आवाज रहेको थियो शंकर पन्त अनि सुनिता बुढा छेत्रीको आवाजमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि हामी माझै कोही साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ। हेलो दर्शन, नमस्कार हजुर। गुड मर्निङ हजुर, कहाँदेखि कसको आवाज सुन्दैछु होला? कहाँदेखि कसको आवाज सुन्दैछु होला? स्याङ्जाबाट नरेन्द्र रिमालजी बोल्दै हुनुहुन्छ है? नरेन्द्रजीलाई चाहिँ हाम्रो कार्यक्रममा धेरै धेरै स्वागत छ है त।
1: थ्याङ्क यू।
0: अनि हामीलाई सुन्नु भएको छ कि छैन नरेन्द्रजीले आज? सुनेर बस्नु भएको छ है? अलिअलि किन म बोलेको सानो आछ र यो त चाहिँ हाम्रो समस्या हो कि के भएर होला?
1: त्यतैको समस्या हो,
0: हाम्रै समस्या हो। हजुर हजुर, मैले बुझेँ ल, ठिकै छ। अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो नरेन्द्रजीले?
1: सिन्कोसी पूर्व भयो कि अनि सबै लेख्न रमाउने मान्छेहरू
0: हिमाल घलेको आवाजमा भन्नुभयो?
1: हिमाल घले र साथीहरूलाई
0: हस् हुन्छ, कार्यक्रममा स्थान दिनेछु यो भाकालाई चाहिँ। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: फर्स्ट अफ अल हजुरको लागि
0: हस् धेरै धेरै धन्यवाद।
1: एसएससी घरबाट यात्रा बोले इन्टरनसिपको लागि र अगाडि पछाडि अघि सबैको लागि भन्दै बिदा भयो।
0: हस् हुन्छ, नमस्कार सुबर। हजुरमा हुनुहुन्थ्यो नरेन्द्र रिमालजी, हामीलाई चाहिँ स्याङ्जादेखि फोन गर्नुभएको थियो, आफूलाई मनपर्ने र सुन्न चाहनुभएको भाका रोजेर गइसक्नु भएको छ। अहिलेको लागि भने हाम ढिला नगरिकन चाहिँ हाम्रो बुद्धिबहादुरजीको रोजाइमा रहेको मौलिक ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ किरण बिसी, रमेश घले, प्रिया मगर अनि हिरापुन मगरको। उहाँले चाहिँ ठाडो भाका भन्दै हुनुहुन्थ्यो, नाम पनि भन्दै हुनुहुन्थ्यो तर फोन काटियो। पक्कै पनि हिरापुन मगर भन्ने चाहिँ मैले बुझेर नै यो ठाडो भाकालाई राखिदिँदैछु। बुद्धिबहादुरजी सुन्दै गर्नुहोला भन्न चाहन्छु। र यो भाका सँगसँगै चाहिँ हामी छोटो पहिलो व्यवसायिक विषयमा पनि जानेछौँ, हामी केही समय लगत्तै उपस्थित हुने नै छौँ। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला है त।

0: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0564143121,
1: मोबाइल 9805678634 र 9701107090।
2: होइन धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन। ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको। एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142034 र 9811756606।
6: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
7: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
6: दीक्षा ब्युटी पार्लर रे?
7: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
6: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
7: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
6: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
7: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
6: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
7: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 9709034335।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
9: हजुर, पहिलो छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.in लगइन गरेर पनि विश्वभर केही साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ बुधबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ हजुरहरूको रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछौँ फोन गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने फेरि पनि हामीमा आजको साथी हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गरिहालौ हेलो दर्शन नमस्कार हजुर
10: हेलो सृष्टिजी गुड मर्निङ
9: अमृतजी कार्यक्रममा धेरै धेरै स्वागत छ तिज एकदमै रमाइलो भयो मेरो चाहिँ
10: घर गोर्खा काठमाडौँ डेरा मेरो माया हाँसिदिएको छ भन्ने गीत गराइदिनु है
9: कुन गीत भन्नुभयो रे
10: घर गोर्खा काठमाडौँ डेरा
9: हजुर
10: मेरो माया हाँसिदिएको छ
9: हुन्छ कार्यक्रममा स्थान दिनेछु अनि अन्तिममा को कसलाई सम्झन चाहनुहुन्छ
10: हजुरको लागि
9: धन्यवाद
10: हजुर
9: नमस्कार हजुर उहाँ हुनुहुन्थ्यो अमृत लाचनजी हामीलाई चाहिँ फोन गर्नुभएको थियो काँडेदेखि आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो नरेन्द्र रिमालजीको रोजाइमा रहेको सुनकोशी पूर्व पर्यो कि बोलको फाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ हिमाल घले अनि निता गुरुङको अहिलेको लागि पनि यो भाका राख्दैछु स्वीकार्नुहोला है त

0: हजुर, सुनकोशी पूर्व परिवर्तित बोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो हिमाल घले अनि निता गुरुङको। यो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म सुन्नुहोला, फोन पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। अहिलेको लागि भने फेरि पनि हामीसँग चाहिँ साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। हेलो दर्शन, नमस्कार। हजुर
1: नमस्ते।
0: नमस्कार, बलरामजी बोल्दै हुनुहुन्छ।
1: धन्यवाद,
0: कार्यक्रममा स्वागत छ है बलरामजीलाई।
1: धन्यवाद छ जानी, धन्यवाद छ, मेरो पनि तिमीलाई धन्यवाद। तिज कस्तो भयो?
0: तिज एकदमै रमाइलो अनि राम्रो भयो मेरो चाहिँ। अनि हजुर चाहिँ के गर्दै हुनुहुन्छ अहिले?
1: हामीहरूकोतिर नै राम्रै भयो सृष्टि नानी,
0: राम्रै भयो है। ल, अनि आज चाहिँ हामीलाई सुन्नु भएको छ कि छैन?
1: यो चाहिँ एउटा भाषा देउरालीमा धजा।
0: हजुर,
1: भन्न त भन्थ्यो आमा विदेशमा नजा।
0: हजुर हुन्छ, यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
1: सर्वप्रथम तिमीलाई नै।
0: हजुर धन्यवाद।
1: अनि पछि सम्पूर्ण तिम्रो ड्याड मम।
0: हजुर।
1: अनि सुविना।
0: हजुर।
1: र अरू सम्पूर्ण अघि पछि आउने सबै साथीलाई भन्दै बिदा हुन्छु। नमस्कार।
0: हुन्छ नमस्कार, शुभ दिन। हजुर आउनुहुन्थ्यो बलरामजी, हामीलाई चाहिँ कास्कीकोटदेखि फोन गर्नुभएको थियो। धेरै पछि फोन गर्नुभयो, खुसी लाग्यो। आफूलाई मनपर्ने सुन्न चाहनुभएको भाका रोजेर गइसक्नु भएको छ। अन्य साथीले पनि फोन गर्न सक्नुहुनेछ, फोन गर्दै गर्नुहोला भन्दै। अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो अमृतजीको रोजाइमा रहेको गोर्खा घर काठमाडौँ डेरा बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ रविन लामिछाने अनि निर्जला गुरुङको। र यो भाका सँगसँगै हामी दोस्रो छोटो व्यावसायिक विषयमा जानेछौ, फेरि पनि हामी उपस्थित हुने नै छौ। तपाईँहरू भने रेडियो ढोरबाराही सुन्दै गर्नुहोला।

0: एभुरी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
1: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
0: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
1: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
2: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
3: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
2: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950 के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
1: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
1: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
4: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403005
7: 103.8 अन्तर्मनको आवाज
8: हजुर फेरि पनि दोस्रो व्यावसायिक विश्राम लगत्तै म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा ही 103.8 मेगाहर्ज जन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.net एनपी लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र आज चाहिँ हामी बुधबारको श्रृंखलामा रहेर चाहिँ हजुरहरूको रोजाईमा रहेको भाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं रहन्छौं अबको केही बेरसम्म अब थोरै मात्र समय बाँकी रहेको छ. अहिलेको लागि भने हामीसँग अन्तिम साथी हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरिहालौँ. हेलो दर्शन, नमस्कार. हजुर
9: नमस्कार.
8: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु?
9: गाछीपानीबाट
8: को बोल्दै हुनुहुन्छ? के भन्नुभयो नाम?
9: होमबहादुर
8: थापा मगर भन्नुभयो है. होमजीलाई चाहिँ धेरै धेरै स्वागत छ है हाम्रो कार्यक्रममा.
9: हजुर हजुर नमस्कार.
8: अनि हामीलाई सुन्दै हुनुहुन्छ हाम्रो होमबहादुरजीले? सुन्दै हुनुहुन्छ.
9: हजुर
8: ल, अन्तिमसम्म सुनेर साथ दिनुहोला है त. अनि आज चाहिँ कुन चाहिँ भाका रोज्न चाहनुहुन्छ हाम्रो होमबहादुरजीले?
9: मलाई यो रामपुर फाटामा राखिदिनु न.
8: रामपुर के भन्नुभयो?
9: रामपुर फाटैमा.
8: रामपुर फाटैमा भन्नुभयो है.
9: हजुर यो बिना कुमारी हो.
8: हजुर हस् हुन्छ, म कार्यक्रममा स्थान दिनेछु. अनि अन्तिममा चाहिँ कसलाई सम्झन चाहनुहुन्छ?
9: अन्तिममा भन्नु पर्दाखेरि अब सर्वप्रथम तपाईँलाई
8: हस् धन्यवाद.
9: अनि धोडबार एफएम सम्पूर्ण पत्रलाई.
8: हजुर
9: र मलाई यो होमबहादुर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै
8: हुन्छ. बाई बाई, शुभ दिन. हजुर उहाँ हुनुहुन्थ्यो होमबहादुर थापा मगरजी, हामीलाई यहाँ नजिकै गाछीपानीदेखि फोन गर्नुभएको थियो. आफूलाई मनपर्ने भाका रोजेर गइसक्नु भएको छ. अहिलेको लागि भने ढिला नगरिकन चाहिँ हाम्रो बलरामजीको रोजाइमा रहेको देउरालीलाई धजापुलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ पुरुषोत्तम नेउपानेको. अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त.

हजुर, देउरालीमा ध्वजा बोलको भाका रहेको थियो र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा चाहिँ हामीलाई सुनेर बस्नुहुने सम्पूर्णलाई र हामीलाई फोन गरेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ हाम्रो होम बहादुरजीको रोजाईमा रहेको रामपुर फाटेमा बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ कमला, जसमा आवाज रहेको छ कल्पना देवकोटा पौडेलको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साट अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9134664022।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौनामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक इसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 9868187।

0: 103.8
1: अन्तर्मनको आवाज
2: स्टुडियो साइन्चेट
3: अहिले बिहानको 9 बज्यो
4: साइन्चेटको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
5: स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ।
4: तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
5: स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
6: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
7: समाचार अब विस्तारमा। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै दिउँसो 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुनेछ। पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची रहेको संसद सचिवालयले बताएको छ। यस्तै बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्दा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई र जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
8: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक बोलाउनु भएको छ। लामिछानेले बोलाउनु भएको तेस्रो पटकको सर्वदलीय बैठक बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। बैठकमा राजनैतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ। बैठकमा उच्च स्तरीय राजनैतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ। यसअघि लामिछानेले भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनर्स्थापनाको लागि संयुक्त कदम

0: निर्णय गर्दै उक्त बैठकले बाढ़ी प्रभावित जनताको उद्धार र व्यवस्थापनको लागि उच्च स्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भदौ 16 गते बसेको दोस्रो सर्वदलीय बैठकले नेपालमा विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुधे साझा संकल्प पारित गरेको थियो। उक्त बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए।
1: मुस्ताङ सदरमुकाम जोमसोममा जारी घरपझोङ जलवायु सम्मेलन आज सकिँदैछ। हिमालदेखि जनजीवनसम्म परेको असरलाई न्यूनीकरण गर्न र अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन जलवायु परिवर्तन सम्मेलनको आयोजना गरिएको हो। सम्मेलनमा जलवायु परिवर्तनको असरले मुस्ताङ सहित हिमाली क्षेत्रको वातावरण, कृषि, पर्यटन, खानेपानी, पशुपालन तथा स्थानीय जनजीवनमा पारिरहेको प्रभावबारे छलफल भइरहेको छ। जलवायु परिवर्तनका असरहरू न्यूनीकरण, अनुकूलन र स्थानीय तहबाट अपनाउन सकिने उपायका विषयमा समेत सम्मेलनमा सरोकारवाला बीच अन्तर्क्रिया र छलफल भइरहेको छ। सम्मेलनमा देशैभरबाट 421 वटा पालिका र 41 वटा जिल्ला समन्वय समितिबाट सहभागिता रहेको छ। आज जलवायु कार्ययोजना र जलवायु न्यायका लागि जलवायु घोषणा पत्र 2083 जारी गरी सम्मेलन सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो।
0: यसैबीच जलवायु अन्याय विरूद्ध गोर्खाको चुम्नोब्री एक सामा गाउँका युवा आमरण अनसन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्ध मनासलु बेस क्याम्पमा असोज 2 देखि 18 गतिसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताउनुभयो। गोर्खाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरी लेखिएको 8 बुधे ध्यानकर्षण पत्रमा मनासलु आदर्श शिविर तथा सामा गाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकोले यसबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ। सो क्षेत्रमा रहेका वीरेन्द्र ताल, कालताल, घुनसार फोकामा रहेको ताल, न्योचु थानमा रहेको 3 वटा ठूलो जोखिमयुक्त तालहरूको गहिराई मापन गरी विस्फोटको जोखिम अध्ययन गर्न तथा मनासलु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालको हवाई अनुगमन गर्न माग गरिएको छ। सन् 2027 अल्निनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्व तयारी गर्न पनि माग गरिएको छ।
1: नेपालमै डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेंगू संक्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर पनि स्क्रब टाइफसका बिरामी बढ़ेको पाइएको छ। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेंगू फैलिएको छ। बागलुङमा साउनेता मात्र 1403 जनामा डेंगू संक्रमण पुष्टि भएको छ, जुन तथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा मात्र 1224 जनामा संक्रमण पुष्टि भएको छ। सदरमुकाममा हाल घरैपिच्छे डेंगू संक्रमण फैलिएपछि उच्च सतर्कता अप्नाइएको छ। दैनिक जसो डेंगू फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाइए पनि संक्रमण बढ़िरहेको पाइएको छ। गत वर्ष 5 जनामा देखिएको स्क्रब टाइफसको संक्रमण बागलुङमा यो वर्षको साउनेता मात्र 282 जनामा पुष्टि भएको छ। डेंगू बागलुङ बजार केन्द्रित छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाउँछ। स्क्रब टाइफसको 50% संक्रमित गलकोट नगरपालिकामा देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताउनुभयो। उहाँले बागलुङ डेंगू सहित स्क्रब टाइफसको उच्च जोखिममा रहेको बताउनु भएको छ। जिल्ला सदरमुकाममा दैनिक 30 देखि 50 जनासम्ममा डेंगू देखिन थालेको धौलागिरी अस्पताल बागलुङका मेडिकल कर्डर नवराज पौडेलले बताउनुभयो।
0: सर्लाइनमा भएका विभिन्न घटनामा 3 जनाको मृत्यु भएको छ। हिज साँझ 2 मोटरसाइकल ठोकिँदा 2 जनाको मृत्यु भएको छ। साँझ कविलासी नगरपालिका 7 सिसिया स्थित मलंगवा नवलपुर सड़क खण्डमा मधेश प्रदेश 03-033-78-24 नम्बरको एउटा मोटरसाइकलसँग विपरीत दिशाबाट आउँदै गरेको BR30 AP-12-24 नम्बरको भारतीय मोटरसाइकल ठोकिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक सर्लाईको गोडैता नगरपालिका 6 का 30 वर्षीय सुमित यादव र अर्का मोटरसाइकल चालक सर्लाईको कविलासी 8 का 26 वर्षका पप्पू पासवानको उपचारको क्रममा मृत्यु भएको हो। अरू 2 जना गम्भीर घाइते भएका छन्। सर्लाईकै बागमती नगरपालिका 4 गोले टोलमा चट्याङ लागेर 1 बालिकाको मृत्यु भएको छ। 2 जना घाइते भएका छन्। हिजो साँझ भएको घटनामा सोही ठाउँका ठाकुर सिंह मोक्तानकी छोरी 12 वर्षीय दिना मोक्तानको मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही घटनामा 11 वर्षीय प्रतिमा बमजन र 42 वर्षीय पोशाक बहादुर वाइबा गम्भीर घाइते भएका छन्। उनीहरूको बागमती र वीरगंजका अस्पतालमा उपचार भइरहेको छ।
1: पाल्पाको तिनाउ गाउँपालिका तीन स्थित सिद्ध बाबा नजिकै गुडी रहेको कारमाथि ढुङ्गा खस्दा तीनजना घाइते भएका छन्। हिजो बेलुकी करिब 6:30 सिद्धार्थ राजमार्ग हुँदै पाल्पाबाट बुटवलतर्फ गइरहेको 2239 नम्बरको कारमाथि ढुङ्गा खस्दा रूपन्देहीका 62 वर्षीय राधिका ढकाल, 37 वर्षीय जुलन गैरे र 36 वर्षीय राजकुमार लोध रहेका घाइते भएका छन्। उनीहरूमध्ये ढकाल र गैरेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। सबैको बुटवलमा उपचार भइरहेको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। मगुको कालाई केन्द्रबिन्दु भएर गैराती र आज बिहान गरी दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति 1:51 4.5 म्याग्निच्युडको पहिलो भूकम्प गएको थियो। फेरि सोही केन्द्र भएर आज बिहान 4:28 4.2 म्याग्निच्युडको दोस्रो भूकम्प गएको हो। भूकम्पको क्षतिबारे कुनै पनि विवरण प्राप्त नभएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जानकारी दिनुभयो। यसैकि मुस्ताङ केन्द्रबिन्दु भएर भदौ 23 र 24 गते 5.3 र 4 म्याग्निच्युडका भूकम्प गएका थिए, जसमा 500 घरधुरी प्रभावित भएका थिए।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरान युद्धका कारण अमेरिकी रक्षा विभाग पेन्टागनसँग हतियार अभाव भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी विपरीत इन्स्पेक्टर जनरलले हतियार अभाव भएको बताएको हो। इन्स्पेक्टर जनरल अमेरिकी रक्षा मामिलाको नियमन गर्ने स्वतन्त्र निकायका रूपमा मानिन्छ। उक्त निकायका अनुसार फेब्रुअरी यता इरानसँगको युद्धमा हतियारमा मात्र अमेरिकाको 22 अर्ब डलर बढ़ी खर्च भएको छ। युद्धका कारण अमेरिकाको हतियार भण्डारण रित्ते गएको उक्त कार्यालयले जनाएको छ। सो निकायका अनुसार अमेरिकाले फेब्रुअरी 28 जून 30 33.4 अर्ब डलर युद्धमा खर्चेको छ। अमेरिकाले 3.7 अर्ब बराबरको प्रतिरक्षा उपकरण गुमाएको इन्स्पेक्टर जनरलले उल्लेख गरेको छ, जसमा 4 F-15E युद्ध विमान, यस्तै 1 अत्याधुनिक F-35 फाइटर प्लेन र 30 MQ-9 ड्रोन रहेका छन्। यता इरान समर्थित हुती लड़ाकूहरूले हप्तौंदेखि गरेको आक्रमणपछि साउदी अरेबियामा तनाव बढ़ेको छ। साउदीले मक्का र देशको दोस्रो ठूलो शहर जेद्दाह सहित धेरै क्षेत्रहरूमा सुरक्षा सतर्कता बढ़ाएको छ। यद्यपि केही अलर्टहरू भने केही समयपछि हटाइएका थिए। यद्यपि गत हप्ता द्वन्द बढ़ेपछि सबैभन्दा ठूलो क्षेत्रमा यी सतर्कताहरू जारी गरिएको थियो। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले गत हप्ता साउदी अरेबियाका धेरै ठूला आक्रमणहरूको घोषणा गरेका छन्।
0: अब खेल समाचार। एसएससी पुरूष प्रिमियर कपको फाइनलमा आचार संहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेल सहित यूएका दुई खेलाड़ीलाई आईसीसीले कार्यवाही गरेको छ। नेपालका रोहित र यूएका अदीप उस्मानी र खजाइमा तनवीरलाई आईसीसीले लेभल 1 अन्तर्गत कार्यवाही गरेको हो। आईसीसीले रोहित र अदीपलाई खेल शुल्कको 15% जरिवाना गरेको छ, यस्तै तनवीरलाई 10% जरिवाना लगाएको आईसीसीले जनाएको छ। खेलको 31 ओभरमा अदीप र रोहित ग्राउण्डमा वादविवादमा उत्रिएका र अम्पायरको आग्रह अस्वीकार गरेकोले उनीहरू कार्यवाहीमा परेको आईसीसीले जनाएको छ। यूएका तनवीर भने 46 ओभरमा आउट हुँदा स्टम्पमा ब्याटले प्रहार गरेपछि कार्यवाहीमा परेका हुन्। तीनै खेलाड़ीको अभिलेखमा 1-1 डिमेरिट अंक पनि थपिएको छ।
1: लीग कपमा लिभरपूलले टोटनहमलाई 3-1 हराएको छ। हिजो भएको खेलमा लिभरपूलका लागि एलेक्स म्याकएलिस्टर, कोडी गाप्को र डोमिनिक सबुसाईले गोल गरे। यो सँगै लिभरपूल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ। हारले टोटनहमको समस्या अझ गहिरिएको छ। अर्को खेलमा आर्सनलले स्पेस टाउनलाई 4-2 पराजित गरेको छ। पेडकन रोडमा भएको खेलमा आर्सेनलका लागि म्याक्स डाउमनले दुई गोल गरेका थिए। आर्सेनल यो सिजन खेलका सबै छ खेलमा विजयी भएको छ। हिजोका अन्य खेलमा ब्रेन्टफोर्डले रिडिङलाई 2-1 र फुलमले वेस्टह्यामलाई 3-2 पराजित गरेको छ।
0: र मौसम आज बिहान कोशी बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा मध्यम वर्षा भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशैभर साधारणतया बादल लाग्नेछ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी विभागका थोरै स्थानमा पनि मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ।
1: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि

0: खेलसाहित्य यूएईका दुई खेलाड़ीलाई आईसीसीको कार्यवाही।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौं। नमस्कार।
2: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेकौडा।
3: सीटीभीटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू:
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
2: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
3: सम्पर्क 9856443043, 9801443628 र 9856771773।
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यास पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
6: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
7: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
6: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
7: त्यसो भए कहाँ जाने त कान्छा?
6: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
7: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
7: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
9: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ।

0: होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
1: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
6: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
7: हेलो बा,
8: कति बन्यो घर? अनि ढलान भयो त?
9: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
8: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
9: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
10: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
10: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191 50633 र 97476 80681।
11: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो, त्यहीँ जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98460188717।
13: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
13: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब। पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ। वर्षौं भयो रे बनाएको पनि।
14: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
15: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
16: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
17: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बढ्छ।
18: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
17: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्केवा चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
19: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
19: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोप्राइटर रामो विश्वकर्मा, 9811160069, राजु विश्वकर्मा 9807172।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022
3: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरी भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन अनुहारको डन्डीफोर कोठी डाक र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903969 मोबाइल 9840826926।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9840154674 र 9860023420।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
9: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
9: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
8: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
10: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
11: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
12: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
10: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
11: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र
13: घाटी को विशेषज्ञ सेवा, सुगर, प्रेसर, थायराइड, पाइल्स, फिस्टुला र फिसर का साथ ही हाइड्रोसिल, हर्निया र पिसाब संबंधी समस्या को दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
14: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
15: थप जानकारीको लागि सम्पर्क धुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
16: ए सबिना, यस्तो हतारमा कता हो?
9: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
16: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौंडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौंडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460878528 र 98028-16142।
18: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
19: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
18: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
19: सेवा लिने क्रममा चाहिने जानकारी,
18: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
19: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
18: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
19: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524395549494 582778।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौंडामा।
13: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: धुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
20: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
20: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
13: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, धुलेगौंडा।
12: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956996।
9: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
0: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
9: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
0: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
21: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
22: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
23: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसेवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
24: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
23: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 98461620।
9: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
16: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
9: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
20: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9821653507।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
26: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
25: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार।
0: मोबाइल 9800585537 र 9800665589।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9446078302।
4: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा।
5: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेटमूलक, गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 9556443 43, 9001443628 र 9556773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: काइली दिदी, आलु लगाउने बेला भयो, मै पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
6: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
8: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
9: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
4: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9001449776।
5: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौ है।
13: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
5: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9460692646।
15: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
16: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
15: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855324475 र 9801132475।
18: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856661636 र 9151166636।
20: एक सय 3.8 अन्तर्मनको आवाज।
21: स्टुडियो टाइम
22: अहिले बिहानको 10 बज्यो।
15: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
0: ढोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसदका दुईवटै सदनको बैठक आज बस्ने भएको छ। आज 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै गरी 1:15 बजे राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। आजको बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ। विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाइयाले संक्रामक पशु रोग विधेयक 2083 सम्बन्धित समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। यस्तै बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मध्य प्रदेशमा खानेपानी सरसफाई र जलस्रोत व्यवस्थापनसँग सम्बन्धित अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै गरी आज विभिन्न 3 वटा संसदीय समितिको समेत बैठक बस्नेछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राज्य निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन र मूल्यांकन समितिको बैठक आज बस्ने कार्यतालिका रहेको संघीय संसद सचिवालयले जनाएको छ। प्रधानमन्त्री वारेन्द्र शाहले मन्त्री परिषदको बैठक आह्वान गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज अपरान्ह 4 बजे बैठक बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय र सरकारको नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने तेस्रो पटक आज सर्वदलीय बैठक बोलाउनु भएको छ। बैठकमा राजनैतिक दलका शीर्ष नेताहरूलाई सहभागी हुन आग्रह गरिएको छ। यसअगाडि लामिछानेले भदौको 10 गते र 16 गते पनि सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो। भदौको 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी र उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने निर्णय गर्दै उक्त बैठकले बाढ़ी प्रभावित जनताको उद्धार र व्यवस्थापनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भटेकोशीमा आएको प्रत्याशित र विनाशकारी बाढ़ी पहिरो लगत्तै भदौको 16 गते दोस्रो सर्वदलीय बैठक बसेको हो। दोस्रो तहको नेताहरू सहभागी भएको उक्त बैठकमा नेपालमा विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुधी साझा संकल्प पारित भएको थियो। भोटेकोशी बाढ़ीका कारणले अवरूद्ध पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। ट्र्याकको परीक्षणसँगै 4 वटा ग्यास बुलेट र 25 वटा सिलिण्डर बोकेको ग्यास तथा 40 वटा पेट्रोलियम ट्याङ्कर पार भएका छन्। सड़क विभागका अनुसार आज ग्राभेल बिछ्याउने काम सकाएर भोलि असोजको 1 गतेदेखि दुईतर्फी सवारी सञ्चालन गर्ने तयारी रहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर बेनी घाट फिसलिङ सड़कलाई वैकल्पिक मार्गका रूपमा पनि तयारी गरिने जनाइएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा हिजोबाट शुरू भएको जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलनबाट घोषणा पत्र जारी गर्ने तयारी भएको छ। सम्मेलन घरपझोङ घोषणा पत्र जारी गरेर आज समापन गर्ने तयारी भइरहेको आयोजक घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकाहरूमा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना गरिएको थियो। सम्मेलनमा देशभरबाट 430 भन्दा धेरै पालिकाका जनप्रतिनिधि भागी रहेका छन्। गएको भदौको 10 गते भोटेकोशीको बाढ़ीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरपझोङमा जलवायु परिवर्तन सम्मेलन गरिएको हो। हिजो सम्मेलनको उद्घाटन गर्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि संघ प्रदेश र पालिकाले साझा संकल्पका साथमा अगाडि बढ़नुपर्ने बताउनु भएको थियो। इण्डियन आयल कर्पोरेशन आईओसीबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत राख्ने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको बाढ़ीका कारणले सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम संचालक समितिले निर्णय गरे अनुसार साबिकको मूल्य नै कायम राखिएको हो। मध्य पूर्वमा चलिरहेको युद्धका कारणले अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भावमा उतार चढ़ाव हुने गरेको छ। आईओसीबाट प्राप्त पछिल्लो खरिद मूल्य अनुसार पेट्रोल प्रति लिटर 12.40 रूपियाँ र डिजेलमा प्रति लिटर 4.38 रूपियाँ बढ़ेर आएको छ। तर पेट्रोल डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्य साबिककै सरह पहिलो वर्गमा प्रति लिटर 197.50 रूपियाँ, दोस्रो वर्गमा 179 र तेस्रो वर्गमा 200 रूपियाँ नै कायम रहेको छ। यस्तै खाना पकाउने ग्यासको भाउ प्रति सिलिण्डर 2060 रूपियाँ यथावत राखिएको निगमले जनाएको छ। मुगलिन पोखरा सड़क खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी तनहु प्रहरीले चालक सचेतना कार्यक्रममा निरन्तरता दिएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुको संयुक्त आयोजनामा बुधबार बिहान 4 बजेदेखि 7 बजेसम्म चालकलाई सड़कको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाइ बुझाई गरिएको हो। तेस्रोमा 28 दुई पाङ्रे, 34 साना चार पाङ्रे र 50 ठूला सवारी साधनका चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ। सड़कको अवस्था र मौसम अनुसार सुरक्षित गतिमा सवारी चलाउन तथा लेन अनुशासन र ट्राफिक नियम अनिवार्य रूपमा पालना गर्न चालकलाई आग्रह गरिएको छ। मनाङमा हिमतालमा देखिएको जोखिमले मर्स्याङदी नदी आसपासको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढ़ाएको छ। भटेकोशीमा आएको बाढ़ीले नेपालको हिमतालहरूको जोखिम र प्रभावलाई बेलैमा अध्ययन गरेर आवश्यक पूर्व तयारीका लागि पाठ सिकाएको छ। मनाङ क्षेत्रका हिमताल फुटेर अचानक ठूलो बाढ़ी आएमा त्यसको प्रभाव मर्स्याङदी नदी हुँदै तल्लो तटीय क्षेत्रमा पर्न सक्ने भएकाले जोखिमको अध्ययन, नियमित अनुगमन, पूर्व सूचना र विपद प्रति कार्यको तयारी आवश्यक रहेको छ। मनाङको नासो गाउँपालिका दुईमा रहेको दोना हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ। सन् 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको छ। यी अध्ययन केही वर्ष अगाडिको भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिम नदीको अवस्था र ताल वरपरको भौगोलिक संरचनामा के कस्तो परिवर्तन आएको छ भन्ने विषय पुनः अध्ययन गर्नुपर्ने आवश्यकता बढ़ेर गएको छ। गैराजी देशका धेरैजसो ठाउँमा हल्का पानी परे पनि गण्डकी र कोशी प्रदेशमा भने ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा संखुवासभाको टाँसी गाउँमा सबैभन्दा धेरै 247 मिलिमिटर वर्षा मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै तनहुको थप्रेकमा 157 मिलिमिटर, स्याङ्जाको डण्ड स्वारामा 127 मिलिमिटर वर्षा मापन भएको छ। साथै कास्की, लमजुङ र गोर्खामा पनि 60 मिलिमिटर भन्दा धेरै नै वर्षा भएको पाइएको छ। अहिले गण्डकी प्रदेशका केही ठाउँ, कोशी मधेश, बागमती र कर्णाली प्रदेशका थोरै ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। ती आसपास क्षेत्रहरूमा थप वर्षा हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। साथै मधेश प्रदेश लगायतका कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। धुरबाराही हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। इरानको मसहद विमानस्थलबाट उडान भरेको केही समयमा नै यात्रुवाहक विमान आपतकालीन अवतरण गराउनु परेको छ। उडान भर्ने क्रममा विमानको एउटा टायर पड्किएको थियो। यूओएलका अनुसार सफरान एयरलाइन्सको बोइङ 737 विमानको टायर पड्किएपछि इन्जिनमा समेत क्षति पुगेको थियो। त्यस पछाडि पाइलटले विमानलाई सुरक्षित रूपमा पुनः मसहद विमानस्थलमा फर्काउनु भएको थियो। विमान मसहदबाट केरमान शाहतर्फ उडेको हो। विमानमा सवार सबै यात्रुलाई सुरक्षित रूपमा ओह्रालिएको र केही पनि कोही पनि घाइते भएको खबर छैन। घटना स्थानीय समयअनुसार सेप्टेम्बर 15 बेलुका 5:39 भएको हो। इरानी समाचार एजेन्सी आखरिन खबरले घटनाको भिडियो सार्वजनिक गरेको छ। भिडियोमा अवतरणका क्रममा विमानको छतको भित्री भाग फुटेर यात्रुमाथि खसेको देखिएको छ। अब खेल समाचार। जापानमा हुने एसियन गेम्सका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 15 सदस्यीय नेपाली क्रिकेट टोलीको अन्तिम नामावली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो ऐरीको कप्तानीमा 15 सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा ऐरीसँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल पुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल रहेका छन्। एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तान र आयोजक जापानसँग प्रतिस्पर्धा गर्ने भएको छ। नेपाली टोलीको टीम लिडरमा पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी विनोद दास रहनु भएको छ। मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहनु भएको छ। नेपालले एसियन गेम्समा क्रिकेट मार्फत राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित टोली तयार गरेको क्यानले जनाए खेल आउँदो असोजको 3 गतेबाट 18 गतेसम्म जापानको आइची नागोयामा आयोजना गरिने भएको छ। फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एसियाली फुटबल महासंघ साफले पुरूष च्याम्पियनशीपको खेल तालिका सार्वजनिक गरेको छ। साबिक विजेता भारतले साफ च्याम्पियनशीपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्ने भएको छ। यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आउने नोभेम्बर 5 शुरू हुने जनाइएको छ। उद्घाटनको दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भूटान खेल्ने भएको छ। 6 टोली सहभागी प्रतियोगिताको समूह चरणमा 3 खेल हुनेछन्। हरेक दिन 2 खेल हुने भएका छन्। समूह एमा आयोजक बंगलादेश, भूटान र श्रीलंका तथा समूह बीमा भारत, पाकिस्तान र मालदिव्स रहेका छन्। नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन। यद्यपि सेप्टेम्बर 30 नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ। अवस्था यिनै विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबारही हेडलाइट्स आजको लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्रुवारही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु।
5: ओहो सरी भगवान, आज पनि ढिला भयो।
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
7: मंगल दीप अगरबत्ती सूर्य नेपाल द्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98562279।
9: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
10: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
9: बुवा आमा अनि भाइ बहिनी।
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
8: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98

0: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
1: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0065414008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
3: मैडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98563231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: कति राम्रो देखिए कि, कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा कृष्णी क्लोथिङ कलेक्सनमा पाइन्छ।

0: स्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731
1: खैदनी 4 मा लाखे नाच प्रतियोगिता 2083
2: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनी 4मा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
2: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
3: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
2: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
3: विस्तृत जानकारीका लागि सम्पर्क
4: 9841104332 र 9841313939।
2: आयोजक श्री कृष्ण सृजनशील नेवा खला खैरनी 4।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
9: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1,00,000,
10: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
9: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
10: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
9: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
10: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा रु 51,111,
9: अम्बिका प्रसाद लामिछाने दुलेगौडा रु 10,511,
10: तुलसी शाह दुलेगौडा रु 10,505,
9: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रु 10,155,
10: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रु 15,005,
9: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50,231,
10: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21,151।
11: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
14: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
15: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
13: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
14: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
13: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ,
16: अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556062068।
19: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
5: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
19: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
19: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
5: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855324020, 9801454674 र 9860243420।
20: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
21: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
20: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
21: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
22: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
23: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज,
24: 103.8 मेगाहर्ज प्रेजेन्ट एभ्रीडे 10:30 AM टु 12 PM।
0: It's time for calling time.
18: Only on Radio Dhurbarahi.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ चाहिएमा जसले दुला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्त्रमणका आवाज साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ अनि प्रोग्राम कलिङ टाइम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता अनु मल्ल रहनसम्मको 12 बजेको समयसम्म र अब हिजोसम्म हामी तिजको गीत संगीतको साथमा कुराकानीको साथमा जोडिरहेका थियौँ है अब आज पनि के कस्तो छ त सुनाउन सक्नुहुन्छ र बिस्तारै हामीले अब तिजलाई त अब विदाई फाती पनि गरिसक्यौँ है सो आज भने एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गरिहाल्छु हरियो भन्नु बोलको सुमधुर गीत रहेको छ राजु लामाको आवाजमा सजिएको यो गीत सँगसँगै साथमा तारा सुरेश मगरको आवाज रहेको छ अनि त्यस पश्चात भने आज बुधबारको एपिसोडमा हामी ड्रामाको साथमा जोडिन्छौँ सुन्ना 64142 0000 को बाटो भएर यहाँहरू पनि जोडिँदै गर्नुहोला है त

हजुर जवन बितेका पाउनु सुन मेरो निर्माया हरियो भन्नु यो सुमधुर गीत तपाईँमा कार्यक्रममा स्थान दिँदै कार्यक्रमको शुरूआत गरिसकेको छु। पक्कै पनि यहाँलाई मन पर्यो होला र यो मिठो गीतमा चाहिँ आवाज रहेको थियो राजु लामा अनि तारा शिरीष मगरको भने यहाँले पुरानो आवाज जनकवि केशरी धर्मराज थापाको आवाजमा पनि सुन्न चाहिँ सक्नुहुन्छ। प्रोग्राम रहेको छ कलिङ छायम यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ भने फरक बार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउँदै गर्दा हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनचादी पसल दिलेगौडाले प्रोपाइटर हुनुहुन्छ। मिन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ। गएर यहाँले सेवा सुविधा लिन सक्नुहुनेछ भने बारेपछि हामी एकजना साथीलाई विजयी पनि गराउँछौ र विजयी साथी मध्ये अन्तिम बार शनिबार एकजना साथीलाई लकी ड्र मार्फत रुसेकुरी पाउन सक्नुहुन्छ र प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ। आर्यन कुमार श्रेष्ठ भनेर कार्यक्रम सम्बन्धी जानकारी गराइराख्दा आज बुधबारको एपिसोडमा रहेर भने हामी ड्रामा गर्छौ है ड्रामा गर्नको लागि साथीहरूले चाहिँ विषयवस्तु आफै पनि ल्याउन सक्नुहुन्छ भने विषयवस्तु नल्याउनु भएको खण्डमा हामी पनि यहाँलाई चाहिँ दिन्छौ र विषयवस्तु सँगसँगै हामी आफ्नो पात्र बनेर चाहिँ साथीहरूलाई ड्रामा मार्फत नाटक गरेर हामी सन्देशहरू चाहिँ दिन्छौ र अहिलेको लागि भने सुनिल गिरीको आवाजमा रहेको देउराली भन्ज्याङ टाइटलमा रहेको सुमधुर गीत रहेको छ यहाँ कार्यक्रम स्थान दिँदैछु स्वीकार्नु होला है त

हजुर देउराली भन्ज्याङबोलको यो सुमधुर गीत सुनिल गिरीको आवाजमा सजिएको थियो है, कस्तो मिठो। यहाँहरूमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने लिरिक्स अनि म्युजिक पनि सुनिल गिरीको नै रहेको थियो। यस्तै मिठो मिठो आधुनिक गीत संगीतलाई यहाँहरूमा आज कार्यक्रममा स्थान दिइरहँदा अहिलेको लागि भने ढिला नगरी अर्को गीत पनि सुनाइहाल्छु, अनि मिलेसम्म हामी साथीहरूले सहभागी जनाउनु भयो भने चाहिँ हामी साथीहरूलाई पनि सहभागी गराउँछौ नै। र यहाँहरू भने 0965 14 2000 बाटो भएर आउँदै गर्नुहोला। प्रमोद खरेलको आवाज सजिएको चलबत्ता सल टाइटलको एकदमै रमाइलो गीत पनि रहेको छ। तपाईँ माझ राख्दैछु अर्जुन पोखरेलको चाहिँ म्युजिक रहेको छ भने शीतल गुरुङको चाहिँ लिरिक्समा सजिएको यो गीत अहिलेको लागि राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, प्रमुख खलीको आवाजमा सजिएको छल बतासल भनेर चाहिँ मिठो गीत रहेको थियो। अब बाहिरको मौसमको कुराकानी गर्नु पर्दा त एकदम मजाले घाम लागेको छ है, अनि अब यो समयमा काम गर्दै गर्दा यात्रा गर्नु पर्दा चाहिँ एकदमै गाह्रो पनि छ, गर्मी पनि छ, तर बिहानको समयमा चाहिँ आजकल मौसम अलिकति परिवर्तन नै भएको छ। अब बेलुकी पखको अब वर्षायामको समय पनि छ, अनि त्यसमा पनि अब चिसो सँगसँगै अलिकति दिन पनि अब छुटिँदै गएको हो कि होइन, अलि बिस्तारै बिस्तारै चाहिँ अब भदौ महिना सकिँदै गर्दा चाहिँ अब असोजको माहौल सुरु भइरहँदा चाहिँ अलिकति मौसममा परिवर्तन चाहिँ अब महसुस गरिरहँदा यहाँले पनि गर्नु भएको छ होला है। अनि यो दिउँसोको घाम भन्दा पनि अब बिहानी पखको यो अलिकति गर्मीयामको घाम देखिरहँदा गीत सङ्गीतबाट चाहिँ यहाँलाई शीतलता पनि दिने कोसिस रहिरहेको छ। साथमा 97.4 14200 बाटो भएर पनि हामीसँग जोडिँदै गर्नुहोला। बिहानको समय धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई चाहिँ सुन्दै हुनुहुन्छ भन्ने आशा अपेक्षा त छँदैछ। र अहिलेको लागि भने उर्गेन्दोङको आवाजमा सजिएको, साथमा अनु चौधरीको आवाज पनि रहेको छ, चञ्चली लाजालो मायालु यो समुद्र गीत सँगसँगै हामी भने पहिलो व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला भएको छ। 11 बजेको टाइम चेक लगति पुनः उपस्थित हुन्छौ नै हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिरा भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333398 र 98465010950।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
9: यही आउँदो असोज 3 गते पहिलो शनिबार
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
11: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
10: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
11: दिसा पिसाब एवं पेटको समस्या,
10: तौल गडबड हुने वा थाइराइडको समस्या,
11: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेक जाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
10: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहु।
10: फोन नम्बर 0564142333 र 98678161887।
12: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
13: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
12: दीक्षा ब्युटी पार्लर रे?
13: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
12: हो र त्यस्तो के हुन्छ र त्यहाँ
13: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ कपाललाई सुहाउने हेयर कटिङ हेयर कलर र हेयर स्पा हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ
12: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
13: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो
12: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त
13: बिहेमा मात्रै किन आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि
12: यहाँ थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ
13: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु प्रोप्राइटर निशा लामा सम्पर्क 97090 34335
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
13: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
10: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
13: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
14: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
15: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
17: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
16: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
17: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
16: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
18: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
19: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
20: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
16: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 98560-57731 98067-57731
0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: Station 1. Studio Taichin.
22: Aile, Vienna ko 11 bajyo.
23: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छायम र फरकबार फरक श्रृंखलाको साथमा आउने गर्दछौ भने आज बुधबारको एपिसोडमा चाहिँ हामी ड्रामा गर्छौ भनेको साथीहरू चाहिँ एकदमै बिजी व्यस्त पनि हुनुहुन्छ जस्तो लागिरहेको छ है। अनि हामीसँग रेडियो प्रोग्राम भने पक्कै पनि सुनेर साथै रहनु भएको छ, भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ र साथमा आधुनिक गीत संगीतको साथमा पनि हामीहरू यहाँहरूमा जोडिरहेका छौँ। अनि के कस्तो लाग्छ प्रोग्राम सुन्दै हुनुहुन्छ भने पनि हामीलाई चाहिँ जे जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया चाहिँ दिन सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमी मावसन सुनचादी पसल देलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्दै अहिले भने कता कता साथी हुनुहुन्छ जस्तो पनि लागिरहेको छ। स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत है हाम्रो दलमा दिजुलाई।
1: हजुर, धन्यवाद।
0: अनि सन्चै आरामै हुनुहुन्छ? किन होला त आवाज त बेला बेला त आज किन हो, डर खाएपछि त झन् आवाज ठुलो ठुलो आउनुपर्ने, एकदम मजाको आवाज त भित्रभित्र हरायो त। ए ल ठिकै छ। अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? त्यही त, नसुन्ने त कुरै नै आएन। अनि खाना खानु भयो त? ल एकदमै मिठो गरेर अब खाना त खानु भयो, खानु होला कि अब दिनहरू पनि राम्रोसँग बिताउनु होला, रेडियो प्रोग्राम सदैव यसरी सुनेर साथ दिनु होला। अनि पहिलो सहभागी साथी पनि हुनुहुन्छ, आज ड्रामा गर्न रेडी हुनुहुन्छ त? विषयवस्तु चाहिँ ल्याउनु भएको छैन है। ल ठिकै छ, अब त्यसको माहौल भर्खरै सकिँदैछ, सो आज हामी त्यसै सन्दर्भमा चाहिँ एउटा ड्रामा प्रस्तुत गरौँ है। ल कस्तो भन्दा फेरि यो भन्दा अगाडि पनि अब जेठानी देउरानी बनिरहँदा चाहिँ तपाईँले मलाई अब बिदा नदिने जस्तो नजाऊ जस्तो कुरो गरिदिनु भएको थियो नि त, सो यहाँ चाहिँ ठिक उल्टो भयो कि, अब देउरानी लास्टमा जानु चाहिँ पाएन कि, आज अब जेठानीले चाहिँ उताबाट फोन गर्नु पर्यो कि, ल देउरानी म त अझै आउन भ्याउने भएन भनेर अझै बिदा मागेर थप बस्नु भयो कि हजुर त। अझै तपाईँ चाहिँ झन् उल्टो मलाई पनि जान दिनु भएन कि, म देउरानी छु होइन तपाईँको, अनि तपाईँ चाहिँ जेठानी हुनुहुन्छ है, अनि म पहिला माइत जान्छु भन्दा त जान दिनु भएन कि, म घर घुरेर बसेको छु है, अनि आज तपाईँले तपाईँको माइतबाट फेरि फोन गर्नुहुन्छ कि, अब म चाहिँ अझै एक दुई दिन चाहिँ आउन भ्याउँदैन, घर चाहिँ राम्रोसँग हेर भन्नु पर्यो कि आज। ल अब मलाई पनि जान नदिने, आफू चाहिँ धेरै बस्ने, अब कुरा चाहिँ के हुन्छ सुरु गरौँ है त। ल फोन गरेर मलाई चाहिँ लाज आउन भ्याउँदिन, अझै दुई दिन लाग्छ भन्नु पर्यो। हजुर, किन हो फोन गर्दै अझै पनि, कति बेला आउने हो हजुर?
1: म त एक दुई दिन अझै, आमा अलिक बिरामी बिरामी छ, अलि दुई चार दिन अझै बस्छ होला घरमा, यताउता अलि राम्री हेर है।
0: अझै दुई तीन दिन? अनि यता पनि घरमा आमा बिरामी हुनुहुन्छ नि त, तपाईँको माइतीमा अरू कोही हुनुहुन्न र? म भए पनि म एक्लैले घर धन्दा हेर्नु कि, अनि झन् हजुर आएपछि म जाने भनेको होइन त, झन् तपाईँ चाहिँ अनि यत्रो दिन पनि बस्ने अनि अझै नआउने रे, यता आमालाई चाहिँ कसले हेर्ने कसले कुर्ने? थाहा थियो कि तपाईँ यस्तै गर्नुहुन्छ, म एक वचन सोधेर अब म माइत जान्छु भन्दा फेरि कति वचन लाउनु भएको थियो, अहिले चाहिँ अझै दुई तिन दिन भन्नुहुन्छ, कति सजिलो गरेर भन्नुहुन्छ त आफू बस्ने बेलामा त।
1: के गर्नु त, अब म बुढी मान्छे जति बसे पनि के भयो त, अब बल्दा बल्दा मान्छेहरू यताउता गर्न सकिहाल्छ नि त।
0: झन् तपाईँ बुढी मान्छे हो भने त यता आएर बस्नु पर्ने नि, हामीलाई पनि अब माइत जान रहर हुन्छ, कति दिन कुरेर बसेछौँ यहाँ तिजोमा पनि नगई नगई अब घरकै काम धन्दा यता आमालाई स्याहार सुसार गरेको छ। अब नन्द अमलजी पनि आउनुभएको थियो, अब उहाँहरू पनि जानुभयो, झन् आज झन् तपाईँ आउने बित्तिकै म भन्ने जाने भने बिहान यति धेरै भारी घाँस पनि पुऱ्याएर बसेको अनि यस्तो भन्ने हो तपाईँ चाहिँ दिदी हो भनेर यसरी हेर्न पनि हुन्न। अब दसैँ तिहार भन्नुहुन्छ, दसैँ तिहारमा पनि अब तिमी दसैँमा जाऊ तिहारमा फेरि म जान्छु भन्ने होला हजुरले,
1: होइन
0: टाढा हुँदा चाहिँ यति मिठो बोलेर आफ्नो पालोमा चाहिँ यस्तो यस्तो भन्नुहुन्छ, जाउला जाउला भन्नुहुन्छ, अब चाडपर्व नजिक नजिक आएपछि चाहिँ मै जाने हो भन्नुहुन्छ, ल अब आमा नै बिरामी हो भन्नुभएको छ, अब बिरामी नै हुनुहुन्छ भने पनि अब अलि छिटो सन्चो हुन भन्नु अनि अब रेखदेख पनि गर्नु, अब यदि बिरामी नहुँदा पनि बिरामी छ भन्दै बस्नु भएको छ भने त राम्रो हुन्न है दिदी, अनि कता जानु भएन नि तपाईँको दाइहरू भाउजूहरू त हुनुहुन्छ होला त, अब आउने भन्नु न, अब तपाईँको पनि घर गरेर खाने भाउजू हो, अब घरको रेखदेख अब दाई र भाउजूले नगरे अब तपाईँ किन बस्नुपर्छ र त्यही पनि,
1: अब एक दुई दिन बस्देऊ नानी भन्नुभएको छ भाउजूले गर्नु पर्यो,
0: तपाईँको भाउजूले भन्दा त बस्नुहुन्छ नि, हामीले भन्दा पो रिसाउनुहुन्छ र अब दिदी हो तपाईँ जे भए पनि अब सबै कुरा तपाईँलाई नै थाहा छ, अब म मात्रै चर्को किन बोल्ने हो र अब म घरमा भन्छु के अरे, अनि भन्नुभयो त अरूलाई आमालाई फोन गरेर एकचोटि आफै भन्नु, फेरि रिसाउनुहुन्छ मसँग कस कस गर्नुहुन्छ, थ्याङ्क यू सो मच, अनि आफ्नो पालोमा चाहिँ यति मिठो बोली बोली बस्नु भन्नु हुँदो रहेछ त हाम्रो दिजुले, कति बाठो हुनुहुन्छ कि कति बाठो हुनुहुन्छ, अनि मलाई चाहिँ माइत दिने पालो जानु दिने पालो चाहिँ दिनु पर्दैन, दसैँमा चाहिँ टिका लाएर दक्षिणा दिएर अनि गाडी भाडा पनि पुग्ने गरी दक्षिणा दिएर अनि ल जाऊ है कान्छी भन्नुपर्छ है, नत्र त फेरि रिसाउँछ नि कान्छी त फेरि, दिदी भएपछि दिदी भएपछि जेठानी हो अलिअलि पेल्नुपर्छ भन्नुहोस् न, ल ठिकै छ, अब यस्तो सिरियस टपिकमा पनि हामीले यस्तो रमाइलोसँग ड्रामा चाहिँ प्रस्तुत गर्ने माहौल बनाइदिनु भयो है यहाँलाई, थ्याङ्क यू सो मच, र अहिलेको लागि भने अब छुट्टिनु पनि पर्छ, सो साथीभाइलाई मजाले ड्रामा मार्फत सम्झना सन्देश राख्नुहोस् अनि हामी छुट्टिन्छौँ है,
1: थ्याङ्क
0: यू सो मच,
1: अनि सम्पूर्ण साथीहरूलाई अब तिजा रमाइलो मनाउनु भयो कि नेपालमा यस्तै बिहेउ छ गरे कस्तो गरे मनाउनु भयो, जे जस्तो भयो नि जाने गयो नि हुनेले त राम्रोसँग मनाउनु होला भन्दै नमस्ते शुभ दिन,
0: छुट्टिन्छौ नमस्कार शुभ दिन, दलमा दिजु हुनुहुन्थ्यो फुलचोकदेखि, अनि ड्रामा कस्तो लाग्यो त है, यस्तै सन्दर्भहरू धेरै ठाउँमा धेरै दिदी बहिनीको ठाउँमा चाहिँ भइरहेको छ होला कि, किनकि एकछिन भए पनि बसौँ बस्न लाउँछ वर्ष दिनमा आउने चाडबाड है, अनि त्यसमा पनि कतिपय साथीहरू त अब माइतबाट फर्कने घर फर्कने तर्खरमा पनि हुनुहुन्छ होला, यात्राको समयमा पनि हुनुहुन्छ होला, यसरी नै अब झट्टै म आउन चाहिँ अलिकति बेर लाग्ने भयो, यो काम चाहिँ गरिदिनुहोस् यो चाहिँ यता पनि समय दिनु होला भनेर पनि अब यसरी नै फोन कलहरू गरिराख्नु भएको छ होला है, मुख्य त विशेष त अब चाडबाड जे जस्तो भए पनि विशेष त आफू हाँसी खुसी रहनु होला अनि विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला, यात्रामा हुनुहुन्छ भने पनि विशेष ध्यान दिनु होला पनि भन्न चाहन्छु, र साथमा भने रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिनु होला, र अहिलेको लागि भने फेरि पनि कोही साथी हामीसँग लाइनमा जोडिनु भएको छ, स्वागत गरिहालौ, हेलो नमस्ते हजुर, हेलो नमस्ते हजुर,
2: नमस्ते
0: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ, हाम्रो मगरनीजी हुनुहुन्छ हो, अनि के गर्दै हुनुहुन्छ? साउदी अरबमै हुनुहुन्छ? एकदमै ठिक ठाक छ है हामीलाई पनि। अनि कस्तो भयो हाम्रो मगनीजीको तीज भएर विशेष सुनाइदिनुहोस् न त हाम्रो श्रोता साथीलाई। राम्रै भयो भनौँ है। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन यहाँले? भर्खरै सुन्नु भएको हो कि ड्रामा सुन्न पाउनु भयो कि भएन? नाई भयो है। हामीले अघि तिजको चाहिँ अलिकति ठ्याकठुक सुनाउँदै थियौँ कि दलमाया दिजुरा मैले। सो अनि त्यही भएर तिजको बारेमा चाहिँ सोध्न मन लागिहालेको कि है। अनि तिजमा चाहिँ कतिको नाच्नु भयो, गाउनु भयो अथवा के भयो अरू सुनाइदिनुहोस् न त।
1: त्यस्तो त नाच गान भन्ने कुरा त भएको छैन,
0: भएको छैन।
1: अरूलाई पीडा छ, हामीलाई मात्र के को रमाइलो।
0: ए ल ठिकै छ, अरूको पीडामा अब पीडा पनि हुन्छ। सो अब अर्को पाली चाहिँ अब मजाले मनाउनु होला है त। अनि खाना खानु भयो त?
1: हजुर।
0: अनि आज रेडियो प्रोग्राम भर्खरै सुनिरहँदा अब ड्रामा गरिरहेको छौ, अनि साथीहरूलाई केही भन्नु मन लागेको छ?
1: हजुर, अरू त के भनौँ र, साथीहरू के कस्तो अवस्थामा छ, तिज कसरी मान्यो, अनि तपाईँलाई जानेहरू राम्रोसँग फर्किनु होला दिनीहरू, अनि राम्रोसँग हेरे विचार गरेर बाटोमा ख्याल राखेर फर्किनु होला, राम्रो छैन मौसम।
0: ल अब साथीहरूले चाहिँ सुनिसक्नु भयो है। अब यो कुराहरूलाई साथीहरूले पनि ध्यान दिनु होला है। हाम्रो मगनीजीले यस्तो मजाले साथीहरूलाई ख्याल राख्नु भन्नु भएको छ है। अब भने हामी ड्रामा गरौँ है, रेडियो प्रोग्राम तर्फ पनि लागौ। कुनै विषय वस्तु अब यस्तो गर्ने भनेर लिएर आउनु भएको छ?
1: छैन।
0: अब कुनै अब गरौँ भन्ने छ भने चाहिँ भन्नुहोस् है, नभए विषय वस्तु चाहिँ हामी दिन्छौँ है। त्यही त, कुनै बेलामा चाहिँ हामीले दिएको पनि गर्नुपर्छ कि है त। ल अहिलेको समयमा चाहिँ कस्तो भन्दा फेरि अब यत्रो दिन छुट्टीको समय पनि भयो है, अनि आज चाहिँ तपाईँ र म कस्तो भन्दा आमा र छोरीको प्रसङ्ग चाहिँ गर्नु पर्यो, अनि त्यसमा पनि म चाहिँ भर्खरै स्कुल जाने अब केटाकेटी जस्तो पनि छु है। अनि यत्रो दिनपछि अब स्कुल जानुपर्ने मलाई चाहिँ अब अल्छी लाग्छ कि। अनि तपाईँले चाहिँ अब स्कुल जानुपर्छ होइन, अब यो समयको सदुपयोग गर्नुपर्ने ठाउँमा चाहिँ अब स्कुल आउने दिनसम्म पनि अब म जान चाहिँ मान्दिनँ, अब कसरी फकाइफुलाइ गर्नुपर्ने हो अब सम्झाइ बुझाइ गर्नु पर्यो कि, विशेष त अब विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ है। म चाहिँ छोरी छु, अनि आज स्कुल जान एकदमै अल्छी लाग्यो कि, मलाई यत्रो दिन घर बसेको, सो अब कसरी अब यत्रो दिन बिदामा बसेको घर बसेको छोरीलाई चाहिँ अब स्कुल जाऊ भन्नु पर्यो कि। ल सुरु गरिदिनुहोस्। हजुर मम्मी, अनि आज पनि छुट्टी होला नि त?
1: त्यो छुट्टी हुनु र अरू छोराछोरीहरू सबै पढ्न हिँडेछ तिमी।
0: अनि अस्ति भर्खर जाँच भ्याइएको, अनि हाम्रो चाहिँ तिज पछि पनि अनि अलि दिन छुट्टी छ भनेको नि त।
1: अरूलाई पढाएको बेलामा तिमीलाई छुट्टी हुन्छ भन्छ, अब हामी नपढ्ने मान्छेलाई के थाहा, तिमी यस्तो बाना गर्ने सधैँ सुतिरहन्छ, खेलिरहन्छ, के अरे गेम खेलिरहन्छ, मोबाइल मात्रै चलाएर बस्छ, अनि तिम्रो भविष्य कसरी सुधार्ने हो तिमीले, अनि राम्रोसँग ख्याल गर न अरू कस्तो छ, तिमी कस्तो छ, अरू पढ्ने बेलामा तिमीलाई पढ्न मन लाग्दैन र के हो।
0: अनि यस्तो अनि मलाई जाने झ्याउला, म भोलिबाट जाने कि, आज बस पनि छुटिहाल्यो, हजुर बारीमा जानु भयो थियो बोलाउँदा बोलाउँदै, अनि त बस पनि गइहाल्यो, अनि म त घरै बसे।
1: अनि आफ्नो काम त आफै गर्नुपर्छ नि त, अब म त काम गर्नु पर्यो, खेतपाती खेतीपाती हेर्नु पर्यो, गोरु भैँसी बाख्रा सबै हेर्नु पर्यो, अनि तिमीले के हेर्नु पर्छ र, खालि के खाने, अनि आफ्नो शरीर ख्याल गर्ने, कपडा धुने, खाने, खाएर पकाएर खाएर गए हुन्थ्यो नि त। मैले तिम्रो पढाइमा के को डिस्टर्ब गर्थ्यो, मैले मेरो छोरी राम्रो होस्,
2: ठुलो होस् अरूभन्दा बढी होस् भनेर मैले कति कोसिस गर्छु तर तिमीले पढाइमा कति ध्यान गर्दैन, कसरी तिम्रो जीविका कसरी तिम्रो भविष्य सुधार्ने हो छोरी?
0: म भोलि पर्सि त अब धेरै पढ्छु, पैसा पनि धेरै कमाउँछु कि, फिर नगर्नु न। अनि स्कुलको बस आइसकेको थियो, मेरो बोतल पनि पानी नै भरेकै रहेन त, अनि एउटा मोजा त पाउँदै पाएन कि, अनि कस्तो ढिलो भएको थियो त। अनि
2: मिलाएर गए पनि आज भोलि त गरम नै छ नि त, चिसो त भएको छैन। अनि तिमी आफ्नो ख्याल गरेर अनि कति बेला भयो हेर विचार गरेर अनि आफैले अब सानो मान्छे भावलो उठा कान्छी उठा सानो टाइम भयो टाइम भयो अरू साथीहरू गयो भन्ने हुन्थ्यो। अब तिम्रो शरीर तिमी आफै स्याहार्न भइसकेछ, यत्रो ठुली भइसक्यो, अब त म त ढुक्क छ, मेरो छोरी ठुलो भयो आफ्नो शरीर
0: एउटा मोजा त पाउँदै पाएन कि, अनि कस्तो ढिलो भएको थियो त। अनि
2: त्यो मिलाएर गए पनि आज भोलि त गरम नै छ नि त, चिसो त भएको छैन। अनि तिमी आफ्नो ख्याल गरेर अनि कति बेला

0: स्कुल पनि भोलिबाट जान्छु कि, अनि सरहरूले नि कति धेरै होमवर्क दिनु पर्थ्यो, अनि लेख्दा लेख्दै अनि भ्याउँदै भ्याएन त, अनि आज गयो भने जस्तै
1: पर्सि जान्छु त्यसरी भनेर बाना गरेर यत्रो दिन भइसक्यो आफ्नो पढाइ हो, तिमीले पढेर हामीलाई हो, दिदी बहिनीलाई होइन, दाजुभाइलाई होइन, तिमी आफै जति पढ्छ तिमी आफैको आफैलाई हो, अरूलाई त होइन नि, तिमी धेरै पढेर धेरै कमाएर तिमीले कमाएर हामी है मस्ती मस्ती गर्छ, छोरी पढेर भन्ने कुरो त छैन नि त, मेरो छोरी ठुली होस् भाग्यमानी होस् अरूले भन्दा बढी कमाओस् भनेर पो म कति कोसिस गर्छु, म अरूको निमेक गरेर म फिस तिर्छु, तिमीलाई कपडा पुर्याउँछु, खानेकुरा पुर्याउँछु, खाजा साजा व्यवस्था गर्छु, बाबा पनि यस्तो कमजोरी छ अनि म पनि त्यस्तै छ, अनि मेरो शरीर राम्रोसँग हिँड्न पनि सक्दिनँ, घुँडा दुख्छ, आज भोलिको जमानामा अब पहिला बल बयस हुँदाखेरि तातो पिरो बेसरी खायो, पिरो खायो, खान नपाउँदाखेरि तिमीलाई कति दुःख गरेर हुर्काएको हो छोरी, तिमीले पनि चाहिँ ख्याल गर्नुपर्छ नि, मेरै लागि होला भनेर सोच्नुपर्छ नि।
0: अब आज ढिलो भयो त अनि मम्मी भोलि एक दिन त बस्नु न त, अनि यत्रो दिन छुट्टी पछि अनि न मैले भनेको बेला कपडा पाउँछ न अनि होमवर्क गर्न पनि कति धेरै थियो, आज चाहिँ सक्छु अनि भोलि चाहिँ म जान्छु कि मम्मी, हजुर दुःख गर्नुभएको छ थाहा छ त, अब धेरै पैसा कमाउने हो, धेरै पर्ने हो कि, अनि बाबालाई पनि राम्रो उपचार गर्ने हो, अब अहिले चाहिँ गाली नगर्नु न, अनि हजुर त खालि गाली गरी गर्नुहुन्छ, अनि
1: मैले गाली गरेँ भएन छोरी, तिम्रो भविष्य राम्रोसँग सुधारोस्, तिमी ठुली होस्, तिमी अलि राम्रोसँग अरूभन्दा बढी होस् भन्ने मैले सोच छ, गाली गरेको होइन, आमाले गाली गरेको नभन्नु, सम्झाएको होला भनेर सोच्नुपर्छ छोरी, हेर भोलि पर्सि अर्का मेरै आफ्नो जन्म घर बस्न अब यस्तै हुन्छ, छोरीको जात अर्को अर्कै घर नगई नहुने, जन्मदिन परम्परादेखि चलेको रीतिथिति हेर तिमीले पनि बुझ्नुपर्छ, अर्काको घर गएर न त पढाए त काम, कसको कुन अल्छिनी आमाको छोरी होला भन्दा कसको छोरी होला, कुन बाउको छोरी होला, यस्ती उस्ती मुख मात्रै खेलाएर बस्ने, न त पढाइ छ, न त कमाइ छ, न त खेतीपाती काम किसान काम गर्छ भन्दा हामीलाई दोष आउँला, राम्रो होस् अर्को घर नराम्रो नहोस् भन्ने मेरो सोच छ छोरी।
0: ल म हजुरको सपना पनि पुरा गर्छु कि, त्यस्तो भन्ने पार्दिनँ कि, म बुझ्छु भयो, अनि आज चाहिँ अब गइन त नि, अनि गाह्रै भयो त नि, अब भोलिबाट जान्छु कि मम्मी, ल हजुरले गाली गरेको होइन सम्झाउनु भएको हो त नि कि, आज त अब गाली नगर्नु, अब त
1: भोलि अर्को घर जाँदाखेरि नराम्रो वचन बोली सुन्यो भने हामीलाई कस्तो हुन्छ हेर, अब छोरा छोरीको माया तिमीलाई हामीलाई तिमीले अरूले हामीलाई भनेको सुन्यो भने तिमी मेरो मम्मीले यस्तो भनेको यो मान्छेले यस्तो भनेको भन्न पनि सक्छ, अरूको घर गएर फलानाको छोरी यस्तो फलानाको छोरी उस्तो भन्दाखेरि हाम्रो मन कस्तो हुन्छ, हामी त छोरी हो, कति दुःख गरेर हुर्काएको हो, नखाई नखाई दुःख गरेर हुर्काएको हो, हामीलाई त माया लाग्छ नि त, अरूको वचन सुन्न म सक्दिनँ छोरी, राम्रोसँग ख्याल गर है, कस्तो गर्नुपर्छ अर्काको घर।
0: हजुर सर, थ्याङ्क यू सो मच हाम्रो मगरनीजीलाई, होइन एउटा आमाको दुःख आफ्नो एउटा आमाको आस यति मजाले यहाँले चाहिँ ड्रामा मार्फत पोखिदिनु भएको छ, राखिदिनु भएको छ, अनि के छ अब यहाँबाट अब तपाईँको पात्र आमाहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ हाम्रो मगरनीजीले?
1: होइन अरूको आमा बाबाले अब राम्रोसँग अब म यस्तै भयो है, मेरो छोरा चाहिँ अहिले मसँग काखामा छैन, सबै परा भइसक्यो, अनि दिदी बहिनीहरूले काखामा हुने चाहिँ कहिले खेल्नु दिनु है, कहिले पढाइमा ध्यान दिनुपर्छ, गाली गरेर मात्रै हुँदैन, दिमागमा यसो लगाउनुपर्छ, अब गाली मात्रै गरेर यस्तो उस्तो भन्दा पनि अब छोराछोरीको दिमाग खराब हुन सक्छ, त्यही भएर राम्रोसँग सिकाउनु, कुनै बेलामा काम अराउनु, कुनै बेलामा पढाइमा ध्यान दिन लगाउनु भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच, कस्तो राम्रो विचार सँगसँगै अब ड्रामा मिलेसम्म अरू साथीहरूलाई पनि सहभागी गराउँछौ, अन्तिमसम्म पनि सुन्दै गर्नु होला अहिले भने साथीभाइलाई सम्झनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: हजुर, फर्स्टमा मिठो सरको धनी हजुरकै लागि भन्न चाहन्छु, अस्ति नै त कुन कुन हो भाइहरू आउनुभएको थियो उहाँहरूको लागि पनि, अनि तोप दाईको लागि, अनि नरेन्द्र दाईको लागि, हुमना दाईको लागि, अनि अमृत दाईको लागि, जलमाई दिदीको लागि, खगीमाई बहिनीको लागि, अनि भवानी बहिनीको लागि, अनि शान्ति बहिनीको लागि, अनि जसको यो कार्यक्रम

0: सुनेर बस्नुहुन्छ, अगाडि आउने पछाडि आउने उहाँ सुन्नको लागि भन्दाखेरि हुन्छ। नमस्कार।
1: नमस्कार, म हुनुहुन्थ्यो मगर्नीजी, अनि उहाँको सँगको ड्रामा त यहाँले सुनिसक्नु भएको छ। अब गाली मात्र गरेर पनि त हुँदैन नि त है, अब सम्झाइ बुझाइ गर्नु पनि पर्छ। राम्रोसँग उहाँले ड्रामा प्रस्तुत गरेर गइसक्नु भएको छ। साथीहरूलाई चाहिँ हामी केसिनमा सहभागी गराउँछौँ। अहिलेको लागि भने कस्तो माया तिमीसँग बस्थ्यो, सेवाङ लामाको आवाजमा सजिएको गीत सँगसँगै हामी विश्राममा जानुपर्ने बेला भइसकेको छ। विश्राम लगतै पुनः उपस्थित हुन्छौँ, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासतिर सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा फाटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा फाटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: होइन, धुवामा के गरिराखेको छौ भने तिमी?
12: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेछु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
12: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ, साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065414234634 र 98171656606।
13: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
14: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
13: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
14: त्यसो भए कहाँ जाने त कान्छा?
13: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
14: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटर हरू बेरिंग बेल्ट कैपसिटर मिल्का जाली हरू नट बोल्ट हरू मोबिल गियर ओइल टूटी मोबिल इंजिन ओइल तथा संपूर्ण मेसिन का पार्ट्स पुर्जा हरू पाइनु का साथे अनुभवी मेकानिक द्वारा मरम्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिन हरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै
15: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114445 र 9855204445।
16: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
17: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 9816634372।
3: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ,
18: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
18: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
18: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
18: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
18: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज हामी ड्रामा गरिरहेका छौँ, के कस्तो लागिरहेको छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नुहोला। र फेरि पनि कोही साथी हुनुहुन्छ लाइनमा है। हेलो नमस्ते हजुर। हेलो दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उम्ना साथीलाई। अनि के छ नयाँ नौला हाल खबर सुनाइदिनुहोस् न त, सन्चै आरे भन्नुहुन्छ?
1: ठिकै छ, अब पानी जुनबेरी आउँदाखेरि मुसलधारे पानी आउने पनि भर्खरै भर्खरै छोडेर जाँदैछ अब।
0: हजुर, अनि पछिल्लो समय अब ती सँगसँगै यहाँले रेडियो प्रोग्राम कतिको सुन्ने गर्नुहुन्छ? त्यही त कुराकानी नभएको चाहिँ अलिकति धेरै दिन भएको हो जस्तो पनि लाग्यो है। अनि आज चाहिँ सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ। अनि आज ड्रामा गरिराख्नु भएको छ, साथीहरूले कस्तो लागिरहेको छ त नि यहाँलाई?
1: ठिकै छ, अहिले डलमा मैले गरेका सुनेर अलिअलि
0: हजुर,
1: अनि अर्को त्यहाँ पछाडि फेरि एकजना बहिनीले गर्नुभएको पनि पनि मैले नाम सुन्न सकिनँ।
0: अनि अब साथीहरूको ड्रामा सुनिरहँदा आज साथीहरूलाई सुनाउनको लागि चाहिँ कुनै विषयवस्तु ल्याउनु भएको छ कि छैन?
1: अब विषयवस्तु भन्न पर्दा पनि भर्खर चिज गइरहेको छ होइन,
0: त्योभन्दा
1: अगाडि गर्नुपर्ने काम हो कि
0: चिज
1: नजिक नै गइरहेको हुँदाखेरि त्यही चिजै सम्बन्धित एउटा
0: आज अन्तिम चोटि हामी तिजोको ड्रामा मार्फत अब तिजको बिस्तारै बिट मार्छौ ल, कस्तो विषयवस्तुमा गर्ने होला अलिकति अब छोटो मिठो गर्नुपर्छ है। हजुर,
1: अनि म त्यसमा तपाईँलाई लिन आउँछु, अनि म त जाने कि नजाने भनेर म सोध्छु, अनि जान पाउने नपाउने अब तपाईँको सल्लाह गर्नु पर्यो, ज्वाइनको सल्लाह गर्नु पर्यो।
0: भाइ को भाइ हो फेरि? बिहान बिहानै आउने अब को भाइ हो? हाम्रै कान्छा रहेछ त, सन्जय छ हौ घरतिर, सन्जय हुनुहुन्छ सबै? ल यता गुन्द्री ओछ्याएर बस है, म यहाँ खाना बनाउँदैछु कि भित्र। अब अनि यस्तो फोनको जमाना छ, एकल फोन गरे भएको भए त अब म जाने नजाने पहिले सल्लाह गर्थे नि, अब यस्तो दुःख परेर हेर्दा यो पानी परेको बेलामा झरेको बेलामा अब फेरि अब जाने बेला फेरि घाम लाग्छ यस्तो गर्मीमा, जाडो भनियो कि गर्मी भनिएको यो समयमा। अनि राम्रैसँग आइपुग्यौ त बाबु?
1: फोन गर्ने भन्नुभयो, त्यही आमाले बर्खासँग तिजानी फोन गरेर तार मलाई लिन आउन सक्दैन भन्थ्यो दिदीले।
0: त्यही त हाम्रो आमा फेरि अनि हाम्रो आमा त अब त्यस्तै हुनुहुन्छ कि, तिमीले अब मलाई फोन गरेर अब पहिला बुझेको भए त हुन्थ्यो नि त, अब हेर भिनाजु अब अहिले कता जानुभयो, गाउँतिर के सरसल्लाह छ भनिरहेको थियो, अब त्यता जानुपर्छ, कुन बेला आउनुहुन्छ, फेरि जाने नजाने थाहै छैन, अब तिमीलाई फेरि यत्रो बेर कुराएर राखेर पनि अनि फेरि जान पाएन भने भरे यसै रात भने अब बसौँ भनौँ भने पनि फेरि बुढी आमा मात्रै घर, के गर्ने होला बरु?
1: अब के गर्ने भने उति बाबाको डाल जाने कि अब आमा पर्सिको डर खानु छ, भोलि लिएर आएर आज बस है, भोलि दिदीलाई लिएर आएर बाबु भनेर पढाउनु भयो के रे?
0: हो त नि, के गर्ने होला त नि, हेर बाबु अब घरको काम धन्दा दिदीको के छ कस्तो छ अब तिमीलाई पनि थाहा छ, यति धेरै गाई बस्तु पनि छ, अब त्यसलाई अब स्याहार सुसार गर्नै पर्यो, घाँस दाउरा गर्नै पर्यो, मेरो काम त घर धन्दा र के गर्दा गर्दा फुर्सद हुन्न, अब भिनाजु आफ्नै काममा जानुहुन्छ, अनि फेरि अब भान्जा भान्जीलाई पनि अब स्कुल पठाउनु पर्यो, कोरी बाटी गर्दा बिहानको समय त यत्तिकै जान्छ कि, के गरी जान्छ जान्छ, फेरि अब अरू आउनु भयो भने त मजुर पनि आउनु भयो भने त मैले नि यतै तिज खुवाउनु पर्ने होला। कसो गर्ने हो
1: भने बोर पनि आएर देखे भन्ने हो अहिले पनि देखे भन्नु हुन्छ अनि घर त एक्लै हुनुहुन्छ अरू घर परिवार कोही छैन
0: अब मिल्यो भने त जान्छु नि अब बुढी आमा पनि अहिले बिरामी भएर अर्को के भन्छ हाम्रो जेठानीकोमा गएर बस्नुभएको छ के अरे अब अलिअलि खाली जस्तो भनेको अब त्यही हो अब त्यसमा पनि फेरि अब स्कुल पनि छुट्टी हो कि हुने हो कि होइन बाबु नानीलाई पनि अब मिल्यो भने लैजानु पर्यो त्यो त्यही ख्याल राख्नु पर्यो फेरि भिनाजु एक्लैले खाना बनाएर खुवाउन सक्नुहुन्न बरु अब अब बिरामी हुनु भयो अब यो गाउँ घरमा उपचार गर्न पनि गाह्रो कि त्यही भएर म त उतै बस्नु भनेर त्यतैतिर पठाइदिए भयो अब जानु भयो त नि अब रुके हुन्छ त्यही हो हामी जेठानी घरि घरि अलिक दुःख मान्नुहुन्छ त्यही त अब त्यस्तै हो त नि बुढापाका भएपछि अब भोलि अब जे मन पर्यो अब त्यही भन्नुहुन्छ अब कहिलेकाहीँ अब केही भन्नु होला तिमीले पनि गाह्रो चाहिँ नमान यस्तो गर न त अब एकछिन बस अब आज यहाँ खाना यहीँ खाएर जाउला अब मिल्यो भने चाहिँ आजै त अब म जान भ्याउँदिन अब भेनाजुसँग सरसल्लाह पनि गर्नु पर्यो अब खाना खाने बेलासम्म त आइपुग्नुहुन्छ है भोलितिर मिल्यो भने चाहिँ म बेलुकीसम्म आइपुगौँला नि त अब वर्ष दिनको चाडमा अब खाली हुँदा हुँदा जान त हुन्थ्यो त नि अब यस्तो गर न त अब एकचोटि पहिला भेनाजु आएर सल्लाह पनि गर्नु पर्यो अब खाना खाँदा अहिले अब सल्लाह गरौँला मिल्यो भने चाहिँ अब एकछिन बस अब सँगै पनि जाउँला होइन अब एक दिनको काम हो अब भरे गएर अब बरु दिदीभाइले सँगै घरको काम पनि गरौँला अहिले चाहिँ अब एकछिन बस्दाखेरि के भन्नुहुन्छ अब म झट्टै जान्छु भन्न पनि सक्दिनँ अब जान्न भनौँ भने पनि अब वर्ष दिनको चाडबाडमा अब एक दिन त अब यसो उसो मिलाम कि भनेको अब के भन्नुहुन्छ अहिले चाहिँ बस्दै गर न है अनि घरतिर चाहिँ के छ अब यो तिजोमा रमाइलो गर्ने के गर्ने भनेको छ कि छैन त्यही त नमान्ने त नि हाम्रोतिर पनि अब त्यस्तै त्यस्तै भनेछ अहिले त अब गर्ने भनेको कार्यक्रमको पैसा जति पनि सबै त्यता दिने भन्ने सल्लाह चाहिँ भएको थियो के अरे अब के गर्छ कसो गर्छ अब त्यसकै मिटिङ हो भन्दै थियो आज अब के कसो गर्छ अब सरसल्लाह चाहिँ हुन्छ होला ल अब किन बाहिर बस्छौ र ल अब भित्रै जाम के अरे अब त्यतै सरसल्लाह गरेर अब खाना पनि बनाउँला है ल थ्याङ्क यू सो मच हाम्रो दाजुलाई होइन अब के भन्छ तिजको माहौल पारेर त्यस्तो लिन आउनु भएको छ एकदमै खुसी लाग्यो कि तिज सकिए तापनि खुसी लाग्यो कि अब भने हामीसँग समय अब मिलाउनु पर्ने पनि छ है हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ सो मजाले साथीभाइलाई ढिलो भए पनि सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिन्छौँ है
1: सम्झना सन्देश भन्नुपर्दाखेरि सर्वप्रथम 10:30 बजे पछिको भोरबरा कार्यक्रम सञ्चालिका त्यहाँ बहिनी अनुमल्लको लागि पछाडि गइरहेको चिज भए पनि उहाँको लागि धेरै धेरै तपाईँको लागि धेरै धेरै सम्झना भन्न चाहन्छु र जति पनि भोरबरा कार्यक्रममा अयोध्या भएर दामा पदिया राख्नु हुने र सुने माता भनेर साथीहरू कार्यक्रमहरूको लागि धेरै धेरै सम्झना र मुखमा भनेर परिचित अपरिचित सम्पूर्ण मित्रहरूको लागि धेरै धेरै सम्झना भन्दै अहिले म यहाँबाट एकल हुन चाहन्छु
0: हस्त नमस्कार भाई भाई म हुनुहुन्थ्यो होमना शर्मा जी सकिए तापनि अब एउटा ड्रामा त प्रस्तुत गरौन भन्दै हुनुहुन्थ्यो है यो ड्रामा सँगसँगै के कस्तो लाग्यो सल्लाह सुझाव दिँदै गर्नु होला अहिलेको लागि भने छोटो मिठो विश्राम सँगसँगै मिलेसम्म साथीहरूलाई सहभागी गराउँछौ नभए चाहिँ आजको विजय साथी लिएर आउँछु हामी सँगै रहनु होला है त
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
3: हेप्पी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 065414321,
4: मोबाइल 9805678634 र 9781107090।
5: एडमिशन ओपन एट सिम्स केयरगिवर दुलेगौडा।
4: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
5: हाम्रा विशेषताहरू
4: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
5: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
4: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
5: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
4: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
5: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
4: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
5: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
4: सम्पर्क 9556443, 9001443628 र 9560177773।
5: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
6: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801032475।
9: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856066136 र 9151166136।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
13: जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063 13 195 र 98467 15368।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एक्सेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9855062842
2: र 9114364022
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।
4: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु भने अब चाहिँ हामी समयको अन्ततर्फ आइसकेका छौं र छुटेर जानुपर्ने बेला पनि भइसकेको छ भने आज बुधबारकै एपिसोडमा रहेर चाहिँ हामीले ड्रामा प्रस्तुत गर्यो। शुरूआतीमा सहभागी त छनाउनु भएको थियो पुलचोकदेखि हुनुहुन्थ्यो दलमाया दिजु, अब जेठानी दौरानीको कुरा माकरानी मार्फत चाहिँ हामीले चाहिँ ड्रामा प्रस्तुत गरेको थियो। त्यस्तै हाम्रो मगरनीजी हुनुहुन्थ्यो र उहाँ र मैले चाहिँ अब आमा छोरीको भूमिका चाहिँ निर्वाह गरेका थियौ। त्यस्तै गरी हमना शर्माजी हुनुहुन्थ्यो र उहाँ र मैले चाहिँ के भन्छ अब ती सकिए तापनि अब भाइ चाहिँ दिदी लिन आएको भनेर चाहिँ ड्रामा प्रस्तुत गरेका थियौं भने यति जसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई थ्याङ्क यू सो मच र यहाँलाई चाहिँ के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पनि दिँदै गर्नुहोला र अन्तिममा हामी एकजना साथीलाई विजयी पनि गराउँछौ भने आजको विजयी साथी चाहिँ हुनुहुन्छ हाम्रो दोस्रो सहभागी साथी मगरनीजी हुनुहुन्छ। उहाँले चाहिँ ड्रामा प्रस्तुत मार्फत पनि कस्तो मजाले धेरै सन्देशहरू पनि छोड्नु भएको थियो है र यो सँगसँगै अब भने हामी छुटेर जानुपर्ने बेला भइसकेको छ भने जाँदा जाँदै एउटा रमाइलो गीत पनि सुन्यौं। डान्सिङ सङ चाहिँ रहेको छ, सुमधुर गीत रहेको छ, टंक तिमिल सिन्हाको आवाजमा सोझिएको यो डान्सिङ सङ नै हो है। सो इन्टरटेन चाहिँ गर्नुहोला टंक तिमिल सिन्हाको आवाजमा सोझिएको मेरी चम्पा। यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमल्ल पनि बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
3: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9556083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोश अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
1: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासै बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्मिसौनीको ठिक पारिपट्टि,
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz.
12: Station 1, Star स्टुडियो लाइन
13: अहिले मध्याह्नको 12 बज्यो।
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
15: अवधिमा दुई पटक आग लागि महत्वपूर्ण कागजात नष्ट।
16: आमालाई 6 महिना र बाबुलाई 42 दिनसम्म प्रसूति स्याहार विदा दिने सरकारको तयारी। सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन संशोधनको प्रक्रियामा।
15: रासपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी। दिउँसो 4 बजे मन्त्री परिषद बैठक बस्दै।
16: इरान युद्धका कारण अमेरिकासँग हतियार अभाव हुँदै गएको खुलासा। हुती विद्रोहीका कारण साउदी तनावमा।
15: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै रोहित पौडेल सहित यूएई का दुई खेलाड़ीलाई आईसीसी को कार्यवाही।
17: मार्बल को पाइप जलन गरेको घरले पनि के भन्नु पर्छ। एकदम ठीक छ, कुरा मिला।
18: ओ मन्दै नमस्कार।
17: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
18: यो त साइड जब दाई, यो चाहिँ मेन।
17: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आको।
18: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
17: थाहा छ, त्यसैले त यही लिन आएको।
19: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
17: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
19: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
17: सुरक्षा घरको
18: जीवन घर।
20: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: समाचार अब विस्तारमा। सर्वोच्च अदालतमा एकै महिनाको अवधिमा दुई पटक आगलागी भएको छ। पछिल्लो पटक आज बिहान 8:30 बजेको समयमा मुद्दा फाँटमा आगलागी भएको छ। भुइँतलामा रहेका फाँट नम्बर 20 र 21 आगलागी भएको हो। आगलागीबाट 3 कम्प्युटर जलेको अदालत प्रशासनले बताएको छ। केही महत्वपूर्ण कागजात सहित कुर्सी र टेबल पनि जलेका छन्। प्रारम्भिक जानकारी अनुसार विद्युत सर्ट भएर आगलागी भएको हो। यसअघि भदौ 17 गते राति पनि सर्वोच्चकै भुइँतलामै रहेको अभिलेख शाखामा आगलागी भएको थियो। त्यो विषय अहिले पनि अनुसन्धानमा छ। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा पनि सर्वोच्च अदालतको पुरानो भवनमा आगजनी गरिएको थियो। त्यसपछि सर्वोच्च अदालत सिंहदरबार स्थित नयाँ भवनबाट सञ्चालनमा छ।
15: सरकारले आमालाई कम्तीमा 6 महिना र बुवालाई 42 दिनसम्म तलबसहितको प्रसूति स्याहार विदा दिने व्यवस्था प्रस्ताव गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधनको लागि तयार गरिएको विधेयकमा उक्त व्यवस्था प्रस्ताव गरिएको जानकारी दिनुभएको हो। सामाजिक सञ्जाल मार्फत आज उहाँले उक्त विधेयक अब मन्त्री परिषद लैजाने र त्यसपछि संसदमा पेश गरिने उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले बदलिदो जीवनशैली र कामको चापका कारण अधिकांश परिवार एक वा दुई सन्तानमा सीमित भइरहेको अवस्थामा नवजात शिशु र परिवारलाई पर्याप्त समय दिन अभिभावकलाई सहयोग गर्नु राज्यको जिम्मेवारी भएको बताउनुभयो। मन्त्री गौतमले बच्चा जन्माउने प्रक्रिया आमासँग जोड़िए पनि बच्चा हुर्काउने जिम्मेवारी आमाको मात्र नभएको उल्लेख गर्दै अभिभावक कत्तो साझा जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ।
16: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने एकमात्र सम्भावित कार्यसूची छ। दिउँसो सभा 1 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा दुई मन्त्रीसँग मौखिक प्रश्नोत्तर हुनेछ। पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको संसद सचिवालयले बताएको। यस्तै बैठकमा विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्दा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
15: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक बसिरहेको छ। रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा जारी बैठकमा कांग्रेस सभापति गगन थापा सहित एमाले एकीकृत समाजवादीका नेकपाका नेता सहसंयोजक माधव कुमार नेपाल, नेता वर्षमान पुन, इमालेका सचिव पद्म अरियाल, राप्रपाका संसद दलका नेता ज्ञानेन्द्र शाही लगायत उपस्थित छन्। बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल भइरहेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। यसअघि लामी छानेले भदौ 10 र 16 गते पनि सर्वदलीय बैठक बोलाउनु भएको थियो। भदौ 10 गते बसेको पहिलो बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो। राहत तथा पुनर्स्थापनाको लागि संयुक्त कदम चाल्ने निर्णय गर्दै उक्त बैठकले बाढ़ी प्रभावित जनताको उद्धार र व्यवस्थापनको लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो। भदौ 16 गते बसेको दोस्रो सर्वदलीय बैठकले नेपालमा विपदको दिगो समाधान र पूर्व तयारीका सम्बन्धमा 10 बुँदे साझा संकल्प पारित गरेको थियो। बैठकमा दोस्रो तहका नेताहरू सहभागी भएका थिए। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषदको बैठक बोलाउनु भएको छ। बैठक दिउँसो 4 बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बस्नेछ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा संसारको विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ।
16: निर्वाचन आयोगले 2 उपाध्यक्ष सहित 10 जना स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पद रिक्त रहेको जनाएको छ। आयोगले सम्बन्धित स्थानीय तहका 3 निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेको सम्बन्धमा आज सूचना प्रकाशन गरी उनीहरूको पद रिक्त भएको बताएको हो। आयोगका अनुसार मध्य प्रदेशका 4, कोशी प्रदेशका 3, बागमती प्रदेशका 2 र सुदूरपश्चिम प्रदेशका 1 जनप्रतिनिधिको पद रिक्त भएको छ। धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर 5 का अध्यक्ष तनुकलाल कुसैयत, विदेह नगरपालिका वडा नम्बर 6 का अध्यक्ष जयराम मण्डल, कमला नगरपालिका 5 का अध्यक्ष शिवा पासवान र मिथिला नगरपालिका 2 का अध्यक्ष बिहारी महत्तो कोइरीको पद रिक्त भएको छ। त्यसैगरी खोटाङको केपिलासगढ़ी गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष तुलाराम राई, बरापोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई र मोरङको धनपालथान गाउँपालिकाका 5 का अध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ। दोलखाको जिरी नगरपालिका वडा नम्बर 6 का अध्यक्ष मर्जित बहादुर खड्का र वडा नम्बर 3 का अध्यक्ष खेटराज घिमिरेको पद पनि रिक्त भएको छ। यस्तै सुदूरपश्चिम प्रदेशमा कैलाली स्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राजगिरीको पद समेत दल त्यागका कारण रिक्त भएको आयोगको सूचनामा उल्लेख छ।
15: यी भदौ 10 गते भटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट भएको जनधनको क्षतिको विवरण संकलन गर्न र सोमा 25 सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन भएको छ। जिल्ला समन्वय अधिकारी राजेन्द्र प्रसाद आचार्यको संयोजकतामा समिति गठन गरिएको हो। जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेको अध्यक्षतामा हिजो सम्पन्न विपद व्यवस्थापन समितिको बैठकले बाढ़ीबाट भएको जनधनको प्रारम्भिक विवरण 1 महीनाभित्र संकलन गर्न समितिलाई कार्यदेश दिएको उहाँले जानकारी दिनुभयो। समितिमा गल्छी, त्रिशुली, मैलुङ, सेप्रीबेसी, रसुवागढ़ी सड़क सुधार आयोजना, शहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत आयोजना, नेपाल इन्टर मोडल लगायत 25 सरकारी तथा गैर सरकारी संस्था निकायका प्रमुख प्रतिनिधि सदस्य रहेका छन्। समितिको सदस्य सचिव 5 सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी रहनु भएको छ। बाढ़ीका कारण सेप्रो बीएससीमा रहेको गुसाईकुण्ड गाउँपालिकाको भवन बगाएपछि गाउँपालिकाको नियमित कार्य सञ्चालनको लागि रसुवा भू संरक्षण कार्यालयको खाली भवन प्रयोग गर्न दिने निर्णय समेत भएको छ। यस्तै गरी बेत्रावतीको खाल्टेमा बाढ़ीले बगाएको उत्तर गया गाउँपालिकाको भवन पुननिर्माणको लागि बेत्रावती माथि रहेको सामुदायिक वन क्षेत्रभित्र भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढ़ाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
16: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
20: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
16: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
15: अब बाँकी समाचार। नेपालमै डेंगूको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ। बागलुङमा डेंगू संक्रमणले बागलुङ बजारका घरैपछि बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढ़ेको पाइएको हो। जिल्ला सदरमुकाम बागलुङ बजारमा तीव्र रूपमा डेंगू फैलिएको छ। बागलुङमा साउन यता मात्रै 1403 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। जनतथ्याङ्क नेपालमा नै उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। सदरमुकाममा रहेको धौलागिरी अस्पतालमा मात्रै 1224 जनामा संक्रमण पुष्टि भएको हो। सदरमुकाममा हाल घरैपछि डेंगू संक्रमण फैलिएपछि उच्च सतर्कता अपनाइएको छ। दैनिक जसो डेंगू फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियान चलाए पनि संक्रमण बढ़िरहेको पाइएको छ। गत वर्ष 5 जनामा देखिएको स्क्रब टाइफसको संक्रमण बागलुङमा यो वर्षको साउनेता मात्रै 282 जनामा पुष्टि भएको छ। डेंगू बागलुङ बजार केन्द्रित रहँदा स्क्रब टाइफस गाउँ केन्द्रित रहेको तथ्याङ्कले देखाएको छ। स्क्रब टाइफसको 50% संक्रमित गलकोट नगरपालिकामा देखिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिनुभयो।
12: अब अन्तर्राष्ट्रिय समाचार। इरान युद्धका कारण अमेरिकी रक्षा विभाग पेन्टागनसँग हतियारबाद भएको अमेरिकी नियामक निकायले नै खुलासा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको दावी विपरीत इन्स्पेक्टर जनरलले हतियारबाद भएको बताएको हो। इन्स्पेक्टर जनरल अमेरिकी रक्षा मामिलाको नियमन गर्ने स्वतन्त्र निकाय मानिन्छ। उक्त निकायका अनुसार फेब्रुअरी यता इरानसँगको युद्धमा हतियारमा मात्र अमेरिकाको 22 अर्ब डलर खर्च भएको छ। युद्धका कारण अमेरिकाको हतियार भण्डारण रित्तिदै गएको उक्त कार्यालयले जनाएको छ। सो निकायका अनुसार अमेरिकाले फेब्रुअरी 28 जुन 30 सम्ममा 33.4 अर्ब डलर युद्धमा खर्चिएको छ। अमेरिकाले 3.7 अर्ब बराबरको प्रतिरक्षा उपकरण गुमाएको इन्स्पेक्टर जनरलले भनेको छ, जसमा 4 F-15E युद्ध विमान, यस्तै 1 अत्याधुनिक F-35 फाइटर प्लेन र 30 थान MQ-9 ड्रोन रहेका छन्। यता इरान समर्थित हुती लडाकुहरूले हप्तौंदेखि गरेको आक्रमणपछि साउदी अरेबियामा तनाव बढ़ेको छ। साउदीले मक्का र देशको दोस्रो ठूलो शहर जेद्दा सहित धेरै क्षेत्रमा सुरक्षा सतर्कता जारी गरेको छ। यद्यपि केही अलर्टहरू केही समयपछि हटाइएका थिए। गत हप्ता द्वन्द बढ़ेपछि सबैभन्दा ठूलो क्षेत्रमा यी सतर्कताहरू जारी गरिएको थियो। यमनमा इरान समर्थित हुती विद्रोहीहरूले गत हप्ता साउदी अरेबियामा धेरै ठूला आक्रमणहरूको घोषणा गरेका थिए।
15: अब खेल समाचार। एससीसी पुरूष प्रिमियर कपको फाइनलमा आचार संहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेल सहित यूएईका दुई खेलाड़ीलाई आईसीसीले कार्यवाही गरेको छ। नेपालका रोहित र यूएईका अदीप उस्मानी र खाजुईमा तनवीरलाई आईसीसीले लेभल 1 अन्तर्गत कार्यवाही गरेको हो। आईसीसीले रोहित र अदीपलाई खेल शुल्कको 15% जरिवाना गरेको छ। यस्तै तनवीरलाई 10% जरिवाना लगाएको आईसीसीले जनाएको छ। खेलको 31 ओभरमा अदीप र रोहित ग्राउण्डमा वादविवादमा उत्रिएका र अम्पायरको आग्रह अस्वीकार गरेकोले उनीहरू कार्यवाहीमा परेको आईसीसीको भनाइ छ। यूएईका तनवीर भने 46 ओभरमा आउट हुँदा स्टम्पमा ब्याटले प्रहार गरेपछि कार्यवाहीमा परेका हुन्। तिनै खेलाड़ीको अभिलेखमा 1-1 डी मेरिट अंक पनि थपिएको छ।
12: बीसौं संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापान विरूद्ध खेल्दैछ। नेपाल र जापान बीचको प्रतिस्पर्धा अपरान्ह 4 बजेदेखि कोमाकी स्थित पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपालले समूह चरणमा इण्डोनेशिया विरूद्ध पनि खेल्नेछ। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली हो। आजको खेलमा नेपाल एफआईभीबी विश्व वरियताको 6 स्थानमा रहेको जापान विरूद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। ताजा वरियतामा नेपाल 69 स्थानमा छ। एसियाली खेलकुदमा महिला भलिबल टीमले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङजाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
15: सर्वोच्च अदालतमा 1 महिनाकै अवधिमा 2 पटक आग लागि, महत्वपूर्ण कागजात नष्ट।
12: आमालाई 6 महिना र बाबुलाई 42 दिनसम्म प्रसूति स्याहार विदा दिने सरकारको तयारी। सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन संशोधनको प्रक्रियामा।
15: राष्ट्रपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी, दिउँसो 4 बजे मन्त्री परिषद बैठक बस्दै।
12: इरान युद्धका कारण अमेरिकासँग हतियार अभाव हुँदै गएको खुलासा। हुती विद्रोहीका कारण साउदी तनावमा।
15: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै रोहित पौडेल सहित यूएईका दुई खेलाड़ीलाई आईसीसीको कार्यवाही।
12: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ। नमस्कार।
2: मैदानी चारमा लाखे नाच प्रतियोगिता 2083
21: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
22: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
21: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
22: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
21: साथमा सहभागी सम्पूर्ण समूह हालै 5,000 प्रदान गरिनेछ।
22: विस्तृत जानकारीका लागि सम्पर्क
23: 9841104332 र 9841113939।
21: आयोजक श्री कृष्ण सृजनशील नेवा खला खैरनी टार।
24: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्ने त हो नि, मान सम्मान इज्जत भनेको।
25: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
24: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको।
25: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
24: स्याङ्जा धनलक्ष्मी सुनचारी।

0: गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा डोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087769142
2: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
3: मैडम धूम्रपान भनेको के हो
2: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिउडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् तीमध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
3: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
2: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाउ
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
6: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
7: हार्जोनी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
7: समयमै स्वास्थ्य उपचार र परामर्श लि स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 9856031053
9: टिकुली माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
10: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
9: हो र कहाँ छ र त्यस्तो
10: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
7: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9601479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
11: कति बन्यो घर अनि ढलान भयो त
12: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबै

0: त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
1: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
2: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स, बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
2: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: होइन धुवामा के गरिराखेको छौ भने तिमी
2: के गर्नु नि, भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि।
1: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
2: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
1: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
4: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 064-14-234 र 98-171-56-606।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि, प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु, प्रोप्राइटर निशा लामा, सम्पर्क 97-090-34-335।
7: साइली आमा, प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
7: प्रोप्राइटर थान प्रकाश नेउपाने 98-560-33-878, प्रशान्त नेउपाने 98-460-26-925।
8: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 98-60-73-73-10 र 98-261-53-507।
10: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
13: मोबाइल 9008535537 र 9806615899।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
15: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको
16: ल दाई। पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
17: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
18: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
17: थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी चार दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा सात घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9850788302 र 9840683002।
19: फुटै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
20: यो हो बोनस चाउचाउ।

0: This is Radio Gorbarahi 103.8 MHz.
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 9701107090।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरीजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारी।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814466422
3: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
4: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
3: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सासकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
4: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
3: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
4: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454674 र 9864023420
5: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
6: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
5: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
7: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
8: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाई हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
7: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
8: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
9: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
4: मैडम धुम्रपान भनेको के हो
9: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
4: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर मैडम
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदय घात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
4: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
9: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश
11: प्रणाम। अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आकल झुकल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आम्ने सामने भएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई साबित साबित गर्नु कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो, गुड आफ्टरनून दर्शन, नमस्ते, नमस्कार, वेलकम छ प्रोग्राम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथी र भने श्रोता साथी, म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ रहेको छु र यहाँहरूसँग अब ठिक एक बजीदेखि दुई बजेको टाइम चेकसम्म साथमा रहनेछु र कार्यक्रममा रमाइलो श्रृंखलाको साथमा आज फेरि पनि म जोडिएको छु भन्दै श्रोता साथी, आजको एपिसोडमा रहेर यो नेपाली भूमि संघलाई प्रोग्राममा स्थान दिइनेछौ र त्यसै गरी श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज जनता मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodharpa.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई एकैसाथ रहेर चाहिँ फरक ठाउँमा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ इन्टरनेट अनलाइन मार्फत भन्दै श्रोता साथी, आजको एपिसोडमा त हामीहरू न्यू नेपाली मुभी संघहरूलाई नै प्रोग्राममा स्थान दिइनेछौ। जुन चाहिँ नयाँ नयाँ मुभीहरू भर्खरै मात्र प्रकाशन भएका छन् तिनीहरूको सुमधुर संघहरू चाहिँ प्रोग्राममा हुनेछन् भने श्रोता साथी, प्रोग्रामको पहिलो ओपनिङमा चाहिँ यहाँहरूको लागि एउटा निकै नै सुमधुर सङ राख्नतर्फतिर लागिरहेको छु। प्रोग्रामको ओपनिङ स्वरूप यहाँहरूको लागि एउटा निकै नै मिठो सङ चाहिँ राख्नतर्फतिर लागिरहेको छु। हाल अहिलेको समयमा पनि निकै नै बजारमा चाहिँ निकै नै ट्रेनिङ सङ पनि रहेको छ। पेन्सन पट्टा मुईबाट रहेको ऐना हेरेर कपाल कोरेर टाइटलमा रहेको मिठो सङ रहेको छ, जसमा आवाज रहेको छ शान्तिश्री परियार अनि सुरज तमुको, भने स्वीकार्नु होला मिठो सङलाई हैता।

हजुर श्रोता साथी, मेरो मायालाई देख्छु छलाला निकै नै सुमधुर सङ्ग रहेको थियो र गीतको टाइटल रहेको छ ऐना हेरेर कपाल कोरेर, जुन चाहिँ पेन्सन पचाबुलबाट रहेको मिठो सङ्ग रहेको छ। र श्रोता साथी, यो गीतमा आवाज रहेको छ शान्ति श्री परियार अनि सुरज तमुको, भने लिरिक्स र म्युजिक पनि रहेको छ सुरज तमुकोमा नै। त्यसरी श्रोता साथीहरू, यहाँले यो मुभी सिनेमा हलमा गएर पनि प्रत्यक्ष देख्न सक्नुहुनेछ, सिनेमा हलमा रिलिज भइसकेको छ। र त्यसै गरी अहिलेको लागि भने यहाँको लागि फेरि पनि यो चर्को सुमधुर सङ्ग राख्नतर्फतिर लागिरहेको छु। र श्रोत साथी, गीतको टाइटल रहेको छ माया मान्छौ र चमेलीको पोइमुईबाट रहेको न्यू सङ्ग पनि रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी माया मञ्च र हताइतलमा रहेको मिठो सङ्गलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। चमेलीको पोइमुईबाट रहेको मिठो रमाइलो सङ्ग रहेको थियो, जसमा आवाज रहेको छ आशिष अरिवाल, अविरल र मेलिना राईको, भने लिरिक्स रहेको छ एक नारायण भण्डारीको र म्युजिक रहेको छ आशिष अविरलकोमा। सुमधुर सङ्ग रहेको थियो, यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि सुन्नुभयो होला प्रोग्राममा। र अहिलेको लागि भने बाह्र गाउँ चुमुईबाट रहेको जुनेली टाइटलमा रहेको सङ्ग राखिरहेको छु र श्रोता साथी मिठो सङ्गलाई राख्दै जाँदैछु प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ। त्यति बेलासम्म पनि हामीलाई सुन्दै गर्नुहोला।

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9855188461 र सिजन गुरुङ 9705440900
2: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेकौडा
3: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो
2: हाम्रा विशेषताहरू
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग
2: सेवमूलक गुणस्तरीय र प्रभावकारी तालिम
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ
3: सिट सीमित छ शीघ्र सम्पर्क राख्नुहोस् भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म
2: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर
3: सम्पर्क 9556443 9041443628 र 9560171773
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
4: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
4: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको छ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
7: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ

0: सुलभ मूल्य वर्षों वर्ष टिकाऊ दुई दशक देखि तपाईको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
1: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850 32475 र 9801 32475।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
4: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिक्दिल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा सेवा बुक बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9850 28543 र 9847000787।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847615368।
8: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर श्रोत साथी केही छिनको विश्राममा गर्दै फेरि पनि प्रोग्राममा यहाँहरूमा आज उपस्थित भइसकेकी छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज सधैँ इन्टरनेट अनलाइन मार्फत www.radiodhorparahi.com .in लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने श्रोता साथी आजको एपिसोडमा हामीहरू न्यू नेपाली मुभी सङहरूलाई कार्यक्रम स्थान दिन्छौँ र त्यसै गरी अहिलेको लागि भने यहाँहरूको लागि आज र मुभीबाट रहेको लै बरी लै टाइटलमा रहेको मिठो सङ राखिरहेको छु र गीतमा आवाज रहेको छ गौरङ्ग शेखर शर्मा अनि जोत्सना जोधाको भने स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, लैबली लै टाइटलमा रहेको आचार्य मुभी सङलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु र यहाँहरू सबैजना श्रोता साथीहरूले पक्कै पनि प्रोग्राममा सुन्नुभयो होला। र आजको एपिसोडमा हामीहरू श्रोता साथी सेजनले सुमधुर नयाँ नयाँ मुभी सङहरूलाई कार्यक्रममा स्थान दिइनेछौँ। र त्यसै गरी श्रोता साथीहरूको लागि भने ढिला नगरिकन यहाँको लागि ए माया नजिकै सर गीतको बोल राखिरहेको छु र जिङ्गे दाउ टु मुभीबाट रहेको छ, सुनिरहनुहोला है त।

हजुर श्रोता साथी, ए माया नजिकै सर गीतको संगलाई पनि प्रोग्राम स्थान दिइसकेको छु। झिङ्गे दाउ टुमीबाट रहेको मिठो संग रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि प्रोग्राममा सुमधुर संगलाई स्वीकार्नु भयो होला र गीतमा आवाज रहेको छ रामचन्द्र काफले अनि शान्ति श्री परियारको भने लय र संगीत रहेको छ अर्जुन पोखरेलकोमा। र यसै गरी श्रोता साथीहरूको लागि भने प्रोग्रामको फेरि पनि एउटा अर्को व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ र विश्राम पूर्व जानु अघि प्रोग्राममा जदौ मुहीबाट रहेको तिमीसँग नबोली टाइटलमा रहेको मिठो संगलाई राख्दैछु र यो गीतमा यो मिठो सँगसँगै जाँदैछु प्रोग्रामको व्यावसायिक विश्रामतर्फ। स्वीकार्नुहोला।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 065414000008

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tulegaura Walk-in Department Bhavan Sangai Mobile 98-65-32-493 ra 98-65-38-073.
2: सुबन अवसर
3: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: जित्दै मयाम चिसापानीबाट
5: काठमाडौँ
4: काठमाडौँबाट मयाम चिसापानी
6: अनि बीचमा नझर्ने
4: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
6: के हो र यस्तो सुविधा पनि आइसक्यो र जाम जाम
3: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटेनिक प्रोप्राइटर रामचन्द्र महत 98-4-61-16-878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98-2-35-52-663
7: तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
8: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
7: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
8: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 98-5-60-33-398 र 98-4-65-10-950
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
10: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
11: हो त है सामान लिन टाढा किन जानु पर्यो र
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
3: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
3: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल फोन 98-4-61-61-220
5: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
15: खै दिनुहोस् त ए ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
5: अनि बन्छ त दाई
15: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
16: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
17: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
18: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
17: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
19: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

हजुर श्रोता साथी एकछिनको विश्राम लगाउँदै फेरि पनि यहाँहरूको माझ उपस्थित भइसकेको छु भने श्रोता साथी अहिलेको लागि भने चाहिँ हामीहरू प्रोग्राम सम्बन्धी एउटा छोटो मिठो जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु र हामी आउने गर्दछौ हप्ताको छ दिन फरक बार फरक श्रृङ्खलाको साथमा प्रोग्राममा उपस्थित हुने गर्दछौ रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूसँग जोडिनेछौ र त्यसै गरी श्रोता साथी फरक बार फरक श्रृङ्खलाको सँग आउँदै गर्दा चाहिँ सन्धिको एपिसोडमा रहेर फिल्म इन्फर्मेसन अनि सँगहरूलाई कार्यक्रम स्थान दिइनेछौ मन्डे हिट आइटम नेपाली मुभी सङलाई कार्यक्रम स्थान दिन्छौ र सँगसँगै मोस्ट भाइरल अनि भ्युज सङहरूलाई चाहिँ कार्यक्रम स्थान दिन्छौ र त्यो स्टेको एपिसोडमा रहेर न्यू मुभी ट्रेलर अनि ट्रिजरहरूलाई कार्यक्रम स्थान दिन्छौ र त्यसै गरी वेनेसडेको एपिसोडमा रहेर न्यू नेपाली मुभी सङलाई कार्यक्रम स्थान दिनेछौ र थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी सङलाई भने अन्तिममा फ्राइडेको एपिसोडमा रहेर चाहिँ फिल्मी क्वेसन्स अनि इन्फर्मेसनहरू चाहिँ मुभी सम्बन्धी केही जानकारीहरूलाई प्राप्त गर्नु परेमा केही सोध्न छ भने केही क्वेसनहरू चाहिँ सोध्न छ भने 0-44-44-00 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुन्छ प्रोग्राममा सहभागिता जनाउन सक्नुहुनेछ फ्राइडेको एपिसोडमा रहेर र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज जनतामनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodhorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरकै साथ रहेर श्रोता साथी हामीलाई यहाँले सुन्न सक्नुहुनेछ र आजकै एपिसोडमा रहेर पनि न्यू नेपाली मुभी सङलाई नै प्रोग्राममा स्थान दियौं आशा रहेको छ सम्पूर्ण श्रोता साथीहरूले प्रोग्रामलाई यति बेलासम्म सुनेर भरपूर मनोरञ्जनको साथ दिनुभयो होला सुनेर साथ दिनुभयो होला र यसै गरी अहिलेको लागि भने प्रोग्रामको हामी अन्त्यन्त्यतर्फ पनि आइसकेका छौँ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि यहाँको लागि एउटा अर्को सुमधुर मुभी सङ राख्नतर्फतिर लागिरहेको छु जुन चाहिँ हालसालै मात्र बजारमा प्रकाशित भएका नयाँ सुमधुर मुभी सङ रहेको छ र गीतको टाइटल रहेको छ मन की जुन जसमा आवाज रहेको छ रोहित सुनार अनि सलिना बिकको भने यो मिठो सङ्गलाई राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ यहाँ माझबाट विदा हुने आज्ञा चाहन्छु नमस्ते नमस्कार हैता।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्याश डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटासाट अपग्रेड गर्ने दिन यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
2: स्थान शुक्ला गण्डकी 4 दोलेगौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
1: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
2: मोबाइल नम्बर
1: 9856062842
2: र 9814364022
3: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
4: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर शोरूम,
4: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460-61268 र 9560-60268।
7: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
8: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
7: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
9: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
7: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
9: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
7: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
8: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
10: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
11: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
10: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। श्री जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
4: हमी कहाँ कस्मेटिक तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री कर
8: प्रोपाइटर निरंजन प्रसाद जयसवाल फोन 9841 61 220।
14: स्टूडियो दिवसको 2 बजे
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
15: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
16: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
17: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो फेसबुक पेज मार्फत पनि विश्वभरि एकसाथ सुन्दै हुनुहुन्छ। ढोरबाराही हेडलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन गर्न बनेको विधेयक तयार भएर मन्त्री परिषद हुँदै संसदमा लैजाने तयारी भएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमका अनुसार संशोधन विधेयकमा आमालाई कम्तीमा पनि 6 महिना र बुवालाई 42 दिनसम्म तलब सहितको विदा दिने प्रस्ताव गरिएको छ। आज बुधबार सामाजिक सञ्जाल मार्फत कानून मन्त्री गौतमले व्यस्त जीवनमा कामको चाप र बदलिदो जीवनशैलीका कारणले अधिकांश परिवार एक वा दुई सन्तानमै सीमित भइरहेको बताउनुभयो। अभिभावकलाई आफ्नो नवजात शिशु र परिवारका लागि पर्याप्त समय दिनु राज्यको जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ। मन्त्री गौतमले लेख्नु भएको छ, बच्चा जन्माउनु आमासँग जोडिएको प्राकृतिक प्रक्रिया हो, तर बच्चा हुर्काउनु आमाको मात्रै जिम्मेवारी होइन। उहाँले लेख्नु भएको छ, राष्ट्र बैंक ऐन 2058 को संशोधित विधेयक अर्थ समितिबाट पारित गरिएको छ। आज बसेको समितिको 30औं बैठकले सर्वदलीय एवं प्रतिवेदन पारित गर्ने निर्णय गरिएको अर्थ समितिका सभापति डाक्टर कृष्ण हरि बुढा थोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीचमा प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। समितिले संशोधन गरेका विषयमा केही सदस्य अरूले व्यक्तिगत रूपमा असहमति जनाए तापनि उहाँहरूले पारितका लागि सहमति दिनुभएको बुढा थोकीको भनाइ रहेको छ। बैठकमा सांसदहरू पुष्पराज कर्णेल, परशुराम तामाङ लगायतले गवर्नरको कार्यकाल घटाउने विषयमा लिखित रूपमा नै आफ्नो असहमति रहेको जनाउनु भएको छ। कार्यकाल घटाएर 3 वर्ष कायम गर्ने र थप 2 वर्ष थप्न सकिने व्यवस्थाले नेतृत्वले स्थिर भएर काम गर्न नसक्ने उहाँहरूको भनाइरहेको छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायतका संचालकहरूको कार्यकाल घटाउने, बैंक तथा वित्तीय संस्थामा 0.5% भन्दा धेरै शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर तथा संचालकको बन्न नपाउने, साउनको 1 गते मौद्रिक नीति ल्याउनु पर्ने, बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने र 2 वर्षको कुलिङ पीरियड राखिने, सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायतको व्यवस्था गरिएको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्टिनले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज शिष्टाचार भेटवार्ता भएको सचिवालयले जानकारी दिएको छ। सो अवसरमा प्रधानमन्त्री शाहले विपदको यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त भएको प्रतिबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले विपदका कारणले नेपालीसँग विदेशी नागरिक समेत प्रभावित भएको बताउनु भएको छ। वहाँले जलवायु परिवर्तनको असर स्वरूप यस घटनाको सामना गर्नु परेको समेत राजदूत बोल्डिङ समक्ष जानकारी गराउनुभयो। साथै वहाँले जलवायु जन्य विपद जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै गरी नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकास मार्फत पारस्परिक लाभ हानि गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले अमेरिकी लगानीको नेपालले सधैं स्वागत गर्ने बताएको सचिवालयले जनाएको छ। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसियामा आएको बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो। सरकारले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न सात सदस्यीय अभिज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता मोहन कुमार साक्यका अनुसार समितिमा जलविद डाक्टर नरेन्द्र मन साक्य, ग्लेसियो लोजिस्ट डाक्टर रिजन भक्त कायस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज देताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित, विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरियल सदस्य रहनुभएको छ। समितिले बाढ़ीको उद्गम स्थलदेखि सम्पूर्ण तटीय क्षेत्र पुगेर स्थलगत अध्ययन गर्ने मन्त्रालयले जानकारी दिएको छ। ग्यास उपलब्ध गराइदिन केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा भन्दै एक परिवार पुगेको थियो। सानो काखी बालक साथमा लिएर कास्की जिल्ला प्रशासन गएको जुडीले सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालसँग ग्यास नपाएको गुनासो गर्दै थिए। ग्यास नपाएको धेरै भयो, हामी बुढाबुढीले जसो तसो मिलाउँथ्यौं, यो बच्चालाई खान पाउन साह्रै गाह्रो पर्यो, ग्यास खोज्न हिँडेको व्यवसायले तपाईँकोमा जानु भनेर आएका हौ, उनीहरूले गुनासो गरेका थिए। केही समय गुनासो सुनेपछि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रवक्ता समेत रहनुभएका बरालले एउटा नम्बर थमाएर त्यहाँ गएर ग्यास लिन सुझाव दिनुभयो। एकछिनपछि यसरी नै अर्को एकजना पनि ग्यासकै लागि उहाँलाई भेट्न पुगे। करिब 20 मिनटको अन्तरालमा ग्यास उपलब्ध गराइदिन आग्रह गर्दै तीनजना प्रशासन कार्यालयमा पुगेका थिए। प्रवक्ता बराल पनि जनताको गुनासो सुन्दै प्रकृति बुझेर सहजीकरण गर्दै आउनु भएको छ। पहिला अलि धेरै आउनुहुन्थ्यो, अहिले अलि कम भएको छ, तर ग्यास चाहिएको भनेर प्रशासनसम्म आउन छोड्नु भएको छैन, प्रवक्ता बरालले भन्नुभयो। हामीले समन्वय र सहजीकरण गरिरहेका छौं, अब कति गर्ने हो भन्ने हो। यस्तै असारको 30 गते सरकारको निर्णयसँगै ग्यास बजारमा भरि सिलिण्डर आउन थालेपछि उपभोक्ताले ग्यासको अभावको सामना गर्नु परेको छ। केही समय अगाडि कृत्रिम अभाव सृजना भएको भन्दै ग्यासका लागि सर्वसाधारणहरू डिलर र सप्लायर्ससम्म नै धाएका थिए। पछिल्लो समय प्रशासनले डिलर र सप्लायर्सले साबिकै स्थानमा बिक्री वितरण गर्ने भनेपछि ग्राहकले लाइन त कम भएको छ तर ग्यासको अभाव पूर्ण रूपमा हटेको छैन। जिल्ला प्रशासनमा ग्यास माग्दै पुग्ने सर्वसाधारणको भीड़ले पनि पहुँच नहुनेहरूलाई ग्यास पाउन शास्ति भएको पुष्टि हुने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा शुरू भएको छ। भोटेकोशी बाढ़ीका कारणले भएको जनधनको क्षतिप्रति प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि सघाउन उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि लामिछानेले सर्वदलीय बैठकका आह्वान गर्नुभएको हो। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा छलफल हुने जनाइएको छ। तनहुको शुक्ला गण्डकी नगरपालिका दुई एकले खेतमा बाढ़ीको पानी घरमा पसेपछि 13 घर परिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम भइरहेको छ। अविरल वर्षाका कारणले बुधबार आज बिहान करिब 2 बजे तार्गु डाँडाको खोल्सीमा पानीको बहाव बढेपछि बाढ़ी बस्तीमा पसेको हो। बाढ़ीको पानी घरभित्र पसेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब परिचयको द्वारिका प्रसाद घिमिरेका अनुसार बाढ़ी आएको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको नेतृत्वमा उद्धार टोली परिचालन गरिएको थियो। बाढ़ीका कारणले मानवीय क्षति भने भएको छैन। अहिले बाढ़ीको पानी पूर्ण रूपमा गट्टिसकेको प्रहरी नायब परीक्षक घिमिरेले बताउनुभयो। विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने र जोखिमको अवस्थाबारे निगरानी गर्ने काम भइरहेको पनि उहाँले बताउनु भएको छ। बाढ़ीबाट कुलप्रसाद पन्थीको दुई तले पक्की घर तथा टीकापुन, तेलकुमारीपुन, खिल बहादुरपुन, काली माया पन्थी, नरमाया तिलिजापुन, शंकर विक, नरबहादुर विक, लुक कुमारीपुन, तुरूपति पौडेल र खेम बहादुर विकको एक तले कच्ची घरमा पानी पसेको छ। त्यस्तै गरी हर्क बहादुर पुनको एक तले पक्की र मीना सुवेदीको दुई तले पक्की घरमा पनि बाढ़ीको पानी पसेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले आसपासका बस्तीमा समेत सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। रातभरिको अविरल वर्षाका कारणले बुधबार बिहान आएको ठूलो पहिरोले बेसी शहर चामे सड़क अवरूद्ध बनेको छ। मनाङको नासो गाउँपालिका 3 खोक्रोमा माथिल्लो डाँडाबाट डिस्को सहित ठूलो पहिरो खसेपछि सड़क अवरूद्ध बनेको हो। खोक्रोमा ठूलो पहिरो गएको खबर पाए लगतै आवश्यक जनशक्ति र उपकरण प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्लाधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। पहिरोका कारणले गन्तव्यतर्फ हिँडेका सवारी साधनहरू बीच बाटोमा रोकिएका छन्। मानिस समेत हिँड्न नमिल्ने गरेर पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मनाङले समेत जनाएको छ। नवलपुरमा सिंचाई प्रयोजनका लागि जडान गरिएको विद्युत ट्रान्सफर्मर लगातार चोरी हुन थालेको छ। जिल्लामा 9 दिनको अवधिमा 3 ट्रान्सफर्मर चोरी भएका छन्। मंगलबार राति गणाकोट नगरपालिका 12 सुन वर्षाबाट भूमिगत सिंचाई उपभोक्ता समितिले बोरिङ सञ्चालनका लागि जडान गरेको ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष चक्रपाणी कणेलले जानकारी दिनुभयो। यसअघि भदौको 27 गते गणाकोट 13 सिखरौली स्थित सिखरौली भूमिगत सिंचाई उपभोक्ता समितिको बोरिङबाट र भदौको 23 गते देवचुली नगरपालिका 17 छेपेनी गुठी बगरी स्थित खेतमा सिंचाईका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो। भोल्टेजका कारणले घर नजिकै ट्रान्सफर्मर राख्न नमिल्ने र खेतमा राख्दा राति कोही नहुने समयमा चोरी गर्ने मनोबल बढ़ेको गणकोट बारेका वडाध्यक्ष पण्डितले बताउनुभयो। अझै 4 ट्रान्सफर्मर खेतमा नै रहेकाले कति बेला चोरी हुन्छ भन्न नसकिने अवस्था रहेको उहाँले बताउनु भएको छ। गण्डकी विश्वविद्यालयले नयाँ भर्ना भएका स्नातक र स्नातक तहभन्दा माथिका विद्यार्थीहरूलाई मंगलबार हिजो अभिमुखीकरण कार्यक्रम गरेको छ। विद्यालयले हिजो आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा विभिन्न संकाय र कार्यक्रमका नव आगन्तुक विद्यार्थी सहभागी भएका थिए। विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर इन्द्र प्रसाद तिवारी, उपकुलपति डाक्टर कृष्ण राज अधिकारी, रजिस्ट्रार डाक्टर ढकराम भण्डारी, कानून तथा व्यवस्थापन संकायका डिन प्राध्यापक एम राजगिरी एवं विज्ञान तथा प्रविधि संकायका निमित्त डिन सरोज गिरी लगायतले विश्वविद्यालयको पठन पाठन नीति अनुशासन र शैक्षिक संरचनाबारे जानकारी गराउनु भएको थियो। तीज मनाउनका लागि मामा घरमा आएका 12 वर्षीय बालक आबू खैरनी स्थित दरौंदी नदीमा खोलामा बेपत्ता भएका छन्। तनहुँको आबू खैरनी 3 पानी घट्टामा 22 वर्षका जस्टिङ मगर सहित लखन गाउँपालिका 3 कल्लेरी स्थित मामा घरमा आएका बेला मंगलबार दरौंदी नदीमा बेपत्ता हुनुभएको हो। मंगलबार हिजो दिउँसो करिब 3 बजेतिर बालक नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। घटनाको जानकारी प्राप्त भए पछाडि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले मंगलबार बेलुकासम्म खोजी गरे पनि बालक नभेटिएको उहाँले बताउनु भएको छ। प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा बालकले लगाएको लुगा कपड़ा र चप्पल भने दरौंदी नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ। हिजो र अस्ति घटेको सुन्दर चाँदीको भाव आज बढ़ेको छ। सुन आज तोलामा 1,700 रूपियाँले बढ़ेर तोलाको 3,02,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तीजको दिनमा अस्ति सोमबार र हिजो मंगलबार सुन चाँदीको भाव घटेको छ। अस्ति तोलामा 1,200 रूपियाँ र हिजो 900 रूपियाँले भाव घटेको थियो। यस्तै आइतबार हुने हप्तामा आइतबार यस्तै कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 1,200 रूपियाँले बढ़ेको थियो। आइतबार सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव पनि बढ़ेको छ। आज चाँदीको भाव 85 रूपियाँले बढ़ेर तोलामा 4,685 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी हिजो तोलामा 20 रूपियाँले घटेर तोलामा 4,600 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स रूस विरूद्धको प्रतिबन्ध सम्बन्धी विधेयकमाथि मतदान गर्ने अन्तिम तयारीमा पुगेको छ। यो प्रस्तावित कानूनले अमेरिकी राष्ट्रपतिलाई रूसबाट तेल र ग्यास खरिद गर्ने देशहरूमाथि 100% महसूल लगाउने अधिकार दिनेछ। यसरी अतिरिक्त शुल्क लाग्न सक्ने देशहरूको सूचीमा भारत पनि समावेश गरिएको छ। यो विधेयकलाई लिन्डेसे ओग्राहम स्याङ्क्सनिङ रसिया एण्ड इरान एक्ट 2026 नाम दिएको छ। यो विधेयक अमेरिकी माथिल्लो सदन सिनेटबाट पहिला नै भारी बहुमतले पारित भइसकेको छ। अब अन्तिममा खेल समाचार। सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्ला वर्षहरूमा विदेशमा आयोजना हुँदै आइरहेको प्रचलनलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमा नै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले यो निर्णय गरेको हो। सन् 2023 कोरोलाको कोचीमा भएको अक्सन पछाडि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएका थिए। यद्यपि यसपटक भने बीसीसीआई र आईपीएलले अक्सनलाई भारतमा नै फर्काउने निर्णय गरेको छ भने यो मिनी अक्सन समेत रहेको छ। यस्तै अर्को वर्ष भने मेगा अक्सन फेरि विदेशमा नै आयोजना हुन सक्ने क्रिकेटसँग सम्बन्धित जानकारी दिने वेबसाइट क्रिकेट बजले जानकारी दिएको छ। हवस्त, निर्वाचित खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्स आजको लागि सकिएको छ। 5 बजे हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुन्छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
18: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा धोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
19: दिस इज रेडियो धोरबाराही 103.8 मेगाहर्ज।
20: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
21: खै दिनुहोस् त। ए ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
20: अनि बन्छ त दाई?
21: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
22: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
23: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
24: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
23: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
25: यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
26: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचाँदी पसल खोजौला नि।
25: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार छ।
0: शैलेशको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको,
26: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो किन।

0: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
1: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
0: च्याङजा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9870187142।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: मैडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
4: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
5: ए सबिना, यसको हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864078528 र 9908216142।
8: सधैँ पसलबाट बोरा घिसारिया छ, थाहा छ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
8: ए हो र, ल त ल,
7: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल, फोन 0654142 र 9860216692।
9: यही आउँदो असोज 3 गते पहिलो शनिबार
10: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
11: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
10: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
11: दिसा पिसाब एवं

0: को समस्या,
1: तौल घटबड हुने वा थाइराइड को समस्या,
0: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरुको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
0: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678187।
2: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेगौडा।
3: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 जिल्लाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
2: हाम्रा विशेषताहरू,
3: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
2: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
3: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
2: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
3: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
2: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
3: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
2: स्थान दुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
3: सम्पर्क 98564443, 98041443628 र 98561773।
2: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
4: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्र बैङ्कको ठिक पारिपट्टि, फोन 0625939369।
0: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाउँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
3: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
3: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
6: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा, आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020445।
10: हेलो बा,
11: कति बन्यो घर अनि ढलान भयो त?
12: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
10: सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि
11: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
0: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
4: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
0: प्रोपाइटर राम भुजेल सम्पर्क 9811905630 र 9746780681
12: होइन धुवामा के गरिराखेको छौ भने तिमी
13: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खाली धुवामै खाना बनाइरहेको छु नि
12: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको एकदम ढुक्क छु म त
13: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
12: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
14: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
15: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक यस दुलेगौडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
16: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
17: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
16: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
18: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 9560131053
19: मम्मी भोक लाग्यो खाजा खाऊ न
20: खानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर
19: मैले
20: सुने छोरी ल जाऊ हिँड सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाऊ है त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि
4: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार
20: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विङ्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ फोन 9008828144 प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
4: बिजी मोमो हाउस दुलेगौडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै
21: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज

0: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
0: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0564141042 98560231128 98462174726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
4: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ।
6: हजुर, हामी कहाँ विवाह भोज पिकनिक प्रबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065 मोबाइल 98166034372।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
7: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
8: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
7: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
8: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
7: पार्वती रिमाल दुलेगौडा रु 10,100,
8: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
7: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
8: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
7: कवासी खाने पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
8: खिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
7: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
8: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
7: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू
11: स्टुडियो टाइम चेक अहिले दिउँसोको 3 बज्यो। टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98161 95301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: घटेको शिवबारीबारे सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बढ़ाउने सहमति। संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व गर्ने गरी सभामुख समक्ष अनुरोध गरिने।
0: राष्ट्र ब्याङ्क सम्बन्धी विधेयकको प्रतिवेदन अर्थ समितिबाट पारित। गवर्नरको कार्यकाल पाँच वर्ष कायम गर्ने एमाले सांसद कर्णेलको प्रस्ताव।
1: मर्स्याङदी नदीमा पानीको सतह बढ़्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह।
0: यू र क्यानाडा बीच रणनीतिक सहकार्य विस्तार। रक्षा ऊर्जा र एआई क्षेत्रमा नयाँ साझेदारी गरिँदै।
1: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भोटेकोशी बाढ़ीबाट सिर्जित विपदबारे काम गर्नका लागि सर्वदलीय संयन्त्र बन्ने भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा दलका नेताहरू 7 दिनभित्र उक्त संयन्त्र बनाउन सहमत भएका हुन्। बैठकपछि राप्रपा सांसद ज्ञानेन्द्र साईले सबै राजनैतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र संयन्त्र गठनका लागि सभामुखलाई आग्रह गर्ने सहमति जुटेको जानकारी दिनुभएको छ। तर राजसपाका प्रवक्ता जगदीश खरेलले भने रविकै नेतृत्वमा भएको समितिलाई कायम राख्ने निर्णय भएको बताउनुभयो।
3: अब यसको अलिकति दिगो रूपमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कुरा र समग्र विकास निर्माणका कुराहरूको सन्दर्भमा छलफल गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संयोजक रहनु भएको यो उच्चस्तरीय राजनैतिक संयन्त्र कायमै रहने निर्णय भएको छ।
0: यही भदौ 10 गते विनाशकारी बाढ़ी गएको भोलिपल्टै रविको आह्वानमा सर्वदलीय बैठक बसेको थियो। सोही बैठकमा लामिछानेले उद्धार राहतदेखि पुनर्स्थापनासम्म सरकारलाई सघाउने गरी सर्वदलीय समिति वा संसदीय समिति बनाउन प्रस्ताव गर्नुभएको थियो। त्यसपछि अर्को पटक पनि सर्वदलीय बैठक बस्यो। आज फेरि लामिछानेका आह्वानमा बसेको सर्वदलीय बैठकले उक्त समिति गठनका लागि सहमति जुटाएको हो। आजको बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताको विषयमा पनि छलफल भएको छ। विश्व मञ्चमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाव दिएको पनि प्रवक्ता खरेलले बताउनुभयो।
3: सम्माननीय प्रधानमन्त्रीज्यू जुन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदै हुनुहुन्छ, यसलाई जलवायु न्यायसँग हेरेर हामीले विश्व मञ्चमा नेपालको तर्फबाट के कस्तो आवाजहरू उठाउनुपर्छ, कुराहरू उठाउनुपर्छ, छलफल अगाडि बढ़ाउनुपर्छ भनेर पनि विभिन्न राजनैतिक दलका महत्वपूर्ण नेताहरूले कुरा राख्नु भएको छ र आग्रह गर्नुभएको छ, सल्लाह दिनुभएको छ।
1: प्रधानमन्त्री बालिन्द्र शाहसँग नेपाल स्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिङले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपदका जोखिम न्यूनीकरण तथा त्यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासले अझ सुदृढ़ गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड़ दिनुभएको थियो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना तथा यसको विकास मार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्नुका साथै नेपालमा अमेरिकी लगानी अभिवृद्धिका लागि प्रोत्साहन गर्न उहाँलाई अनुरोध गर्नुभयो। कार्यवाहक राजदूत बोल्डिनले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै वर्तमान कठिन घड़ीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको एकबद्धता प्रकट गर्नुभयो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकै सांसदहरूले राजदूत नियुक्तिदेखि चैतको पीड़ासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा रासोपा सांसद एगेमणि न्यौपानेले राजदूत नियुक्तिमा भएको ढिलाइबारे सरकारको ध्यान आकर्षण गराउनु भएको हो। राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो नहुने भन्दै न्यौपानेले योग्यता क्षमता र विज्ञता भएका इच्छुक नेपाली नागरिक प्रशस्त हुँदा पनि किन अहिलेसम्म हुन सकेको छैन प्रश्न गर्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जान लागेको भए पनि अमेरिकामै नेपालको राजदूत नरहनु विडम्बनापूर्ण भएको बताउनुभयो। उहाँले रिक्त रहेको कूटनीतिक नियोगलाई नेतृत्वविहीन नराख्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो। नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा नछोड्न समेत उहाँले भन्नुभयो। राष्ट्रपतिकी अर्की सांसद रचना खतिवड़ाले परिवर्तनका लागि भएको जेएनजी आन्दोलनमा ज्यान गुमाएका सहितका परिवार र घाइतेहरूलाई तत्काल न्याय दिन सरकारसँग माग गर्नुभयो। आन्दोलनका क्रममा ज्यान गुमाएका सहितका परिवार र घाइतेहरू न्यायका लागि सरकारको ढोका ढकढकाइ रहेको भए पनि सरकार त्यसतर्फ गम्भीर नरहेको उहाँले आरोप लगाउनुभयो। प्रधानमन्त्री सहितको रगतमा बनेको परिवर्तनको कुर्सीमा हुनुहुन्छ, सहितका परिवारको पीड़ा सुन्न समय छैन, उहाँले टिप्पणी गर्नुभएको छ।

0: लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढ़ेको छ। लमजुङको भकुण्डेबेसी स्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जल सतह 8.24 मिटर आसपास रहेको छ। उक्त केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ़दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। मर्स्याङ्दी नदीमा पानीको सतह बढ़दा साइरन बज्ने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले मर्स्याङ्दी नदीमा पानीको सतह पटक पटक बढ़ने गरेको र यसले विशेष गरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़ाएको बताउनुभयो। नदी आसपासका विभिन्न स्थानमा जलविद्युत आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढ़ेको जानकारी पाउने गरिएको उहाँले बताउनुभयो। निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने भएकाले सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
1: गुणस्तरीय प्लम्बिङको परपर्दा
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। प्रतिनिधि सभा अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंक 2058 संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। आज सिंहदरबारमा बसेको बैठकले उक्त विधेयकको दफावार छलफल सकेर पास गरेको हो। अर्थ समितिका समिति सचिव लक्ष्मण अर्यालले सो प्रतिवेदन आगामी प्रतिनिधि सभाको बैठकमा पेश गरिने जानकारी दिनुभयो। समितिको आजको बैठकमा नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कण्डेलले गवर्नरको कार्यकाल 5 वर्ष कायम गर्न प्रस्ताव गर्नुभएको थियो।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आफ्नै सांसदले सरकारको आलोचना गर्नु स्वाभाविक नभएको बताउनु भएको छ। आफूले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले प्रजातान्त्रिक पार्टी भएकाले आफ्नै सांसदले सरकारको कार्यको टिप्पणी गर्नु स्वाभाविक भएको बताउनु भएको हो। सरकार गुण्डागर्दी शैलीमा चलेको छ भन्ने आरोप रासोपाकै सांसदले लगाइरहेका छन् नि भन्ने संचारकर्मीको प्रश्नमा उहाँले हरेक नेता र सांसदले अभिव्यक्ति गर्ने शैली फरक फरक हुने भएकाले यसलाई असामान्य मान्न नसकिने बताउनुभयो। केही साथीहरूको शैली होला, अभिव्यक्त गर्ने आफ्नै शैली हुन्छ, त्यसबारेमा केही भन्नु छैन उहाँले भन्नुभयो। त्यस्तै ग्रे जोनले हालै निकालेको एउटा रिपोर्ट बारे पनि लामिछानेले आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिनुभएको छ। पत्रकारले ग्रे जोनले निकालेको आरोप सत्य हो भन्ने सोधेपछि लामिछानेले त्यस्ता सबै रिपोर्टहरूलाई आधिकारिक मान्न नसकिने जवाब दिएर पन्छिनु भएको छ।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती संसदीय दलले अध्यक्ष राजेन्द्र लिङदेनलाई आफूले दिएको अभिव्यक्ति पुष्टि गर्न नभए फिर्ता लिन चेतावनी दिएको छ। बागमती प्रदेशका सांसदहरू बिकेको भन्ने आरोप पुष्टि गर्न नभए माफी माग्न भन्दै संसदीय दलले धुम्बराई स्थित पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो। पार्टीबाट निलम्बित संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले विभिन्न मागहरूसहितको ज्ञापन पत्र महामन्त्री राजेन्द्र गुरूङलाई बुझाएको हो। प्रमाण पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कार्यवाही र प्रमाण प्रस्तुत गर्न नसके अध्यक्षले अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्रमा राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापाले हस्ताक्षर गर्नुभएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युरोपेली संघ यू र क्यानाडाले कृत्रिम बौद्धिकता, ऊर्जा, महत्वपूर्ण खनिज, रक्षा तथा व्यापारमा सहकारी विस्तार गर्ने तयारी गरेका छन्। युरोपेली आयोगका अध्यक्ष उर्सुला बोन डेयर लेनले आज युरोपेली संसदमा वार्षिक सम्बोधन गर्दै क्यानाडासँगको सम्बन्ध थप सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनु भएको हो। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी विशेष अतिथिका रूपमा सहभागी हुनुहुने र भोलि संसदलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ। यूको यस्तो वार्षिक सम्बोधनमा सहभागी हुने उहाँ पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ। उहाँको भ्रमण आगामी महिना मोन्ट्रियलमा हुने यू क्यानाडा शिखर सम्मेलन अघि दुई पक्ष बीचको सहकार्यलाई गति दिने उद्देश्यले भएको हो। यूका लागि क्यानाडाका राजदूत जोनाथन विल्किन्सनले ऊर्जा, कृत्रिम बौद्धिकता र महत्वपूर्ण खनिज जस्ता रणनीतिक क्षेत्रमा सहकार्य बढ़ाउनु पर्ने बताउनुभयो। सन् 2016 लागू स्वतन्त्र व्यापार सम्झौता सीटीएले सामान तथा सेवाको व्यापार 80% भन्दा बढ़ी बढ़ाउन योगदान गरेको बताइएको छ। यसै वर्ष क्यानाडा यूको रक्षा खरिद कार्यक्रममा सहभागी हुने पहिलो गैर यू देश बनेको छ। क्यानाडाले महत्वपूर्ण खनिज परियोजनामा युरोपेली लगानी बैंकको लगानी भित्राउन चाहेको छ। यसले विद्युतीय ब्याट्री लगायत सामग्रीका लागि आवश्यक कच्चा पदार्थमा चीनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: अब खेल समाचार। 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापान विरूद्ध खेल्दैछ। नेपाल र जापान बीचको प्रतिस्पर्धा अपरान्ह 4 बजेदेखि कोमाकी स्थित पार्क एरिनामा शुरू हुनेछ। प्रतियोगितामा नेपाल समूह एमा छ। नेपाली समूह चरणमा इण्डोनेशिया विरूद्ध पनि खेल्नेछ। भलिबलमा जापान तुलनात्मक रूपमा नेपालभन्दा बलियो टोली हो। आजको खेलमा नेपाल एफआईबी विश्व वरियताको 6 स्थानमा रहेको जापान विरूद्ध उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ। ताजा वरियतामा नेपाल 69 स्थानमा छ। एसियाली खेलकुदमा महिला भलिबल टोलीले लगातार दोस्रो पटक प्रतिस्पर्धा गरिरहेको हो। सन् 2023 चीनको हाङझाउमा भएको 19 एसियाली खेलकुदमा नेपालले 11 स्थान हासिल गरेको थियो।
1: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: भोटेपछि बारीबारी सर्वदलीय संसदीय उच्च स्तरीय संयन्त्र बनाउने सहमति। संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व गर्ने गरी सभामुख समक्ष अनुरोध गरिने।
1: राष्ट्र ब्याङ्क सम्बन्धी विधेयकको प्रतिवेदन अर्थ समितिबाट पारित। गभर्नरको कार्यकाल 5 वर्ष बनाउन एमाले सांसद कर्णेलको प्रस्ताव।
0: मर्स्याङ्ती नदीमा पानीको सतह बढ़्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह।
1: यू र क्यानाडा बीच रणनैतिक सहकार्य विस्तार, रक्षा, ऊर्जा र एआई क्षेत्रमा नयाँ साझेदारी गरिँदै।
0: र नेपाली राष्ट्रिय महिला भलिबल टोलीले जापान विरूद्ध खेल्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको 2:03 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आई ल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
5: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आई लेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
7: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल,
9: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
10: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
11: फोटो
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट
10: 94 60 26 925।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा

0: लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9856-32475 र 9801-32475।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गेला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856-66136 र 9811-66136।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल।
7: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौंडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
5: मोबाइल 9808-35537 र 9806-15899।
10: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
9: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसण आभूषण सुनचाँदी पसल दुलेगौंडा 4 भित्री बजार, मोबाइल 9808-35537।
7: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न अवसर लोकसिलको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा जोडिएको छु र श्रोत साथी यस कार्यक्रमलाई प्रायोजन गरिएको छ ओम प्रश्न अवसर सुन साथी पसलले र यो पसल दुलेगुडाको भित्री बजारमा रहेको छ। सुन साथी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा त्यस पसलबाट पनि कारोबारहरू यहाँले गर्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिनहरूमा उपस्थित हुने गर्दछौ र माइलो श्रृंखलाको साथमा जोडिनेछौ भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.3

कला बाटने गर्छन्। त मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodharpalai.com.np लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र हाम्रो प्राथमिक मोबाइल एप मार्फत पनि हामीलाई यहाँले एकैसाथ सुन्न सक्नुहुनेछ भने श्रोता साथी आजको श्रृंखलामा रहेर बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका सलेजो मौलिक भाका जस्ता सुमधुर अनि रमाइला रमाइला मिठा मिठा भाकाहरूलाई कार्यक्रममा स्थान दिइनेछौ र कार्यक्रमको पहिलो सांगीतिक कोशिरी स्वरूप यहाँको लागि एउटा निकै नै रमाइलो सालैजो भाका राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ झुक जाने माया जसमा आवाज रहेको छ दिपेश लामा अनि पार्वती थापाको भने स्वीकार्नुहोला मिठो भाकालाई हैदराबाद

हजुर श्रोता साथी जोग जाने माया गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु। सालेसो भागा रहेको थियो र गीतमा आवाज रहेको छ पार्वती थापा अनि दिवेश लामाको भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले कार्यक्रममा स्वीकार्नु भयो होला। र अहिलेको लागि भने यहाँको लागि कार्यक्रममा एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। निकै नै पुरानो कौडा भाका रहेको छ र गीतको बोल रहेको छ यो नानीको सिरेमा, जसमा आवाज रहेको छ बलराम पुन अनि कृष्ण गुरुङको पनि स्वीकार्नु होला है।

हजुर श्रोत साथी, यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। यो नानीको सिरेमा गीतको बोलमा सोझिएको सुमधु भाका कौडा भाका रहेको थियो र आवाज रहेको छ बलराम बोन, कृष्ण गुरूङ अनि बिमा कुमारी दुराको भने निकै नै सुमधु भाका रहेको थियो। र यसै गरी श्रोत साथी, अहिलेको लागि भने यहाँको लागि एउटा निकै नै सुमधुर रोइला भाका राख्न तर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ हान्यौ कुन चाहिँ गोलीले, जसमा आवाज रहेको छ रेशम राज आर्यल अनि लक्ष्मी न्यौपानेको। पनि स्वीकार्नुहोला रमाइलो रोइला भाकालाई हैका।

हजुर श्रोता साथी निगुने सुमधुर रैला भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। हान्यो कुन चाहिँ गोलीले गीतको बोलमा सजिएको सुमधुर भाका रोहेको थियो र पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला र गीतमा आवाज रहेको छ रेशम राज आर्यल अनि लक्ष्मी न्यौपानेको भने लय रहेको छ नारायण पाठकको र संगीत सजिएको छ भूपराज भट्टराईको भनी सुमधुर भाका रहेको थियो र अहिलेको लागि भने यहाँको लागि फेरि पनि हजुरहरूको सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। श्रोत साथी अहिलेको लागि भने यहाँको लागि एउटा निकै नै पुरानो भाका एकल भाका रहेको छ निकै नै मार्मिक भाका पनि रहेको छ बिमा कुमारी दुराको आवाजमा सजिएको लमसुङ टुर्लोको नौधारा काटेर सुमधुर भाका राखिरहेको छ एकल भाका स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी निकै नै सुमधुरभाकालाई पनि कार्यक्रम स्थानदेखि सजिएको छु। बिमा कुमारी दुराको आवासमा सजिएको निकै नै सुमधुर मार्मिक भाका रहेको थियो। एकल भाका लमसुङ तुर्लुको गीतको बोलमा सजिएको सुमधुर भाका रहेको थियो। सँगसँगै निकै नै पुरानो एकल भाका पनि रहेको छ र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पके पनि कार्यक्रममा त स्वीकार्नु भयो होला। र अहिलेको लागि भने श्रोता साथी हामी कार्यक्रमको अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला चाहिँ भइसकेको छ। र त्यसै गरी कार्यक्रम सम्बन्धी एउटा यहाँहरूलाई छोटो मिठो विस्तृत जानकारी दिनतर्फतिर लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा हरेक दिनहरूमा हामी उपस्थित हुने गर्दछौ र मैले श्रृंखलाको साथमा जोडिनेछौ र आइतबारको दिनमा रहेर यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको दिनमा रहेर गायन कलालाई कार्यक्रम स्थान दिनेछौ र बुधबारको श्रृंखलामा रहेर रोइला कौडाई भाका कलाई जो मौलिक भाका जस्ता सुमधुर र माइला गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ भने बिहिबारको दिनमा रहेर अफलाइन मार्फत यहाँहरूको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ। र त्यसै गरी श्रोता साथी शुक्रबारको दिनमा रहेर फेसबुक म्यासेजलाई जसमा चाहिँ हजुरहरूले सम्झना सरबेली कसरी केही म्यासेज पठाउन छ भने केही सूचना सन्देश अथवा केही छोटो मिठो जानकारीहरू दिन छ भने हाम्रो रेडियो धरबाराही 103.8 MHz पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ। र त्यसै गरी अन्तिममा शनिबारको दिनमा रहेर पुरानो लोक भाकालाई कार्यक्रममा स्थान दिइनेछौ र श्रोता साथी हामी यसै गरी आउने गर्दछौ हप्ताको फरक दिन फरक श्रृंखलाको साथमा जोडिनेछौ। साथी तिनीहरूसँग हामी जोडिनेछौ रमाइलो श्रृंखलाको साथमा जोडिनेछौ। र त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनचाँदी पसलले र यो पसल दुलेगोडाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू सहीमा नयाँ नयाँ डिजाइनको गरगनाहरू पनि यहाँलाई खरिद बिक्री गर्नु परेमा त्यस पसलबाट पनि खरिद बिक्री यहाँले गर्न सक्नुहुनेछ। र तपाईँले हामीलाई रेडियो धरबाराही 103.8 MHz जनतमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radiodharbarahi.com.np लगइन गरेर पनि अथवा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ रहेर संसारको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुन्न सक्नुहुनेछ। र यसै गरी श्रोता साथी आजको श्रृंखलामा त हामीहरूले रोइला कौडा एकल भाका सलैजो मौलिक भाकालाई नै कार्यक्रम स्थान दियौं। आशा रहेको छ हाम्रो सम्पूर्ण सुनेर बस्नुहुने प्यारो प्यारो श्रोता साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ कार्यक्रममा बजाएको सुमधुर भाकालाई सुनेर अन्तिमसम्म सुनेर यहाँले पक्कै पनि साथ दिनुभयो होला भन्ने आशा अपेक्षाको साथ अहिलेको लागि भने श्रोता साथी समयको हामी अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं। कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ, समयलाई पनि धेरै ख्यालमा राख्नुपर्ने हुनेछ। र यसै गरी जाँदै जाँदै यहाँहरूको लागि एउटा फेरि पनि एउटा अर्को सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु। कौडा भाका चुर्का भाका रहेको छ र गीतको बोल रहेको छ रोधी घरको आँगनमा भाग तीन चाहिँ रहेको छ, जसमा आवाज रहेको छ रामकुमार गुरूङ अथवा आरके, त्यसै गरी तारा शिरीष मगर, प्रतिभा गुरूङ अनि प्रीतम गुरूङको भने सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ ओझेल पर्दै यहाँहरू माझबाट भोलि फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेटिने बाचा गर्दै आजको श्रृंखलाबाट यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560 62029।
6: आज पनि भाट अडायो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमा हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, परारा मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुले घडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98466188017।
10: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
11: स्टुडियो
12: अहिले दिउँसोको 4 बज्यो।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935001।

0: मेरो दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
0: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
5: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
6: कहाँ जाने?
7: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयाम चिसा पानी, अनि बिचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 98235526663।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा, र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडियल, र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
14: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
15: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
2: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
3: सेवा लिने क्रम मा चाहिने जानकारी
2: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोष को नम्बर।
3: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
2: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
3: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161-552-493-552-494-582-7878।
4: एडमिशन ओपन एट सिम्स केयर गिवर दुलेकौड़ा।
5: सिटीभिटी को पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिवर तालिम सम्बन्धी भर्ना खुल्यो।
4: हाम्रा विशेषताहरू
5: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
4: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
5: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
4: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
5: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
4: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
5: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
4: स्थान धुलेगौड़ा एनआईसी एसिया बैंक भएको घर।
5: सम्पर्क 9556443043, 9001443628 र 9560171773।
4: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
6: खैरनी चारमा लाखे नाच प्रतियोगिता 2083।
5: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखी नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
7: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र।
5: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र।
7: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र।
5: साथमा सहभागी सम्पूर्ण समूह लाई 5,000 प्रदान गरिनेछ।
7: विस्तृत जानकारी का लागि सम्पर्क
4: 9841410432 र 9841313939।
5: आयोजक श्री कृष्ण सृजनशील नेवाखला खैरनी चार।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा,
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
10: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
10: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।

0: नेपालको सर्वाधिक बिक्री हुने बजाज मोटरसाइकलको अपग्रेडमा पाउनुहोस् अनबिटेबल क्यास डिस्काउन्ट अनि अनबिटेबल एक्स्ट्रा भ्यालुएसन सजिलो 60 महिनाको इएमआईमा साथै फ्री एसेसरिजहरू पनि उपलब्ध छ।
1: साटा साथ अपग्रेड गर्ने दिन
2: यही भाद्र 28 गतेदेखि असोज 2 गतेसम्म
3: स्थान शुक्ला गण्डकी 4 दोले गौडा कुमारी बैंक सँगै बजाज शोरूम पारे।
2: थप जानकारीको लागि शुभेच्छा अटो बजाज शोरूम
3: मोबाइल नम्बर
2: 9856062842
3: र 9134664022।

0: पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पुल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिशा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समय देखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 9978168187।
3: अफिसबाट अमित सरको फोन।
4: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान् आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
8: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
7: धोरबाराही हाइलाइट्सको साथमा
10: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
11: नमस्कार। रेडियो ठोरपाराही 103.5 मेगाहर्जको साझा 5 बजेको ठोरपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सभापति रमिला मिछानेले आज सिंहदरबारमा बोलाउनु भएको बैठकले सभामुक्त मार्फत संयन्त्र गठन गर्ने निर्णय गरेको राष्ट्रपति प्रजातन्त्र पार्टी रप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बताउनु भएको छ। शाहीका अनुसार बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने सम्बन्धी कानून संशोधनका विषयमा पनि छलफल भएको छ। अहिलेको कानून अनुसार 12 वर्षपछि मात्रै मृत घोषणा गर्ने प्रावधान रहेको अवस्थामा अहिले बाढ़ीमा बेपत्ता भएकाहरूको बीमा लगायतका सुविधा प्रभावित हुने देखिएको छ। दलहरूले भदौ 10 गते भोटेकोशी हुँदै आएको बाढ़ीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएका छन्। यस वर्ष बागलुङका 2189 जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप लगाइने भएको छ। असोज महिनाको दोस्रो सताभित्र दुई चरणमा जारी गरी विद्यालय जाने कक्षा 6 अध्ययनरत र विद्यालय बाहिर रहेका 10 वर्षका किशोरीलाई एचपीभी खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभएको हो। खत्रीका अनुसार गलकोटका 266 जमिनीका 185, ठोरपाटनका 350, बागलुङ नगरपालिकाका 467, काटेखोलाका 133, तमान खोलाका 95, तारा खोलाका 60, निशी खोलाका 251, बडीघाटका 304 र भरेन गाउँपालिकाका 78 जना किशोरीलाई एचपीभी खोप लगाइनेछ। विद्यालय बाहिर रहेका किशोरीलाई घरमै पुगेर खोप दिनेछ। एचपीभी खोप लगाउने बारे जनस्वास्थ्यले जिल्लाका 10 पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ। खोप लगाउनु पूर्व पालिकामा स्वास्थ्य संस्थाका प्रमुख र वडा स्तरमा स्वास्थ्य कर्मी बीच अभिमुखीकरण कार्यक्रम हुनेछ। जनस्वास्थ्य कार्यालयले दक्षिण बागलुङका 2 पालिका जैमिनी र बरेङका लागि खोप पठाइसकेको छ भने अन्य पालिकामा पठाउने तयारी गरेको छ। लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढ़ेको छ। भूकण्डे बेसी स्थित मर्स्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जल सतह 8.24 मिटर आसपास रहेको छ। उक्त केन्द्रमा 10 मिटरलाई चेतावनी तह मानिएको छ। पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटक पटक पार गरेको केन्द्रले जनाएको छ। मर्स्याङ्दी नदीमा पानीको सतह बढ्दा साइरन बस्ने व्यवस्था गरिएको छ। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले मर्स्याङ्दी नदीमा पानीको सतह पटक पटक बढ़ने गरेको र यसले विशेष गरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़ाएको बताउनु भएको हो। नदी आसपासका विभिन्न स्थानमा जलविद्युत आयोजनाले जोडान गरिएका साइरनबाट पानीको सतह बढ़ेको जानकारी पाउने गरिएको उहाँले जानकारी दिनुभएको हो। पछिल्लो समय पानी पर्ने क्रम जारी रहेकाले कति बेला के हुन्छ भने यकिन गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनु भएको हो। निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ़न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाइ रहेको छ। यसअघि 2078 सालमा आएको बाढ़ीले मर्स्याङ्दी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो। सो बाढ़ीका कारण लमजुङ मनाङ सड़क खण्ड लगायतका भौतिक संरचनामा समेत क्षति पुगेको छ। अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ मनाङ जोड्ने एकमात्र बेच सहर चामे सड़क अवरुद्ध भएको छ। पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विकास ढुङ्गाना नियुक्त हुनुभएको छ। बैंकको संचालक समिति बैठकले उहाँलाई डिप्युटी सीईओ चयन गरेको हो। युवा बैंकको ढुङ्गानासँग बैंक बैंकिङ क्षेत्रमा 15 वर्ष लामो काम गरेको अनुभव रहेको छ। यो नियुक्ति अघि उहाँ कामना सेवा विकास बैंकमा नायब महाप्रबन्धक पदमा कार्यरत रहनु भएको थियो। बागलुङमा डेंगूको संक्रमण तीव्र रूपमा फैलिएको छ। जिल्लामा साउन यता मात्रै 1403 जनामा डेंगूको संक्रमण पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार जिल्लामा देखिएको डेंगू संक्रमणको तथ्याङ्क नेपालमै उच्च मध्ये रहेको पाइएको छ। बागलुङ जिल्ला सदरमुकाम स्थित धौलागिरी अस्पतालमा मात्रै 1224 जनामा डेंगू संक्रमण पुष्टि भएको हो। यसै बागलुङमा डेंगू सँगै स्क्रब टाइफसको संक्रमण पनि फैलिएको छ। बागलुङ बजारमा धेरै पछि डेंगूका बिरामी देखिन थालेपछि उच्च सतर्कता अपनाएको छ। दैनिक जसो खोज र नष्ट गर अभियान सञ्चालन गरिए पनि संक्रमण दर बढ़िरहेको पाइएको छ। गत वर्ष 5 जनामा मात्र देखिएको स्क्रब टाइफसको संक्रमण यस वर्ष साउन यता बागलुङमा 282 जनामा पुष्टि भएको छ। स्क्रब टाइफस नामक ब्याक्टेरियाबाट हुने संक्रमण रहेको छ। तथ्याङ्क अनुसार डेंगू बागलुङ बजारभित्र केन्द्रित देखिएको छ भने स्क्रब टाइफस गाउँ केन्द्रित रहेको पाइएको छ। संक्रमित मध्ये करिब 50% गलकोट नगरपालिकामा रहेका छन्। त्यसपछि थोरपाटन नगरपालिका बडीघाट गाउँपालिका लगायतका स्थानीय तहमा स्क्रब टाइफसका बिरामी देखिएका छन्। नेपालमा सबैभन्दा बढी डेंगू फैलिएको जिल्लाका रूपमा बागलुङ र स्थानीय तहमध्ये बागलुङ नगरपालिका रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रमेश शर्माले जानकारी दिनुभएको हो। उहाँका अनुसार बागलुङमा डेंगू सँगै स्क्रब टाइफसको संक्रमणको जोखिम पनि उच्च रहेको पाएको छ। जिल्लाका 10 स्थानीय तहमध्ये बागलुङ नगरपालिकामा मात्रै 937 जनामा डेंगू संक्रमण देखिएको छ। यो तथ्याङ्क अनुसार असार साउन र भदौ महिनाको हो। डेंगूको संक्रमण बागलुङका सबै स्थानीय तहमा फैलिएको छ। तनहुँको सुक्लागण्डकी नगरपालिका दुई एक्लै खेतमा अविरल वर्षाका कारण ताको डाँडाको खोलसीमा पानीको बहाव पर्दा 13 घरमा बाढ़ीको पानी पसेको छ। आज बिहान करिब 2 बजे खोलसीमा पानीको बहाव पर्देर स्थानीयवासीका घरमा पानी पसेको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धार तथा आवश्यक सहयोगका लागि घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन। हाल बाढ़ीको पानीको बहाव पूर्ण रूपमा खटिसकेको छ। बाढ़ीको पानी पस्ने घरमध्ये 2 तले पक्की घर 3 वटा र 1 तले कच्ची तथा पक्की घर 10 वटा रहेका छन्। प्रभावित घरधुरीमा कुलप्रसाद पन्थी पुन, हर्क बहादुर पुन, दिलकुमारी पुन, खिल बहादुर पुन, कलीमाया पन्थी, नममाया तिलेजा पुन, शंकर बिक, नरबहादुर बिक, लुकुमारी पुन, दुरूपति पौडेल, खेम बहादुर बिक र मीना सुवेदीका घर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दधिका प्रसाद खिमिरेले जानकारी दिनुभएको हो। घटनापछि प्रहरीले स्थानीयसँग समन्वय गरी अवस्था बुझ्नुका साथै आवश्यक उद्धार तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। हाल उक्त क्षेत्रमा पानीको बहाव घटिसकेकाले अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। नवलपुरमा सिंचाई प्रयोजनका लागि जडान गरिएका विद्युत ट्रान्सफर्मर लगातार चोरी हुन थालेका छन्। जिल्लामा 9 दिनको अवधिमा 3 वटा ट्रान्सफर्मर चोरी भएका छन्। मंगलबार राति गैराको नगरपालिका 12 सुन वर्षाबाट भूमिगत सिंचाई उपभोक्ता समितिले बोरिङ सञ्चालनका लागि जडान गरेको ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष चक्रपाणी कडेलले जानकारी दिनुभएको हो। यसअघि भदौ 27 गते गैराकोट 13 श्रीखौली स्थित श्रीखौली भूमिगत सिंचाई उपभोक्ता समितिको बोरिङबाट र भदौ 23 गते देवचुली नगरपालिका 17 छिपेनी गुठी बगरी स्थित खेतमा सिंचाईका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी भएका थिए। भोल्टेजका कारण घर नजिकै ट्रान्सफर्मर राख्न नमिलेर खेतमा राख्दा राति कोही नहुने भएकाले चोरी गर्नेको मनोबल बढ़ेको गैराकोट 12 का वडाध्यक्ष कर्णेले बताउनु भएको छ। अझै 4 वटा ट्रान्सफर्मर खेतमै रहेकाले कति बेला चोरी हुन्छ भन्न नसकिने अवस्था रहेको उहाँको भनाइ रहेको छ। खेतमा सिंचाईका लागि राखिएका ट्रान्सफर्मर रातको समयमा चोरी हुने क्रम बढ़ेपछि स्थानीय किसानको सिंचाई प्रभावित भएको गैराकोट 13 का वडाध्यक्ष मधुकर मल्लले बताउनु भएको छ। एकीकृत सेवा कार्यालय पर्वतमा सांकेतिक भाषा दो भाषे सेवा सहितको अपाङ्गता सहायता कक्षाको स्थापना गरिएको छ। सांकेतिक भाषाको सेवा भएको कर्मचारको व्यवस्थापन गरी अपाङ्गता भएका व्यक्तिलाई कार्यालयबाट सहज र सरल रूपमा सेवा प्रवाह गरी उनीहरूको अधिकार सुनिश्चित गर्न र भेदभाव रहित वातावरणमा सेवा दिन सहायता कक्ष स्थापना गरिएको हो। यसैबीच कार्यालयले अपाङ्गता क्षेत्रसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधि र सरकारवालासँग गत आर्थिक वर्ष 2082-83 अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा उत्पादन गरेका क्रियाकलापको समीक्षा तथा आगामी आर्थिक वर्ष 2083-84 सम्पन्न गरिने कार्यक्रमको प्रभावकारिताको विषयमा छलफल तथा अन्तक्रिया गरिएको छ। कार्यक्रममा गण्डकी प्रदेश सरकार सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले अपाङ्गता व्यक्तिका व्यक्तिहरूको लागि गर्ने कार्यक्रम बारेमा समेत जानकारी गराएको थियो। विश्वको 8 अग्लो हिमाल मनासलु आरोहणका लागि आरोहीहरू आधार शिविरमा भेला हुन थालेका छन्। आरोहणको मुख्य सिजन भएसँगै गोर्खाको चुम्रुमी गाउँपालिका 1 सामा गाउँ स्थित मनासलु आधार शिविरमा आरोही शेर्पा तथा सहयोगीहरूको चहल पहल बढ़ेको छ। मनासलु आरोहणलाई सफल बनाउन आरोहण दलका सदस्यहरू अहिले आवश्यक तयारीमा जुटेका छन्। आधार शिविरमा पाल तथा अन्य संरचना तयार गर्ने आरोहणका सामग्री व्यवस्थापन गर्ने र उचाइ अनुसार शिविर शरीरलाई अभ्यस्त बनाउने काम भइरहेको छ। रातभरको अविरल वर्षाका कारण बुधबार बिहान आएको ठूलो पहिरोले बेची शहर चामे सड़क अवरूद्ध भएको छ। मनाङको नासो गाउँपालिका तीन खत्रोमा माथिल्लो डाँडाबाट ढिस्को सहित ठूला ढुङ्गा खसेपछि सड़क अवरूद्ध भएको हो। खत्रोमा ठूलो पहिरो गएको खबर पाए लगतै आवश्यक जनशक्ति तथा उपकरण प्रयोग गरी सड़क खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले बताउनु भएको छ। पहिरोको कारण गन्तव्यतर्फ हिँडेका सवारी साधनबीच बाटोमै रोकिएका छन्। मानिस समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। शेयर बजार तीन कारोबार दिनपछि घटेको छ। शेयर बजार परिसूचक निप्से आज 21.19 अंकले घटेर 2612.42 बिन्दुमा छरेको छ। पूँजी बजार सुधार लागि 21 बुधे कार्ययोजना घोषणा भएपछि हिजो बढ़ेको नेप्से आज घटेको हो। आज सबै समूहको पूर्वसूचक घटेकोमा जलविद्युत र जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 225 कम्पनीको शेयर घटेकोमा 42 बढ़ेको छ। यस्तै 12 कम्पनीको शेयर भने खटपट भएको छैन। आज एनएमबी हाइब्रिड फण्ड एलए को शेयर 7.73% घटेको छ। सम्रगममा बजार ओह्रालो लागेको दिन नारायणी विकास बैंकको शेयर 6.37% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 8.29 करोड़को कारोबार भएकोमा आज 350 कम्पनीको 1.51 करोड़ किता शेयर 5.38 करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साझा 5 बजेको ढोरबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
12: दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
13: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
12: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
13: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
12: फोन नम्बर 0564143121,
13: मोबाइल 9805678634 र 9701107090।
14: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
15: मैडम, धुम्रपान भनेको के हो?
14: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
15: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखि?
14: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
15: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
14: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: सेवन एट सिम्स केयर गिभर दुलेगौडा।
17: सिटीभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयर गिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
16: हाम्रा विशेषताहरू
17: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
16: व्यवहारिक र प्रयोगत्मक सिकाई,
17: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
16: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
17: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
16: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
17: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
16: स्थान धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
17: सम्पर्क 9556443 9041443628 र 9556773।
16: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
18: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
16: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
18: दीक्षा ब्युटी पार्लर रे?
16: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
18: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
16: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
18: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
16: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
18: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
18: एहा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
16: मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
18: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
16: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ

0: ब्यूटी पार्लर एण्ड प्रशिक्षण केन्द्र सुकलागंजकी नगरपालिका दुई कोत्रे तल हो। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
1: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एण्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
3: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एण्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9861 53 507।
4: This is Radio Dhorbarahi 103.8 MHz.

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
1: हेलो बा,
2: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
2: ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहन्। म पनि त्यहीँ जाने हो।
4: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
4: प्रोप्राइटर राम भुजेल। सम्पर्क 9891506630 र 9746780681।
5: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
6: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9556078302 र 9460783002।
7: कति राम्रो देखिए कि? क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो?
8: कस्तो ठ्याक्कै पारे कि? हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
9: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
10: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
8: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560557731, 9060657731।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
13: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860878528 र 9808-16142।
14: This is Radio Dhorbarahi 103.8 MHz.

0: श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
0: कहाँ?
1: गण्डकी मेडिकल हल।
2: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
2: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846656999 छ।
7: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
8: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, सुप्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
0: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556011445 र 9556204445।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
10: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
12: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मिन बहादुर सुनार 9852359122, 9808 र 9460769246।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
14: स्टुडियो लाइट अहिले साँझको 6 बज्यो।
15: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार। मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चिलिमेको सुरुङमा भेटियो तीन शव, दुईवटा निकालियो एउटा निकाल्न बाँकी। होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाका लागि काम हुँदै।
0: कृष्ण भीरमा भोलि बिहानदेखि दुईतर्फी सड़क सञ्चालन हुने, सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता खुला।
1: सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ र छोरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर, 45,000 बिगो मागदाबी।
0: इजरायली आक्रमणले गाजामा अपार्टमेन्ट भत्किँदा 12 जनाको मृत्यु, सयौं बेपत्ता।
1: र एसियाली खेलकुद भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आफ्नो नाम मुछिएको ग्रे जोनमा प्रकाशित एक रिपोर्टलाई विश्वसनीय नभएको प्रतिक्रिया दिनुभएको छ। आफूले बोलाएको सर्वदलीय बैठकपछि संचारकर्मीको प्रश्नमा उहाँले त्यस्तो केही न केहीको समाचारमा समय खेर नफाल्न आग्रह गर्नुभएको हो।
4: के रहेछ ग्रे जोन, मलाई सुनाइदिनु पर्यो के रहेछ भन्नु त। मलाई कुन पत्रिका रहेछ यो, कहाँ निस्किँदो रहेछ, कुन पत्रिका रहेछ, कहाँबाट कहाँ कुन ठाउँबाट आउँछ हो र। मैले त पढाएको छैन, म चाहिँ जुन चिजको क्रेडिबिलिटी छैन, त्यो क्रेडिबिलिटी नभएको तपाईँको समाज के पत्रिका हो यसले झुटो छुटो कुरा लेख्न थाल्यो भने त म पढ्दिनँ। अब अन्डरसन्ट लेख्नु भएन भने त पढ्छु। अन्डरसन्ट भन्ने कुनै चिज आयो भने त्यसलाई पढेर त्यसमा समय, यत्रो देशको यत्रो क्यामेरा, यत्रो माइक, यत्रो पत्रकारको समय पनि त्यस्तो केही न केही समाचारमा खेर फाल्ने त। नमस्कार।
0: आफ्नै पार्टीका सांसदले सरकारको आलोचना गरिरहेको बारे पनि लामिछानेले स्वाभाविक भन्नुभएको छ। सरकार गुण्डागर्दी शैलीमा चलेको राजसपाकै सांसदले आरोप लगाइरहेका छन् नि भन्ने संचारकर्मीको प्रश्नमा उहाँले आन्तरिक लोकतन्त्र बलियो भएको र प्रजातान्त्रिक पार्टी भएकाले त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउनुभयो।
4: कहिलेकाहीँ हाम्रो पार्टीभित्रको आन्तरिक लोकतन्त्र अलिकति बलियो भएको हुनाले कहिलेकाहीँ त्यसको कसैले लाभ अलि बढी कम बढी उठाउँदाखेरि त्यसमा अलिकति अभिव्यक्त गर्ने, आफ्नै सरकारलाई पनि अलिकति आलोचना गर्ने, एउटा डेमोक्रेटिक पार्टी भएको हुनाले त्यो कोही साथीहरूले आफ्नो शैलीगत केही पनि मान्छेको शैली पनि त हुन्छ नि, तपाईँको प्रशासनले शैली उहाँ राईजीलाई मन नपर्न सक्ला, अरूलाई त्यस्तै हरेक नेता हरेक सांसदहरूले आफूले प्रस्तुत गर्ने आफ्ना कहिलेकाहीँ आफ्ना आफूलाई अभिव्यक्त गर्ने सबको आफ्नो शैली हुन्छ, तर त्योभन्दा बाहेक अरू केही त्यस्तो केही पनि छैन।
1: रसुवाको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र आज 3 शव फेला परेको छ। सैनिक मुख्यालयले दिएको जानकारी अनुसार 2 शव निकालिएको र एउटा निकाल्ने क्रम रहेको छ। अहिले पनि उद्धार कार्य जारी नै रहेको प्रहरीले जनाएको छ। गत भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि उक्त आयोजनाको सुरुङभित्र पनि मानिस हराइरहेको आशंकामा खोजी भइरहेको थियो।
0: यसैबीच सरकारले भोटेको सी बाढ़ीबाट प्रभावित भइहाल होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाको काम भइरहेको बताएको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले स्वास्थ्य उपचारदेखि पुनर्स्थापनासम्मको तयारीको काम भइरहेको जानकारी दिनुभएको हो।
5: अब कति उदाहरणको लागि बाढ़ी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ।
0: शिक्षा मन्त्रालयले अभिभावक गुमाएका बालबालिकाको जिम्मा लिने गरी काम गरिरहेको र त्यसका लागि विवरण संकलनको काम भइरहेको पनि मन्त्री पोखरेलले बताउनुभयो।
5: जो प्रभावित हुनुहुन्छ, जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ, उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने, आवासीय हिसाबमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिन स्थानीय तह इकाईहरूलाई पनि भनेका छौँ र उहाँको चाहिँ पूर्ण जिम्मेवारी हामीले मन्त्रालयले लिने पनि भनिएका छौँ। त्यस्तै गरी महिला तथा बालबालिका मन्त्रालयले पनि महिलाहरू बालबालिकाहरूलाई अभिभावक गुमाउनु भएको छ भने पूर्ण उहाँहरूको जिम्मेवारी मन्त्रालयले लिने भनेको छ। त्यस्तै गरी सम्बन्धित मन्त्रालयहरूले त्यहाँको सरकारवालाहरूको जे जस्तो समस्याहरू छ त्यो लिने कामहरू सबैबाट अगाडि बढ़िरहेको छ।
0: उहाँका अनुसार प्रभावित क्षेत्रमा अहिले तत्कालीन व्यवस्थाका लागि पढ्ने व्यवस्था मिलाइएको छ। ध्वस्त भएका विद्यालयहरूको पुनर्निर्माणदेखि विद्यार्थीलाई अर्को विद्यालयमा सार्नेसम्मका काम पनि भइरहेको उहाँले बताउनुभयो।
1: सरकारले भारीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विपदका बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागि मन्त्रीको निजी सचिवालयले जनाएको छ। मन्त्री श्रेष्ठले छिमेकीलाई हाम्रो साथ भन्ने भावना अनुसार अन्य ग्राहकबाट भुक्तानी भएको शुल्कबाट समेत प्रभावित परिवारको राहतमा उपयोग हुने गरी आवश्यक निर्णय अघि बढ़ाइएको उहाँले बताउनुभयो। उहाँले नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोशी नदीमा गएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरिएको समेत बताउनु भएको छ। साथै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत सेवा लिन नयाँ मिटर माग गरीमा प्राधिकरणले निशुल्क उपलब्ध गराउने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत महसुलमा थप सहुलियत वा छूट उपलब्ध गराउने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको छ। बाढ़ीबाट प्रभावित 15 पालिकामा अवरूद्ध विद्युत सेवा पुनः सञ्चालन हुने क्रममा रहेकाले त्यहाँका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छूट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेश गर्न भनिएको छ।
0: थाहा संचार नेटवर्कमा एक दिन बढ़ेको नेप्से फेरि ओह्रालो गतिमा, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
6: मार्बल का सीपीपीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिका द्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बल का यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन दर्को।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारी साधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ। विभागले हिजोदेखि 7 प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयले पत्रचार गरी काठमाडौँ उपत्यकाभित्रको रूट तथा सवारी साधन व्यवस्थापनका लागि हाललाई भोलिदेखि लागू हुने गरी दर्ता खुला गरेको हो। काठमाडौँ उपत्यका बाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारी साधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ।
0: कृष्णवीरमा नयाँ ट्र्याक खोलेर भोलि बिहानदेखि दुईतर्फी यातायात सेवा सञ्चालन गरिने भएको छ। त्यसैले बाढ़ीबाट सड़कको तल्लो भाग बगाएपछि त्यस ठाउँमा उक्त राजमार्ग यही भदौ 14 यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भाँसिएको थियो। सड़क भाँसिएपछि पूर्ण रूपमा अवरूद्ध बनेको सो राजमार्ग 18 नजिकै रहेको डिस्कोलाई काटेर नयाँ ट्र्याक खोल्न थालिएको थियो। नागडुङ्गा मुङलिङ सड़क योजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्म सबै काम सकिनेछ।
1: हतियार दुरूपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोतान गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राई विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तालिमको प्रशिक्षकसँग काम मिलाइदिए बापत 45,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। गाउँपालिकामा आर्थिक वर्ष 2080/81 सञ्चालन भएको 90 कार्यदिनको ढाका सिलाई बुनाई तालिम सम्पन्न भए पश्चात उपाध्यक्ष राईले प्रशिक्षकको रूपमा काम दिए बापत उक्त रकम माग गरेकी थिइन्। उपाध्यक्ष राईले सो रकम आफ्ना छोरा सुनिल नाछिरिङ राईको बैंक खाताको क्यूआर कोडमा हाल्न लगाएको अख्तियारको उजुरीमा उल्लेख गरिएको छ। आमासँगै घुस लिने कार्यमा सहयोगी बनेका छोरालाई पनि झनै 45,000 बिगो माग दावी गरेर मुद्दा दायर गरिएको छ।
0: शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। यससँगै नेप्से परिसूचक 21.19 अंकले घटेर 2612 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका शेयर 5,38,95,00,000 रूपियाँमा खरिद बिक्री भए। आज 42 कम्पनीको शेयर मूल्य बढ्दा 225 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली आक्रमणका कारण गाजाको एउटा अपार्टमेन्ट भवन भत्किएर कम्तीमा 12 जनाको मृत्यु हुनका साथै 100 जना भन्दा बढ़ी बेपत्ता भएको जनाइएको छ। हमास अन्तर्गत उद्धार सेवाको रूपमा काम गर्ने नागरिक सुरक्षा एजेन्सीका अनुसार भवन गाजा शहरको ताल अल हवा क्षेत्रमा नजिकैको घर तथा शिविरमाथि खसेको थियो। एजेन्सीका प्रवक्ता महमूद बासलले इजरायली आक्रमणबाट भवनको संरचनागत क्षति भएको बताउनु भएको छ। अहिलेसम्म 5 बालबालिका सहित कम्तीमा 12 जनाको शव बरामद भइसकेको बासलले बताउनु भएको छ। 100 जना भन्दा बढ़ी बेपत्ता रहेको पनि उल्लेख गरिएको छ। सन् 2024 र मार्च 2025 भवनमा धेरै पटक प्रहार भएकाले गाजालाई यस्ता क्षतिग्रस्त भवनहरूमा बस्न नहुने चेतावनी दिएको भए तापनि उनीहरूसँग अरू विकल्प नभएकाले उनीहरू ढल्ने जोखिमको बावजूद दरार भएका क्षतिग्रस्त भवनमा बसिरहेको बासलले बताउनुभयो।
0: अब खेल समाचार। नेपाली महिला भलिबल टोलीले आज जापान विरूद्ध खेलेको एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा पहिलो खेलमा पराजय भोगेको छ। आइसी नागोयामा 20 संस्करणको एसियाडको औपचारिक उद्घाटन शनिबार शुरू हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको शुरू भइसकेको छ। भलिबलको खेल आज भएको पार्क एरिना कोमाकीमा आज भएको खेलमा नेपाली टोली जापानसँग सोझो सेटमा पराजित भएको छ। निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले 25-8, 25-12, 25-11 पराजित भयो। नेपालबाट निरुता सहित उषा भण्डारी, सलिना श्रेष्ठ, प्रगतिनाथ, सलिना बुढामगर, बसन्ती चौत, लक्ष्मीचन्द, रिमा कुंवर र सुनिता खत्री, आरती सुविदी, मीना कुंवर र सुमित्रा रेग्मी कोर्टमा उत्रिएका थिए। प्रशिक्षकमा जगदीश प्रसाद भट्ट रहेका छन्। समूहमा रहेको नेपालको अब शुक्रबार इण्डोनेसियासँग खेल हुनेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चिलिमेको सुरुङमा भेटियो 3 शव, 2 वटा निकालियो, एउटा निकाल्न बाँकी। होल्डिङ सेन्टरमा बसिरहेकाहरूको पुनर्स्थापनाका लागि काम हुँदै।
0: कृष्णवीरमा भोलि बिहानदेखि दुईतर्फी सड़क सञ्चालन हुने। सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता खुला।
1: सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ र छोरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर, 45,000 बिगो माग दाबी।
0: इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किँदा 12 जनाको मृत्यु, 100 बेपत्ता।
1: र एसियाली खेलकुद भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
0: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
8: एक सय 103.8 अन्तर्मनको आवाज।

0: एडमिशन ओपन एट सिम्स केयरगिभर दुलेगौडा।
1: सिटिभिटीको पाठ्यक्रममा आधारित 390 घण्टाको केयरगिभर तालिम सम्बन्धी भर्ना खुल्यो।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने,
0: व्यवहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारीका लागि मार्गदर्शन र सहयोग,
0: सेवामूलक गुणस्तरीय र प्रभावकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर प्राप्त गर्न सकिने,
0: तालिम लिनका लागि चाहिने न्यूनतम योग्यता, 18 वर्ष पूरा भई 45 वर्ष ननागेको, कम्तीमा 8 कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ।
1: सिट सीमित छ, शीघ्र सम्पर्क राख्नुहोस्। भर्ना गर्ने अन्तिम मिति यही भाद्र 31 गते सम्म।
0: स्थान: धुलेगौडा एनआईसी एसिया बैंक भएको घर।
1: सम्पर्क: 9560443043, 9801443628 र 9560771773।
0: Don't miss this opportunity. Admission are open. Secure your future in healthcare.
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9461633101 र 9468883522।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
6: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस आउस त, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9560661636 र 9151661636।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
0: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हासेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9560661636 र 9151661636।

0: घुट्ने दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
0: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
0: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो धरोहर।

0: सधैं पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
1: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
0: ए हो र, ल त ल।
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98562196992।
3: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956999 छ।
8: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
6: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
9: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122 98058008 र 98460769246।
1: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यस्तो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यारलिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, फुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: मम्मी भोक लाग्यो, खाजा खाम न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँडा।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 98560062891।
10: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
11: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
11: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
6: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरन का लागि सबैको मन जित्न सफल
6: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
12: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9801479716
6: एउटा कुरा थाहा पाइराख्नुस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
14: यो बाटो पनि कहिले भन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
13: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
16: सुवर्ण अवसर
6: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
16: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
6: पेट सम्बन्धित समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
16: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
6: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
16: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
6: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
16: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
6: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
16: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
6: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: This is Radio Dhorbarahi 103.8 MHz.

0: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061615।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्। म पनि त्यहीँ जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
9: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोपाइटर राम भुजेल, सम्पर्क 98191506630 र 97476680681।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166034372।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौंडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
9: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461696769 र 98461516644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौंडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
13: स्टुडियो टाइम चेन्ज, अहिले साँझको 7 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्स को साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
1: रासोपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय, प्रधानमन्त्री शाहले सर्वदलीय बैठकलाई व्यवस्था गर्ने गरेको कांग्रेस सभापति थापाको टिप्पणी।
0: तनहुँमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा दिन शुरू, बुधबार देवघाटका 10 परिवारलाई घरमै पुगेर जग्गा धनी प्रमाणपत्र वितरण।
1: थप 160 ग्यास बुलेट पठाउन भारत सकारात्मक, आपूर्ति सहज हुने मन्त्रालयको दावी। शुक्ला गण्डकीमा चट्याङ लागेर 2 जनाको मृत्यु, 2 जना घाइते।
0: एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित, उद्योगका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको मृत्यु।
1: र एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित, आईपीएल 2027 को अक्सन भारतमै हुने।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वको प्रमाणपत्र पाउने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका 1 का भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीले बुधबार आज घर दैलोमै पुगेर लालपूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति तनहुले देवघाट गाउँपालिका 1 का सूचीकृत 10 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई घरमै पुगेर जग्गा धनी प्रमाणपत्र वितरण गरेको हो। आफ्नो नाममा कानूनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेपछि लामो समयदेखि लालपूर्जाको प्रतीक्षामा रहेका लाभग्राहीहरू अत्यन्त खुशी भएका छन्। लालपूर्जा वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं देवघाट गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय सरकार र विभिन्न निकायबीचको समन्वयका कारण वर्षौंको समस्या समाधान भएको बताउनु भएको छ। जग्गा धनी पूर्जा प्राप्त गरेसँगै स्थानीय लाभग्राहीहरूमा खुशियाली छाएको छ। लाभग्राही मिनुमाया गुरूङले वर्षौंदेखि आफूले भोगचलन गर्दै आउनु भएको जग्गाको लालपूर्जा आफ्नै घरमा आएर हातमा पर्दा सपना जस्तै लागेको बताउनु भएको छ। त्यस्तै अर्का लाभग्राही एक बहादुर दर्जीले जग्गा भएर पनि लालपूर्जा नहुँदाको छटपटी अब समाप्त भएको प्रतिक्रिया दिँदै प्रमुख जीवहरू र सरहरू नै घरमै आएर लालपूर्जा दिएकोमा ठूलो राहत मिलेको बताउनु भएको छ। प्रचलित कार्यविधि अनुसार भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई उहाँहरूले हाल भोगचलन गर्दै आएको जग्गा मध्ये पहाड़ी क्षेत्रमा बढ़ीमा 5 रोपनी 14 आनासम्म जग्गा निशुल्क उपलब्ध गराउने कानूनी व्यवस्था रहेको छ। यो वितरणसँगै वर्षौंदेखि जग्गा भोगचलन गर्दै आएका परिवारहरूको जग्गामाथिको कानूनी स्वामित्व स्थापित भएको छ।
1: भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त बनेको र स्वास्थ्य चिरिमे जल विद्युत आयोजनाको भूमिगत विद्युत गृहभित्र 4 जनाको शव र एउटा मानव अंग फेला परेको छ। बाढ़ीको 22 औं दिनमा सुरुङभित्र शव भेटिएको हो। गोताखोर सहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा बिहिबार 4 वटा शव र एउटा मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ। बुधबार संयुक्त उद्धार टोली आयोजनाको भूमिगत विद्युत गृहमा पुगेको थियो। सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा शव भेटिएको सेनाले जनाएको छ। शव र मानव अंगलाई हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको छ। यस अगाडि भदौको 15 गति पनि चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट एकजनाको शव र एउटा मानव अंग फेला परेको थियो। भोटेकुसी बाढ़ीबाट चिलिमे जलविद्युत आयोजनाबाट 6 जना सम्पर्कविहीन भएका थिए। उनीहरू सुरुङभित्र थुनिएको आकलनका आधारमा खोज तथा उद्धार थालिएको हो।
0: राजनीतिक दलहरूको शीर्ष बैठकले रासोपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकको निर्णय जानकारी गराउँदै रासोपा प्रवक्ता जगदीश खरेलले संयन्त्रमा कांग्रेस, एमाले, नेकपा, राप्रपा, श्रम संस्कृति, जसपा, नेपाल जनमत, जनमोर्चा लगायतका दल रहने बताउनु भएको छ। प्रवक्ता खरेलका अनुसार संसदमा प्राप्त सीट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक साताभित्र सर्वदलीय संसदीय उच्च स्तरीय समिति गठन गर्ने सहमति पनि बैठकमा जुटेको छ। यसका लागि सभामुख तथा संसदलाई औपचारिक रूपमा अनुरोध गर्ने निर्णय भएको छ। बैठकमा प्रधानमन्त्रीको आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका विषयमा पनि छलफल भएको थियो। विश्व मंचमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउन नेताहरूले सरकारलाई सुझाएका छन्। उहाँका अनुसार सबै राजनीतिक दल र शीर्ष नेताले लामिछानेको यस पहलका लागि धन्यवाद ज्ञापन गरेका छन्।
1: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई महत्व नदिने प्रवृत्ति देखिएको बताउनु भएको छ। सत्तारूढ़ राष्ट्रपाका सभापति र बिलामी छानेले आह्वान गरेको सर्वदलीय बैठक पछाडि सभापति थापाले प्रधानमन्त्रीमाथि टिप्पणी गर्नुभएको हो। भोटेकोशी बाढ़ी पछाडिको पुनर्स्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि संसदीय विशेष समिति गठन भएपछि त्यसलाई प्रधानमन्त्री शाहले कसरी लिन्छन् भन्ने प्रश्न बैठकमा उठेको सभापति थापाले बताउनुभयो। संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री शाहमा संसदलाई व्यवस्था गर्ने प्रवृत्ति देखिएको बताउनु भएको हो। संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेपछि प्रधानमन्त्री शाह तथा उहाँ नेतृत्वको सरकारले कसरी दिन्छ भन्ने बारे पनि संयन्त्रमा छलफल भएको थियो।
0: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन 2042 को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिले संघीय संसदका बैठकबाट पारित भए प्रमाणीकरणका लागि पेश हुन आएको उक्त विधेयक आज प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
1: तनहुको शुक्ला गण्डकी नगरपालिकामा छुट्टा छुट्टै दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। करेन्ट लागेर एकजनाको र एकजनाको चट्याङ लागेर मृत्यु भएको हो। तनहुको शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडामा बुधबार मंगलबार राति करिब 11 बजे आफ्नै डेरा कोठामा अचानक करेन्ट लागेर अचेत हुनुभएका शुक्ला गण्डकी नौ घारी स्थायी घर भएर आल दुलेगौंडा डेरा गरी बस्ने 45 वर्षका खड्ग बहादुर गौतमलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र झरौटा लगिएको थियो। अस्पतालले राति 11 बजेर 22 मिनट जाँदा उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। करेन्ट लागेका गौतमलाई छुटाउने क्रममा शुक्ला गण्डकी चार दुलेगौंडाका 65 वर्षका डिल बहादुर सार्कीलाई समेत करेन्ट लागेको थियो। उहाँको उपचारको क्रममा गण्डकी अस्पताल पोखरा उहाँलाई उपचारका लागि गण्डकी अस्पताल पोखरा लगिएको प्रहरीले जनाएको छ। यस्तै गरी मृतककी 41 वर्षकी श्रीमती पार्वती गौतमलाई पनि करेन्ट लागेको छ। उहाँको दाहिने हातको बुढ़ी औंलामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचार पछाडि थप उपचारका लागि उहाँलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको छ। उहाँ उपचार पछाडि डिस्चार्ज भइसक्नु भएको छ। घटनापछि प्रहरीले कानूनी प्रक्रिया पूरा गरेर मृतक गौतमको सपरीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाएको छ। थप अनुसन्धान भइरहेको पनि तनहु प्रहरीले जनाएको छ।
0: यसै गरी तनहुको शुक्ला गण्डकी नगरपालिका नौ लामिश्वरामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ। मंगलबार हिजो राति चट्याङ लागेर 73 वर्षीय हुम बहादुर सुसलिङ मगरको मृत्यु भएको हो। उहाँ आफ्नै घरको माथिल्लो तलामा रहेको सुत्ने कोठाको ढोका नजिक मृत अवस्थामा फेला पर्नु भएको थियो। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी सब परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
1: सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले 6 वटा मुख्य निर्णय गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण र डिजिटल बनाउने सम्बन्धी नियमावली 2083 स्वीकृत गरेको छ। यस्तै नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायबाट प्राप्त लाभमा अग्रिम करको दर कायम गर्ने निर्णय गरेको छ। न्याय सेवाका 3 जना अधिकृतलाई विशिष्ट श्रेणीमा बढ़ुवा गर्ने र प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुली सचिव पदमा बढ़ुवा गर्ने निर्णय पनि बैठकले गरेको छ। यस्तै गरी साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति प्रक्रिया अगाडि बढ़ाउन साउदी नागरिक कानून व्यवसायीलाई वारिसनामा दिने आदेश पनि जारी गर्ने र चक्रीय राहतको सञ्चालन कार्यविधि 2083 स्वीकृत गर्ने मन्त्री परिषदले निर्णय गरेको छ।
0: विवाद नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्रका लागि आवश्यक बायोमेट्रिक विवरण लिने तथा फोटो खिच्ने सेवा सञ्चालनमा रहेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार तनहुका विवाद नगरपालिका, घिरिङ गाउँपालिका, रिसिङ गाउँपालिकाका वडा नम्बर 5, 6, पाँच छ सात र आठ तथा म्याग्दे गाउँपालिकाका वडा नम्बर पाँच कार्यक्षेत्र रहने गरी सेवा सञ्चालन गरिएको हो। राष्ट्रिय परिचय पत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण तथा फोटो खिच्ने कार्य भीमा नगरपालिकाको कार्यालयबाट भइरहेको भन्दै नगरपालिकाले सम्बन्धित सबै सर्वसाधारणलाई जानकारी गराएको छ।
1: राष्ट्रिय सभाका सदस्यहरूले दशैं तिहार जस्ता महत्वपूर्ण पर्व नजिकैका बेलामा खाना पकाउने ग्यास लगायतका उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन्। सदस्य नारायण दत्त भट्टली चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने उपभोग्य वस्तुको मूल्य वृद्धि जस्ता समस्या समाधान हुन नसकेको बताउनुभयो। सदस्य विष्णु बहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसंघको 81औं महासभामा भाग लिन लाग्नुभएका प्रधानमन्त्री बालेन्द्र शाहरी जलवायु न्यायको विषयलाई उठाउनु पर्ने बताउनु भएको छ। सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद नगरी नदी किनारमा ठूला बस्ती बसाउँदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो। सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेएनजी आन्दोलन भएको उल्लेख गर्दै त्यो मुद्दालाई अहिलेको सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै सदस्य गोमादेवी तिमन सिन्हाले भोटेकुसी बाढ़ी प्रभावितलाई बिना भेदभाव राहत दिनुपर्ने र त्यस्तो हुन नसकेको गुनासो गर्नुभएको छ। सदस्य धर्मेन्द्र पासवानले सरकारले शिक्षा क्षेत्रका बारेमा ठोस नीति ल्याउनु पर्ने माग गर्नुभयो। यस्तै जगत बहादुर पार्कीले जनताले सरकारको व्यवहार परिवर्तन भएको हेर्न चाहेकाले त्यस अनुसार प्रस्तुत हुनुपर्नेमा जोड़ दिनुभएको छ।
0: सरकारले रसुवाको भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरेको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मानसाके, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त कार्यस्थ, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विशेषज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनु भएको छ। प्रारम्भिक अध्ययनबाट बाढ़ीको मुख्य उत्पत्ति भौतिक प्रक्रिया र तल्लो क्षेत्रमा फैलिएको वैज्ञानिक प्रमाण पर्याप्त नभेटेपछि मन्त्रालयले कारण खोज्न समिति गठन गरेको हो। समितिले हिमाली भूजोखिम, श्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे अध्ययन गर्नेछ।
1: तपाईं यति बेला साँझ 7 बजेको धुरबार यही हाइलाइट्स सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
3: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।
1: श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्थाको 16 वार्षिक साधारण सभा यही असोज 10 गते शनिबार हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई बिहान 10 बजे सहित कृष्ण वाचनालय शुक्ला गण्डकी आर पाटनमा उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: अनुरोधक सचिव जगदीश काफले एवं श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 पाटन तनहुँ।
6: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
7: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
9: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9550602268।
11: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
12: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
11: दीक्षा ब्युटी पार्लर रे?
12: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
11: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
12: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
11: अनि बिहे पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
12: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
12: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
11: ए हा, थ्रेडिङ फेसियल ब्लिच हेयर कटिङ ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर आइलेसिङ हेयर कलर हेयर स्पा नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
12: सुन्दरता देखाउने होइन महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र शुक्ला गण्डकी नगरपालिका दुई कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 9709034335।
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हेडलाइट्समा। अब बाँकी समाचारहरू। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा थप 160 वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन भारत सरकार सकारात्मक देखिएको जनाएको छ। राष्ट्रिय उपभोक्ता मञ्चले बुधबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा मन्त्रालयका प्रवक्ता सहसचिव जितेन्द्र बस्नेतले मासिक 50,000 मेट्रिक टनबाट बढ़ाएर 60,000 मेट्रिक टन भन्दा बढ़ी ग्यास आपूर्ति गर्न कूटनीतिक पहल भइरहेको जनाएको छ। उहाँका अनुसार थप 160 वटा ग्यास बुलेट उपलब्ध गराउन भारत सरकारबाट सकारात्मक प्रतिक्रिया आएको छ। कृष्ण भीरको सड़क दुईतर्फी खुलाउन पहल भइरहेको भन्दै उहाँले ग्यास बुलेटहरू वितरण थालेपछि आपूर्तिको अवस्था सहज हुने र पुरानै दरमा ग्यास वितरण हुने जानकारी दिनुभयो। हाल दैनिक 50,000 सिलिण्डर वितराउने लक्ष्य राखिएकोमा 35,000 देखि 50,000 को हाराहारीमा सिलिण्डर वितरण भइरहेको पनि उहाँले बताउनु भएको छ।
0: प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको यस घड़ीमा अमेरिकी सरकारले देखाएको एकबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभएको हो। साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालले सधैं स्वागत गर्ने बताउनु भएको छ। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिहरीमा अमेरिकी सरकारले देखाएको एकबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदको सामना गर्नु परेको उल्लेख गर्दै

0: सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले भइरहेको जग्गा धनी पूर्जा वितरण विगतमा भूमि आयोगले गरेको कामको परिणाम भएको दावी गर्नुभएको छ। बुधबार आज च्यासलमा आयोजना गरिएको कार्यक्रममा उहाँले विगतका आयोगहरूले नाम जाँच किताकात र कागजात व्यवस्थापन गरेर अन्तिम चरणमा पुर्याएको कामको आधारमा अहिले पूर्जा वितरण भइरहेको बताउनुभयो। पोखरेलले सरकारले नयाँ रूपमा पूर्जा वितरण गरेको प्रचार गरे पनि विगतमा आयोगको योगदान स्वीकार गर्न तयार नभएको आरोप लगाउनु भएको छ। उहाँले बागमती किनाराबाट अटाइएका सुकुम्बासीलाई पूर्जा वितरणबाट शुरूआत भएको भए मात्रै वर्तमान सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गरेको जस लिन सक्ने बताउनुभयो।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीको बागमती संसदीय दलले अध्यक्ष राजेन्द्र लिङदेनलाई आफूले दिएको अभिव्यक्ति पुष्टि गर्न नभए फिर्ता लिन चेतावनी दिएको छ। बागमती प्रदेशका सांसदहरू बिकेको भन्ने आरोप पुष्टि गर्न नभए माफी माग्न सबै संसदीय दलले धुमबाराही स्थित पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएको हो। पार्टीबाट निलम्बित संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले विभिन्न मागहरू सहितको ज्ञापन पत्र महामन्त्री राजेन्द्र गुरूङलाई बुझाएको हो। प्रमाण पुष्टि भए सम्बन्धित व्यक्तिमाथि कार्यवाही र प्रमाण प्रस्तुत गर्न नसके अध्यक्षले अभिव्यक्ति फिर्ता लिएर सार्वजनिक रूपमा क्षमा याचना गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख रहेको छ। ज्ञापन पत्रमा राप्रपा बागमती प्रदेश कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापाले हस्ताक्षर गर्नुभएको छ।
1: राष्ट्र बैंक ऐन 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ। आज बसेको समितिको 30औं बैठकले प्रतिवेदन पारित गर्ने निर्णय गरेको अर्थ समितिका सभापति डाक्टर कृष्ण हरिबुढा थोकीले जानकारी दिनुभयो। उहाँका अनुसार केही असहमतिका बीचमा प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको छ। अर्थ समितिले विधेयकमा गवर्नर लगायत संचालकहरूको कार्यकाल घटाउने बैठक तथा वित्तीय संस्थामा 0.5% भन्दा शेयर स्वामित्व रहेको व्यक्ति गवर्नर र संचालक बन्न नपाउने साउनको 1 गते मौद्रिक नीति ल्याउनु पर्ने बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गवर्नर बन्न पाउने तर 2 वर्षको कुलिङ पीरियड राखिने सरकारले राष्ट्र बैंकलाई निर्देशन दिन सक्ने लगायतका व्यवस्था गरेको छ। समितिबाट पारित भएको संशोधित प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिनेछ।
0: अध्यागमन विभागले आफ्नो मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी भिसा लगायतका अभिलेखलाई आधिकारिक मान्यता दिने भएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी पर्यटकले विभिन्न प्रक्रियामा भोग्नुपर्ने प्रशासनिक झन्झट हटाउन मोबाइल एपमा उपलब्ध डिजिटल अभिलेखलाई मान्यता दिने निर्णय प्रस्ताव गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार विदेशी पर्यटकले होटलमा चेक इन गर्दा सुरक्षा चेक जाँचमा मनी एक्सचेन्जमा वा आन्तरिक हवाई टिकट काट्दा साथमा भौतिक पासपोर्ट वा भिसा नभए पनि मोबाइल एपमा देखाएको डिजिटल अभिलेखलाई आधिकारिक मान्यता दिने प्रस्ताव गरिएको छ।
1: वाणिज्य बैंकहरूले निक्षेपकर्तालाई दिने औसत ब्याजदर असोजका लागि थप घटेको छ। बैंकमा लगानी योग्य रकम थुप्रिएपछि लामो समयदेखि हरेक महिना घटिरहेको ब्याजदर असोजका लागि थप घटेको हो। संचालनमा रहेका 20 वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर 0.046% बिन्दुले घटेको छ। भदौमा 4.13% रहेको औसत ब्याजदर असोजमा 4.04% घटेको छ। 20 मध्ये 4 बैंकले दर घटाएका छन्।
0: नेपाल फार्मेसी काउन्सिलले भदौ 27 गते सञ्चालन गरेको 31औं फार्मेसिस्ट लाइसेन्स परीक्षामा गण्डकी विश्वविद्यालयका पहिलो ब्याचका विद्यार्थीले 100% सफलता हासिल गरेका छन्। देशभरको राष्ट्रिय उत्तीर्ण दर 34.1% मात्र रहेको चुनौतीपूर्ण अवस्थामा गण्डकी विश्वविद्यालयको फार्मेसी कार्यक्रमका विद्यार्थीले 100% नतिजा ल्याएका हुन्। उक्त परीक्षामा सहभागी कुल 610 परीक्षार्थी मध्ये 208 मात्र उत्तीर्ण भएका थिए। को बी फार्मेसी कार्यक्रमका संस्थापक कार्यक्रम संयोजक प्रकाश पौडेलका अनुसार पहिलो ब्याचका विद्यार्थीको यो नतिजा ऐतिहासिक उपलब्धि हो। पौडेलले प्राध्यापकको समर्पण गुणस्तरीय पाठ्यक्रम र कर्मचारीको प्रतिबद्धताका कारण यो सफलता सम्भव भएको बताउनु भएको छ।

0: नयाँ विश्वविद्यालयमाथि विश्वास गरेर अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गराएको भन्दै उहाँले सबैप्रति आभार व्यक्त गर्नुभएको छ।
1: तनहुको भीमाद नगरपालिका एक किहुमा प्रहरी चौकी भवन उद्घाटन गरिएको छ। भीमाद नगरपालिका एक किहुमा रहेको प्रहरी चौकीको नवनिर्मित भवन गण्डकी प्रदेशका प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घर्ती छेत्रीले उद्घाटन गर्नुभयो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारी, तनहु जिल्लाका सहायक प्रमुख जिल्लाधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की, भीमाद नगरपालिका एकका वडा अध्यक्ष दीपक आले, वडा नम्बर छ का वडा अध्यक्ष श्याम सुन्दर जोशी र स्थानीय आमा समूह र स्थानीय लगायतको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय तनहुका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो।
0: नेपाल मगर संघ भीमाद नगरपालिका छ समिति तथा यस अन्तर्गत वडा नम्बर एकदेखि छ सम्मका इकाई समितिबाट संकलित 1,95,000 रूपियाँ रसुवा बाढ़ी पीड़ितको सहयोगार्थ प्रदान गरिएको छ। संकलित रकमको बैंक भौचर आज नेपाल मगर संघ भीमाद इकाई नम्बर छ का अध्यक्ष ज्ञान बहादुर थापा लगायतका पदाधिकारीहरूले भीमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाललाई संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्। रकम हस्तान्तरण गर्दै उपप्रमुख खनालले विपदको समयमा पीड़ितको सहयोगका लागि मगर संघले गरेको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ।
1: स्याङ्जाको वालिङमा माछा मार्ने क्रममा बिजुलीको नाङ्गो तारमा बल्छी छोइँदा करेन्ट लागेर एकजना घाइते भएका छन्। वालिङ नगरपालिका एक अर्मादीको पुल नजिकै अर्मादी खोलामा माछा मार्ने क्रममा स्थानीय 57 वर्षका मनु मल्ललाई बुधबार आज साँझ करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। माछा मार्ने क्रममा उहाँले प्रयोग गरेको बल्छी बिजुलीको नाङ्गो तारमा छोइँदा करेन्ट लागेको थियो। घटनाको जानकारी पाए पछाडि घटनास्थलमा पुगेको प्रहरी टोलीले मल्ललाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्याएको थियो। त्यहाँ सामान्य उपचार पछाडि थप उपचार आवश्यक देखिएपछि उहाँलाई गण्डकी प्रादेशिक अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार मल्लको पेट, कम्मर र दुवै खुट्टामा गरी करिब 20% भाग जलेको छ। उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी कम्पनीको शेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख शेयर बजारमा पनि दबाव देखिएको छ। युरोपमा फ्रान्सको सीएससी, जर्मनीको डीएक्स र बेलायतको एफटीएसआई 0.8% घटेको छ। अमेरिकी शेयर बजारमा पनि गिरावटको संकेत देखिएको छ। ओपन एआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैंक ग्रुपको शेयर भने टोकियोमा 7.5% बढ़ेको छ। एआई क्षेत्रमा देखिएको बजार दबाव ओपन एआईका प्रमुख कार्यकारी अधिकृत सीईओ साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढ़ेको हो। उहाँले फर्च्युन पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपन एआईले वाल स्ट्रीममा शेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनु भएको थियो। यसले सफ्ट बैंक तथा ओपन एआईका अन्य प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ। एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।

0: गाजा पट्टीमा युद्धका कारणले क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 जना बालबालिका सहित कम्तीमा पनि 20 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गाजा शहरको ताल अल हावा क्षेत्रमा रहेको 6 तली भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको छ। भवन असुरक्षित रहेको चेतावनीका बावजुद त्यहाँ झण्डै 10 परिवार बस्दै आएको स्थानीयवासीले बताएको खबरमा उल्लेख गरिएको छ। नागरिक सुरक्षा निकायका निर्देशक रायद अल दहस्तानले भग्नावशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरूलाई जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको गाजामा रहेको अधिकारीहरूले बताउनु भएको छ। आश्रयका सीमित विकल्पहरूका कारणले मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित छानेर त्यहाँ सर्न बाध्य भएको उहाँले जानकारी दिनुभयो।
1: एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कोमाकी शहरमा रहेको पार्क एरिनामा आज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। समूह एमा रहेको नेपालले अब भोलि इण्डोनेसियासँग खेल्नेछ। यो खेल भोलि दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 वटा समूहमा 14 टोली सहभागी रहनेछन्।
0: सन् 2027 इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुने भएको छ। पछिल्लो वर्षहरूमा विदेशमा आयोजना हुँदै आएको प्रसारणलाई तोड्दै भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले आउँदो वर्षको आईपीएल अक्सन भारतमा नै गर्ने निर्णय गरेको हो। हिजो बसेको आईपीएल गवर्निङ काउन्सिलको बैठकले यो निर्णय गरेको हो। सन् 2023मा केरलाको कोचीमा भएको अक्सन पछाडि पछिल्ला संस्करणहरू दुवै जेद्दा र अबुधाबीमा आयोजना भएको थियो। यद्यपि यसपटक भने बीसीसी आई र आईपीएलले अक्सनलाई भारतमै फर्काउने निर्णय गरेका छन् र यो मिनी अक्सन हुने भएको छ। यस्तै अर्को वर्ष हुने मेगा अक्सन फेरि विदेशमा नै आयोजना हुन सक्ने क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक बजले जनाएको छ।
1: यिनै खबरहरूसँगै हामी ढोरवालाई हाइलाइट्सको अन्त्यमा रहेका छौं। विदा हुनु पूर्व आजका मुख्य खबरका शीर्षकहरू पुनः एकपटक सुन्नुहोस्।
0: राष्ट्रपा सभापति लामिछानेको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय। प्रधानमन्त्री शाहले सर्वदलीय बैठकलाई व्यवस्था गर्ने गरेको कांग्रेस सभापति थापाको टिप्पणी।
1: तनहुमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा दिन शुरू। बुधबार देवघाटका 10 परिवारलाई घरमै पुगेर जग्गा धनी प्रमाणपत्र वितरण।
0: थप 160 ग्यास बुलेट पठाउन भारत सकारात्मक। आपूर्ति सहज हुने मन्त्रालयको दावी। शुक्ला गण्डकीमा चट्याङ लागेर 2 जनाको मृत्यु, 2 जना घाइते।
1: एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित। युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको मृत्यु।
0: एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित। आईपीएल 2027को अक्सन भारतमै हुने।
1: हवस् त यिनै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
3: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
4: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560202979।
6: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
7: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
6: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
7: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
7: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
7: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
7: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635 93 369।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटेलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 560 23 420, 98 41 54 674 र 98 460 23 420।
9: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 98 560 57 731, 98 066 57 731।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी कुरा कुरै नबुझिकन त्यस्तै पड्किने के, खाना बनाएको बेला तिमीलाई के थाहा, राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 560 83 507, कविता श्रेष्ठ, सम्पर्क 0 65 414 055 र 98 466 18 817।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फूल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौंडा बजारको हेल्पोस चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
15: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
16: हजुर घरभित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
17: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
16: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9645610950
18: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: होइन यो धुवामा के गरिराखेको छौ भने तिमी
1: के गर्नु नि भोको पेटले धुवा गर्मी भन्दैन ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेको छु नि
0: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सबै गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको
1: एकदम ढुक्क छु म त त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो यो पनि झन्झटै रहेछ
0: पर्दैन नि त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
3: सम्पर्क सोबी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 98171656
4: सधैँ चाहिँ यही आउँदो असोज 3 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
6: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
5: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
6: दिसा पिसाब एवं पेटको समस्या
5: तौल घटबड हुने वा थाइराइडको समस्या
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
5: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहु
5: फोन नम्बर 065414233 र 98678187
7: नेवार समुदायको चर्चित सांस्कृतिक नृत्य लाखे नाचको जिल्ला स्तरीय प्रतियोगिता यही असोज 4 गते आइतबार खैरनीटारमा आयोजना गरिएको हुँदा सहभागिताका लागि सम्पूर्ण लाखे समूहहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ
8: प्रथम पुरस्कार नगद रु 30,000 साथमा प्रमाण पत्र
7: द्वितीय पुरस्कार नगद रु 20,000 साथमा प्रमाण पत्र
8: तृतीय पुरस्कार नगद रु 10,000 साथमा प्रमाण पत्र
7: साथमा सहभागी सम्पूर्ण समूह 5,000 प्रदान गरिनेछ
8: विस्तृत जानकारीका लागि सम्पर्क
9: 98461010432 र 98461313939
7: आयोजक श्रीकृष्ण सृजनशील नेवा क्लब खैरनीटार
10: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
11: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
10: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
12: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
9: मोबाइल 9800585537 र 9800615899
13: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
9: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्जन
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
14: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरू द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
15: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
16: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
17: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
16: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
17: त्यसो भए कहाँ जाने त कान्छा?
16: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
17: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
13: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
8: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 98560-11445 र 98560-20445।
18: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
13: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
20: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
13: ओके, ल डन।
20: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
13: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
20: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
21: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
1: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
22: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
22: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
23: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
24: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
23: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
24: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855602629।
25: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।

0: स्टुडियो तालचेर
1: अहिले रातिको 8 बज्यो।
2: टाइम चेफ को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना रा राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
3: This is Radio Dhor Barahi, 103.8 MHz.
4: एपी स्टोर दुलेगौड़ा सिर्जना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
5: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
4: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
5: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
4: फोन नम्बर 0625414321,
5: मोबाइल 98065878634 र 97081107090।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याए कुन्निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 98560 62891।
3: This is Radio Dhor Barahi, 103.8 MHz.
11: दुलेगौड़ा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौड़ा, प्रोपाइटर कीर्तिमान थापा मगर।

0: यति बेला हामी यहाँका लागि देश रोइरहेको बेला देशमा घटेको घटना नेपालमा जहिले भदौ महिना लागिसकेपछि केही न केही घटना घटिरहेको छ। यसपालि हामीले नसोचेको घटना बेहोर्न परिरहेको छ। त्यसैमाथि रसुवादेखि त्रिशुली नुवाकोट गोर्खा चितौनसम्म
1: This is Radio Dhor Barahi 103.8 MHz.
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाइल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
5: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त।
2: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
8: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
9: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बि।
1: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
7: के कम्मर दुख,

0: कृषि नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा राष्ट्रपा सभापतिको आह्वानमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय, तर विपदका बेला विपक्षीले खोजे प्रधानमन्त्री।
1: प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो। प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नु या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनु।
0: चिलिमेको सुरुङबाट आज 500 फेला उक्त आयोजनाका प्रमुख भन्छन्।
2: खोज्न गएको आर्मीहरूको भनाइन्छ त्यहाँ अब जीवित होइन, फेरि पनि भेट्ने सम्भावना ठाउँसम्म।
0: र क्यानाडालाई ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई युरोपेली आयोगकी अध्यक्षको समर्थन। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। युरोपेली आयोगकी प्रमुख उर्जुला फोन देर लायनले क्यानाडा युरोपेली संघको पहिलो एसोसिएट सदस्य बनोस् भन्ने चाहेको बताएकी छन्। विधिमा आधारित प्रणालीमा क्षति पुर्याइएको भन्दै उनले लोकतान्त्रिक मुलुकहरूले साझेदारी र नयाँ गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने युरोपेली संसदलाई बताइन्। ब्रसल्सबाट बीबीसी संवाददाता निक बिक भन्छन्, हामीले थाहा छैन कि त्यो कस्तो हुनेछ। ईयूको कानून र प्रक्रियामा एसोसिएट सदस्यताको व्यवस्था छैन र सबै सदस्य राष्ट्रहरू सहमत भए पनि त्यसमा वर्षौं समय लाग्न सक्छ। बीबीसी संवाददाता निक बिक। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिग्रदो सम्बन्धबीच क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग छुट्टै खालको साझेदारी चाहेको गत साता बताएका थिए। इजरायली हमलाहरूबाट कमजोर बनेको एक आवासीय भवनको एउटा ब्लक भत्किँदा कम्तीमा 20 जनाको ज्यान गएको गाजा स्थित सिभिल डिफेन्स एजेन्सीले जनाएको छ। ज्यान गुमाउने मध्ये 5 जना बालबालिका छन्। गाजा सिटीको ताल अल हवा क्षेत्रमा भत्किएको आवासीय भवनको भग्नावशेषभित्र करिब 100 जना फँसेको हुन सक्ने ठानिएको छ। यूएनडीपीका अनुसार उसका कर्मचारीहरूले फँसेका मानिसहरू खोज्न सघाइरहेका छन्। अरू विकल्प नहुँदा जोखिम मोलेरै 10 वटा परिवार उक्त आवासीय भवनमा बस्दै आएका थिए। त्यहाँ आक्रमणबाट कमजोर बनेका करिब 2000 भवन भत्किने जोखिममा रहेको बताइन्छ। द हेग स्थित युद्ध अपराध सम्बन्धी एउटा न्यायाधिकरणले कोसोभोका भूतपूर्व राष्ट्रपति हासिम थाचीलाई 25 वर्ष जेल सजाय सुनाएको छ। सन् 1990 दशकमा भएको बाल्कन्स द्वन्दका बेला गैर कानूनी गिरफ्तारी, यातना, हत्या र क्रूर व्यवहार गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन्। उनी विरूद्ध लगाइएका अरू कैयौं अभियोगहरू पुष्टि हुन सकेनन्। कोसोभोमा थाचीलाई कतिपयले नायकका रूपमा पनि हेर्ने गरेका छन्। न्यायाधिकरणको फैसला प्रत्यक्ष हेर्न कोसोभोमा ठूलो पर्दाहरूको व्यवस्था गरिएको थियो। युद्धकालीन 3 जना पूर्व कमाण्डरसँगै उनी विरूद्ध मुद्दा चलाइएको थियो। यमनका हुतीहरूले साउदी स्वामित्वका थुप्रै निशानाहरूमा हमला गरेको बताए पनि मुस्लिमहरूको पवित्र शहर मक्कामा ड्रोन हमला नगरेको जनाएका छन्। यमनको मारिब प्रान्तमा साउदी अरबको F-15 लडाकु विमान खसालिदिएको उनीहरूले बताएका छन्, तर त्यसको स्वतन्त्र पुष्टि भएको छैन। इरान समर्थित हुतीहरूले एउटा साउदी हवाई अखडा र तेल केन्द्रहरूमाथि पनि हमला गरेको बताएका छन्। साउदी अरबले कुनै पनि हमलाको पुष्टि गरेको छैन। र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले रोहिंज्या र अरू शरणार्थीहरूलाई द्रुत फिर्ती गराउने विषयमा छलफलका लागि म्यानमारका राष्ट्रपति मिन आङ लाइङलाई निम्त्याउने योजना बनाएको बताएका छन्। सन् 2021 म्यानमारको लोकतान्त्रिक सरकारलाई हटाएर सत्तामा आएका सैनिक नेतालाई औपचारिक भ्रमण गराउन चाहने देशहरूको सूचीमा पछिल्लो पटक मलेसिया थपिएको छ। मलेसियामा दर्ता गरिएका 2 लाख भन्दा बढ़ी शरणार्थी मध्ये अधिकांश रोहिंज्या छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भोटेकोशी त्रिशुली बाढ़ीबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आयोजना गरेको विभिन्न दलको बैठकले एक साताभित्र विपदमा काम गर्न सघाउने गरी एक सर्वदलीय संयन्त्र गठन गर्ने निर्णय गरेको छ। रसुवा विपदको 3 साता पुग्दा रासोपा सभापति रवि लामिछानेले दोस्रो पटक सर्वदलीय बैठक बोलाए पनि हालसम्म प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसो गरेका छैनन्, जसबारे आजको बैठकमा विपक्षी दलहरूले कुरा उठाएको बताएका छन्। तर बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा सभापति लामिछानेले भने प्रधानमन्त्रीको बचाउ गरे। उनले भने,
4: हिजोको अभ्यासलाई आजको अभ्याससँग तपाईँले तुलना गर्नुभयो भने त्यो अर्कै देखिएला। तर हिजो त पार्टीको नेतृत्व, पार्टीको अध्यक्ष, सभापतिहरू प्रधानमन्त्री हुने त्यो किसिमको परिस्थिति हुँदाखेरि दुईटै जिम्मेवारी एउटैको हुँदा नगर्ने, अहिले त पार्टीको जिम्मेवारी पार्टीले हेर्ने, सरकारको जिम्मेवारी सरकारले प्रधानमन्त्रीले हेर्ने स्पष्ट खाका, स्पष्ट मार्ग हुँदाहुँदै त्यसको डुप्लिकेसनको आवश्यकता पर्दैन। यद्यपि आइदिए हुन्थ्यो, बसिदिए हुन्थ्यो भन्ने कुरा बेग्लै कुरा हो, तर गर्नुपर्ने कामको ठाउँमा जहाँ संवेदनशीलता चाहिन्छ त्यहाँ त स्थानीय त नभेट्नु थियो त कसैलाई भेट्नु हुन्न थियो। स्थानीय तहको वडा अध्यक्षसम्मसँग फोनमा कुराकानी हुने, त्यहाँका पालिकाका प्रमुखहरूसँग बसेर घण्टौं गहन छलफल हुने भनेको यो चाहिँ हाम्रो कामको बाँडफाँड हो।
0: भदौ 10 गतेको यस विपदमा परेका करिब 1400 जनाको शव हालसम्म फेला परेको छ भने 5100 भन्दा धेरै अझै सम्पर्कविहीन अवस्थामा छन्। यसै विषयमा उक्त बैठकमा सहभागी भएका एक विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका एकजना नेता वर्षमान पुनसँग केही बेर अघि हामीले कुराकानी गरेका छौं। हामीले शुरूमा उनलाई सर्वदलीय संयन्त्र गठनले के फरक पार्छ भनी सोधेका छौं।
1: हामीले 2072 भूकम्पपछि एउटा ऐन नै बनाएर यस प्रकारका विपदहरू सम्बन्धी काम गर्नको लागि संयन्त्र बनाएका छौं। खास गरी प्रधानमन्त्रीज्यूको नेतृत्वमा संघमा छ, मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशमा, अनि जिल्लामा सिडिओको नेतृत्वमा र स्थानीय तहमा गाउँपालिका या नगरपालिका प्रमुखको नेतृत्वमा छ। यसमा विपक्षी दलदेखि लगाएर सरकारवालाहरू सबै रहेको व्यवस्था, त्यसैलाई नै व्यवस्थित रूपले परिचालन गरिदिनुहोस् भनेर हामी सरकारलाई सुरुदेखि नै भन्दै आएका छौं। साथसाथै खास अवस्थामा फेरि दलहरूको बैठक प्रधानमन्त्रीले आयोजना गर्ने या सत्तारूढ पार्टीले आयोजना गर्नु सही नै हुन्छ।
0: तर अब रवि लामिछानेजीको अध्यक्षतामा सर्वदलीय संयन्त्र भन्ने छ, प्रधानमन्त्रीसँग अहिलेसम्म सर्वदलीय बैठक भएको पनि देखिँदैन, त्यो कुरा चाहिँ उठाउनु भएन तपाईँहरूले?
1: हो, आज हाम्रो त्यही कुरा भयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरिदिनुहोस् एकातिर, अर्कोतिर संघ प्रदेश स्थानीय तहमा रहेका संयन्त्रहरू परिचालन गरौं, पार्टी सभापतिले पनि गर्नु हो, राम्रो भयो, नराम्रो कुरा होइन। त्यसमा चाहिँ हामी संयन्त्रमा संघमा बस्न तयार छौं, प्रदेश स्थानीय तहहरूमा फेरि तपाईँहरू संयन्त्रमा बस्नुहोस् भनेका छौं। यसले चाहिँ सरकारलाई सहयोग नै गर्छ, सरकार मात्रै होइन सबैलाई एक ठाउँ ल्याउनमा काम नै गर्छ, तर सरकार आफै प्रधानमन्त्री आफै अगाडि सर्नु पर्यो भन्ने हाम्रो छ। प्रदेश र स्थानीय तहहरूमा हामी बाँकी प्रतिपक्षी दलका पार्टीहरूको सरकार छ त्यसलाई सक्रिय बनाउँछौ, त्यहाँ चाहिँ सत्तारूढ दललाई पनि सहभागी गराउँछौ भनेका छन्।
0: यति ठूलो विपद आएको छ, हजारौं मानिसहरू सम्पर्कविहीन छन्, 1300 भन्दा बढीको मृत्यु भइसकेको पुष्टि नै भइसकेको, यस्तो अवस्थामा अब पुननिर्माणमा पुनस्थापनामा खर्बौं लाग्ने भन्ने एउटा आँकडा पनि आइसकेको छ, यो अवस्थामा प्रधानमन्त्री किन सर्वदलीय बैठकमा आउन नखोजिरहेका होलान्, किन नआइरहेका होलान्, यसबारे के भने रवि लामिछानेजीले?
1: त्यो त प्रधानमन्त्रीजीले जवाफ दिने कुरा भयो। सरकार तर्फबाट आज अर्थमन्त्रीजी सहभागी हुनुहुन्थ्यो, त्यो चाहिँ हामीले ठिकै मान्यौं, किनभने कमसेकम प्रधानमन्त्रीले गर्नुपर्ने काम हो, प्रधानमन्त्रीले पनि बैठक बोलाउनुहोस्। हामीले अर्थमन्त्रीलाई पनि भन्यौं, सभापतिलाई पनि भन्यौं, प्रधानमन्त्रीले गर्ने काम गर्नु पर्यो, प्रधानमन्त्री सर्वदलीय बैठक आयोजना गर्नुहोस् या सभापतिले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित हुनुहोस् भन्ने कुरा हामीले त्यहाँ भन्यौं। यस्तो विपदको बेला पक्ष विपक्ष भन्दा पनि हामी सबै मिलेर एकताबद्ध ढंगले अन्तर्राष्ट्रिय रूपले उठाउने आवाजहरू पनि उठाउँ र हामीले गर्ने काम पनि गरौं, संसदमा पनि एउटा विशेष समिति बनाऊ भनेर आज टुङ्गो भएको छ।
0: त्यो समितिको आवश्यकता चाहिँ किन पर्यो? संसदभित्र एउटा सर्वदलीय समितिहरू झन् गन्जागोल हुँदैन,
1: यो विशिष्ट अवस्था हो, त्यसैले हामी सभामुखीसँग त्यो चाहिँ संयन्त्रको लागि अनुरोध गरेका छौँ। त्यसो बन्यो भने कमसे कम त्यसले त्रिशुली कोरिडोर भरि चाहिँ काम गर्नु छ, त्यहाँनिर कतिपय छिटो कानूनहरू बनाउनु पर्ने हुन सक्छ, त्यसमा सहयोग गर्नुपर्ने। अर्कोतिर यो चाहिँ हामी विपद चाहिँ जो छ त्यो चाहिँ हामीले हाम्रो कारणले भन्दा पनि विश्वको मानव समुदाय कारणले, विकसित देशहरूको कारणले भएको छ यो चाहिँ जलवायु परिवर्तन। त्यो कुरा चाहिँ हामी सबै दलहरू एक ठाउँ बसेर संसदीय समितिले छलफल गरेर प्रतिवेदन बनाएर विश्व सामु लान पाउँदा एउटा शक्ति बन्छ, प्रधानमन्त्री स्वयंलाई पनि संयुक्त राष्ट्र संघको महासभामा त्यो विषय उठाउन बल पुग्छ भनेर हामी यो समिति को टिओआर भित्र त्यो कुरालाई पनि हामी पारेका छौँ। अरू थुप्रै काम, त्यो चाहिँ फिल्डमा काम भयो भएन भन्ने कुराहरू छन्, त्यसका अनुगमनहरू हुन्छन्। त्यसै गरी पुनर्निर्माणको लागि पनि समन्वय गर्नुपर्ने, सरकारलाई सहयोग गर्ने, समन्वय गर्ने, बेला बेला निर्देश गर्ने कुराहरू होला।
0: 3 साता लगभग पुग्यो विपदको, भरौ 10 को विपदको, अब यसबीचका काम कारवाही बारे केही समीक्षाहरू पनि भए, किनकि उद्धारमा कतिपय ढिलो भयो भन्ने एक खालका गुनासाहरू पनि छन्, तत्काल पुनर्स्थापनाका कुराहरू, पुनरुत्थानका कुराहरू पनि छन्,
1: निकै कुराहरू उठे।
0: प्रतिपक्षीको मूल्यांकन के हो यो 3 साताको?
1: जसरी खोज अनुसन्धान गर्नुपर्ने हो, सरकारको पुगेन, छिमेकहरूसँग आवश्यक सहयोग लिनुपर्ने कुराहरूमा पनि कन्जुसियाई भयो, जसरी मिडियामा आयो, सामाजिक सञ्जालमा आयो, त्यहाँ खुब प्रचार भयो तर फिल्डमा त्यो अनुसार काम भएन भनेर 1 हप्ता 2 हप्तासम्म पनि त्यहाँ बस्नुभएका नेताहरूको चाहिँ त्यहाँ रिपोर्टिङ पनि थियो।
0: तपाई बीबीसी नेपाली सेवा सुन्दै हुनुहुन्छ। निकै आशापूर्वक खोज कार्य गरिएको रसुवाको चिलिमे जलविद्युत आयोजनाको विद्युत गृह क्षेत्रमा बुधबार 5 वटा शव भेटिएको उक्त आयोजनाका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले बीबीसीलाई बताएका छन्। उनले भने
2: सिडनीको आजको खोजमा फाइनल्ली पाँचवटा डेडबडी फेला पर्यो, अब जीवित कोही फेला परेन।
0: त्यहाँ अब थप सम्भावना, थप जीवित भेटिनेहरूको सम्भावना चाहिँ के देखिन्छ?
2: खोजमा गएको आर्मीहरूको भनाइ अनुसार त्यहाँ अब जीवित होइन डेडबडी पनि भेट्ने सम्भावना डाह्रो छ भन्छ, अब माथि देखिने ठाउँसम्म कति खोज्न सक्ने ठाउँ छ नि त्यो चाहिँ क्लियर छ भनेर उहाँले भन्नुभएको छ कि।
0: उद्धार कार्यमा नेपाली सेना सशस्त्र प्रहरी र भारतीय सेनाको उद्धार टोली खटिएको थियो। नेपाली सेनाका अनुसार भित्रपट्टि एक्सकाभेटर र त्यसपछि गोताखोर सहितको टोलीले एउटा साँगुरो पालबाट प्रवेश गरी सुरुङको अन्तिम किनारासम्म खोजी कार्य गरेको थियो। सेनाले त्यहाँ फेला परेका चारवटा शव र एक मानव अङ्ग हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको जनाएको छ। यसअघि भाद्र 15 गते समेत उक्त सुरुङबाट एक शव तथा एक मानव अङ्ग फेला परेको थियो। बाढ़ीका कारण विस्थापित भएर विभिन्न होल्डिङ सेन्टरहरूमा बस्दै आएकाहरूमा रोगहरू फैलन नदिने यतिखेरको एउटा मुख्य चुनौती रहेको पाइन्छ। अस्थायी शिविरहरूमा स्वस्थ दिनचर्या कायम राख्न के गरिँदैछ? सुनौ नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको यो रिपोर्ट।
5: बाढ़ी प्रभावित क्षेत्रमा प्रदूषण बढ़ी भएको कारण विभिन्न रोगहरू फैलिन नदिन हरेक होल्डिङ सेन्टरमा स्वास्थ्य कर्मीहरू खटाएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख डाक्टर अञ्जु कार्कीले बताए। उनको अनुसार विभिन्न होल्डिङ सेन्टरहरूमा एसए अनमी तथा विद्यालय नर्सहरू खटाएको छ।
6: हामीले खानेपानीको कुरा, व्यक्तिगत वातावरणको सरसफाइको कुरा, त्यसको विविध कारणले गर्दाखेरि पानीजन्य रोग, वातावरणजन्य रोग र व्यक्तिगत सरसफाइको कारणले हुँदाखेरि विभिन्न रोग लाग्ने हुँदाखेरि त्यो रोग नलागोस् भनेर रोकथामको लागि गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। नागरिकहरू पनि सचेत भएर ए यस्तो हुँदो रहेछ भन्ने होस् भन्ने कारणले गर्दा हामीले स्वास्थ्य शिक्षा पनि दिइरहेको छौँ।
5: होल्डिङ सेन्टरमा नियमित चेक जाँच गर्नुका साथै हैजा विरुद्धको खोप अभियान चलिरहेको डाक्टर अञ्जु कार्कीले बताए।
6: एक वर्षभन्दा माथिको अब लगाउन हुने जस्तो ज्वरो आएको छ अथवा यस्तो खालको खोप दिँदाखेरि पहिला केही रियाक्सन भएको छ भने मिल्दैन, त्यो बाहेक सबैलाई नै लगाउने हो, हामीसँग पर्याप्त नै छ। त्यही भएर समुदाय लगायत सबै खोप केन्द्रहरूबाट यो खोप दिइरहेको छ।
5: होल्डिङ सेन्टरमा बस्दै आएकी नेमा याङछेन तामाङलाई ज्वरो आएर सामान्य चेक जाँच पश्चात औषधि खुवाएर राख्दा झन गाह्रो भएर नजिकैको हस्पिटल पुर्याउँदा टाइफाइड र डेंगू लागेको पुष्टि भएको उनकी छोरी कान्छीमाया तामाङले बताइन्।
7: डाक्टरले चेक गरेको अनि डेंगू र टाइफाइड देखायो रिपोर्टमा चाहिँ। मेन चाहिँ रेस्ट गरेर अनि औषधिहरू टाइममा खानिदिनु भनेर लेखिदिनु भयो। पहिला त सबैजना सँगै थियो, अहिले चाहिँ डेंगू लागेपछि चाहिँ यहाँको दाइहरूले चाहिँ यता डेंगू लागेको मान्छेलाई त छुट्टै राख्नुपर्छ नत्र अरूहरूलाई सार्छ भनेर अनि मम्मी चाहिँ तल सेवा हाउसमा लिएर आइदिनु भएको।
5: झाडापखला, डेंगू, ज्वरो, हैजा रोकथाम र नियन्त्रण गर्न शुद्ध पानी पिउने, झुलको प्रयोग गर्ने, सरसफाईमा ध्यान दिने, स्वच्छ खाना खाने, साबुन पानीले राम्रोसँग हात धुने जस्ता व्यवहार अपनाउन स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: अन्त्यमा नेपाल बाहिरको एउटा विषय। युरोपेली आयोगकी अध्यक्षले क्यानाडालाई युरोपेली संघ ईयूको पहिलो एसोसिएट सदस्य बनाउने प्रस्तावलाई समर्थन गरेकी छन्। उर्जुला फोन देर लायनले क्यानाडाका लागि ईयूको बाटो खुला गर्ने दिशामा आफूले काम गर्न चाहेको बुधबार युरोपेली संसदलाई बताइन्। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
8: युरोपेली आयोगकी अध्यक्षले विभिन्न महत्वपूर्ण क्षेत्रमा ईयू र क्यानाडा बीच सहकार्यको बाटो खुल्ला गर्न चाहेको उल्लेख गरेकी हुन्। गत साता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले ईयूसँग आफ्नो देशले छुट्टै खालको सम्बन्ध स्थापित गर्न चाहेको बताएका थिए। द्विपक्षीय व्यापार तनावसँगै हाल क्यानाडा र अमेरिकाको सम्बन्धमा तिक्तता देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख नगरी उर्जुला फोन देर लायनले भनेकी छन् क्यानाडालाई एक खालको सदस्यता दिने प्रस्ताव कसै विरूद्धको साझेदारी होइन, बरू हाम्रो साझा शक्ति हो। साझेदारीहरू युरोपका निम्ति रणनीतिक रोजाई हो, तर अन्तर्राष्ट्रिय विधिमा आधारित प्रणालीमा देखिएको टुटफुटको जवाफ पनि हो। उनले अगाडि थपिन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।

0: 103.8
1: अन्तर्मनको आवाज।
2: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
3: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
2: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: बुल कम्युनिकेशनको रात्रि प्रस्तुति। बुल बुल बुल बुल।

भन्छन् अहो यो काम त एकदमै कष्टकर छ। भन्छन् अहो यो काम त एकदमै कष्टकर छ, किन बुझ्दैनन् जहाँ चुनौती छ त्यही अवसर छ। फूल हुँ फूलकै संगत गर्छु पत्थर मन पर्दैन भन्यौ। फूल हुँ फूलकै संगत गर्छु पत्थर मन पर्दैन भन्यौ। सोचेनौ फूल चढ़ाएको मन्दिरभित्र पत्थर छ, किन बुझ्दैनन् जहाँ चुनौती छ त्यही अवसर छ। सधैं माया नै गरिरहे सधैं आफ्नै सम्झिरहे मैले, सधैं माया नै गरिरहे सधैं आफ्नै सम्झिरहे मैले। सूची बनाउने हो भने ऊ धोकेबाजको सूचीमा पर्छ, किन बुझ्दैनन् जहाँ चुनौती छ त्यही अवसर छ। मलाई भगवान मेरा आफन्तहरूदेखि बचाउनुहोस्, भगवान मलाई मेरा आफन्तहरूदेखि बचाउनुहोस्, भगवान मलाई मेरा आफन्तहरूदेखि बचाउनुहोस्। जाबो एउटा दुश्मन त छ जो प्रगति देखेरै मर्छ, किन बुझ्दैनन् जहाँ चुनौती छ त्यही अवसर छ। धेरैजनाले पहिलो प्रेमी बनाए जिन्दगीमा मलाई, धेरैजनाले पहिलो प्रेमी बनाए जिन्दगीमा मलाई, अब एउटीको मात्रै अन्तिम प्रेमी बन्ने रहर छ। भन्छन् अहो यो काम त एकदमै कष्टकर छ, किन बुझ्दैनन् जहाँ चुनौती छ त्यही अवसर छ। ठाकरे गाउँपालिका एक धादिङ घर भई अहिले काठमाडौँ बस्दै आउनुभएका कुशल रिजालको यो गजल वाचन सँगसँगै बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि प्राविधिक मित्रका साथमा प्रस्तोता अच्युत किमिरे बुलबुल उपस्थित भएको छु। शुभ सन्ध्या, शुभ समय, शुभ पल, शुभ क्षण, शुभ रात्रि। देशभरिका केही एफएम सँगै युट्यूब च्यानल नेपाली छाप्रोबाट प्रसारण हुने बुलबुल कम्युनिकेशनको रात्रि प्रस्तुति बुलबुलमा तपाईँले पठाउनुभएका गजल तथा रात्रि गन्थन शैलीका पत्रहरू लिएर आइपुगेको छु। आजको बुलबुलको शुरूआतमा एउटा संस्कृत श्लोक सम्झन मन लाग्यो। गच्छन् पिपिलिका याति योजना नाम सतन्यापी, अगच्छन् वैनतेपी पदमेकम न गच्छति। नेपालीमा यसको अर्थ हुन्छ, निरन्तर हिँडिरहने कमिलाले पनि सयौं योजन अर्थात हजारौं किलोमिटरको दूरी पार गर्न सक्छ, तर नहिँडी बस्ने हो भने तीव्र गति भएको गरूडले पनि एक कदम अघि बढ़ाउन सक्दैन। निरन्तरताको यो महत्व हुन्छ, बेला बेला यस्ता श्लोकहरूले हामीलाई जागर दिन्छन्। डिजिटल बुलबुल हामीले प्रसारण शुरू गरेको 2081 साल भदौ 10 गतेबाट हो। त्यसो त आज 2083 भदौ 31 गतेसम्म आइपुग्दा बुलबुलको 106 अंक भइसक्नु पर्थ्यो। यसबीचमा कहिले स्वास्थ्यका कारण र कहिले आपतकालीन अप्ठ्यारोका कारण हामीले बुलबुलका 6 अंक प्रसारण गर्न सकेनौ। त्यसकारण आज 100 अर्थात 100 अंकसम्म मात्रै पुगेका छौं। यो पनि एउटा ठूलो उपलब्धिकै रूपमा हामीले लिएका छौं र तपाईँ सम्पूर्ण बुलबुल प्रेमी तथा बुलबुलियन श्रोता मित्रलाई सादर नमस्कार सहित हार्दिक धन्यवाद दिन्छौं। तपाईँ बिना यहाँसम्म आइपुग्न सम्भव थिएन। तपाईँको रचना, गजल, साथ, सहयोग, रात्रिगन्थन, प्रचार प्रसार जस्ता कुराले नै निरन्तर हामीलाई जागर दिइरहेको छ र हामी 100 अंकसम्म पुगेका छौं। शुरूमा रेडियोबाट निस्किसकेपछि मलाई खल्लो भएको थियो। पूरा 25 वर्ष श्रव्य अर्थात रेडियोको काम गरियो, यसैमा काम सिकियो, जे जति जानियो यही मात्रै जानियो। अब रेडियोबाट निस्केपछि जाने कता, के काम गर्ने, अरू त केही जानेकै छैन मैले। त्यसले समय बिताउन वा आफूलाई खाली नराख्नका लागि मैले पुस्तकहरूलाई श्रव्य किताब बनाउन शुरू गरे। क्रमिक रूपमा अडियो बुकलाई रेडियोमा मैले गरेको वाचनलाई जस्तै मेरा श्रोताहरूले मन पराइदिनुभयो र म युट्युबबाटै अघि बढ़न शुरू गरे। श्रव्य पुस्तकहरूको शुरूआत गर्दा पनि मेरो हालत यही थियो, गच्छन् पिपिलिका याति योजना नाम सतन्यापी। मैले कुनै ठूलो कमाउला वा के नगरूला भनेर यसलाई शुरू गरेको होइन, मात्रै आफूले जानेको कामको माध्यमबाट आफूले सकेको साहित्यको सेवा गरौं, टाढा टाढा योजनौं कोसौं टाढा छरिएर रहेका नेपालीहरूसम्म कुना कुनामा नेपाली साहित्य पुर्याउँछु भनेर शुरू गरेको थिएँ। विभिन्न कृतिका लेखकहरूले विश्वास गरेर वाचन गर्न आफ्नो पुस्तक दिनुभयो र शून्य श्रोताले पनि मन पराइदिनुभयो। त्यसकारण लाग्न थाल्यो कि मैले अडियो बुकहरू बनाएर राम्रै काम शुरू गरेछु। त्यसै बेला 2081 सालमा आइपुग्दा अब मलाई बुलबुल पनि डिजिटल माध्यमबाट शुरू गर्दा उपयुक्त हुन्छ कि भन्ने लाग्यो, किनकि अब श्रोता वा दर्शकहरू परम्परागत माध्यमबाट डिजिटल माध्यमतिर सरिसकेका थिए।

त्यसैले पनि लामो समय 2058 सालदेखि शुरू भएको बुलबुललाई बुलबुल कम्युनिकेशन अभियानकै एउटा अंग बनाएर नेपाली छाप्रो युट्युब च्यानलको शुरूआत गरियो र बुलबुल शुरू हुन लागेको थाहा पाएर कोलपुर एफएम रेडियो काठमाण्डु लगायतका केही साथीहरूले खुशी प्रकट गर्दै आफूले पनि युट्युबबाटै प्रसारण गर्ने प्रस्ताव राख्नुभयो। लामो समय रेडियोमै काम गरेको हुनाले यसले मलाई झन हर्ष दियो। अहिले झण्डै एक दर्जन रेडियो स्टेशनहरूले पनि नेपालका विभिन्न शहर गाउँहरूमा बुलबुल प्रसारण गरेर धेरै श्रोतामाझ पुर्याइदिनु भएको छ र उहाँहरूले पनि मलाई हौसला दिनुभएको छ। तमाम श्रोता साथीभाइ रेडियो स्टेशन र त्यहाँ आबद्ध साथीहरू साथै संघ संस्थाप्रति आज सयौं अंकको बुलबुलबाट बोलिरहँदा एकपटक पुनः आभार प्रकट गर्दछु। यो सँगै आजलाई भने अब म नियमित रचना वाचनतिर लाग्छु। प्रकाश नाम छ, बलेखी गाउँपालिका सिन्धुपाल्चोक उहाँको घर, अहिले अलेन अबुधाबी यूएई बस्नुहुन्छ। लेख्नुहुन्छ, मेरो जरा बलेखी गाउँपालिका सिन्धुपाल्चोक। प्रिय अच्युत दाई, सादर नमस्ते। बुलबुल मेरो एकांकीको परम मित्र भएको कुरा जानकारी गराउँदै विदेशका यी उराटलाग्दा दिनहरूमा नेपालसँग यानि मेरो जरासँग जोड़िराख्ने बुलबुलको सर्जक तपाईँलाई विशेष धन्यवाद। तपाईँको प्रगति र सबैको जीवन शुभ रहोस् भन्ने प्रार्थना गरेको छु। धेरै अनौपचारिक हुन गए नभन्नुहोला र भूल गल्ती केही लागे आफ्नै भाइ सम्झेर माफी दिनुहोला। जीवनको केही तितो दिनहरूलाई यहाँ पोख्न चाहेको छु र यो पत्र सुनेर कसैलाई पनि केही प्रेरणा हौसला वा थोरै मात्र मन छोयो भने पनि म धन्य हुनेछु। प्रकाशजी अगाडि लेख्नुहुन्छ, 2021 अप्रिल 2 तारीख सुनौलो भविष्यको सपना देखेर म दुबई आएको थिएँ। यहाँ आएपछि जीवन यान्त्रिक शैलीमा बाँच्नुपर्ने हुँदा म बिस्तारै एक्लोपनको गर्तमा डुब्दै गएको थिएँ। अहिलेको समयमा संसारै एक्लोपनको शिकार भएको छ। आत्महत्याका कति खबरले तर्साउँछ, संख्याको आँकड़ाले मलाई द्रवित बनाउँछ। झन म जस्तो साथी बनाउन नजान्ने र परिवारसँग सजिलै आफ्नो दुःख पोख्न नसक्नेको लागि त एक्लोपन खतरनाक हुने रहेछ। विदेशको अनजान भूमिमा शुरूका केही वर्ष र समय खण्ड कटाउन निकै सकस भयो। 2023 समय थियो यो। मेरो बिहेको कुरा पक्का भएको र बिहेको तयारी पनि पूरा भएको थियो। बिहाको 10 दिन जति अगाडि मेरै मूर्खताले गर्दा बिहा टुट्यो। अत्यन्त दुखी थिएँ। यो दुःख पार भएको थिएन। मलाई जागिरबाट पनि निकालिदिए। पैसा बचत थिएन, खान बस्ने समस्या भयो। मेरो यो दुःखको भारी बिसाउने ठाउँ कतै भेटिन र रक्सीलाई सहारा बनाउन पुगे। मेरो मूल समस्या के थियो भन्दा मलाई सहयोग माग्ने र कमजोर भए भनेर देखाउने हिम्मत थिएन। मजाक उडाउलान् भन्ने डर हुने। केही समयपछि मेरो नजरमा मेरो अस्तित्व परिवार र धरतीको लागि बोझ बाहेक अरू देख्न थालिन। मनमा गलत तर्कनाले सताउन थाल्यो। अनायासै रुन्थे। मैले आफ्ना सुस्केराहरू सुनाउने एउटा पनि मान्छे कमाउन सकेको थिएन र छैन पनि। पिउँदा पिउँदा विष पनि ओखती हुने भन्छन्। त्यस्तै भयो। म यति एक्लो भएँ कि म भाव शून्य भइसकेको छु। धेरै समय यस्तो भावनाबाट पौडेपछि माया गर्ने मेरो मन कता विलीन भयो थाहा छैन र फर्किआओस् भन्ने पनि छैन। 2025 ताका मैले यसरी रक्सीमा डुबेर जीवन बर्बाद बनाउनु हुन्न भन्ने मनैदेखि आवाज सुने र त्यो समय र पैसा म साहित्यमा लगाउँछु पढ्छु भन्ने निदो गरे। चटक्कै त सकिन, तर बिस्तारै किताबलाई बढ़ी समय दिन थाले। बुलबुल कार्यक्रम सुन्न थाले। आफूलाई कामपछिको फुर्सद समयमा खाली हुन नदिन केही न केही साहित्य पढ्ने बानीमा लगाए। नेपाली साहित्यमा आफूलाई डुबाउने निर्णय मेरो जीवनको सुन्दर निर्णय हुन पुग्यो। कति स्वर्गीय जीवित नाम चले नचलेका सबै लेखकलाई पढ्न शुरू गरे। मेरो लागि खास बुद्धिसागर दाई र स्वर्गीय जगदीश घिमिरेज्यूको किताबले जीवनलाई हेर्ने नयाँ सोच दिएको छ र बुलबुल कार्यक्रमले एकांकीमा प्यारो मित्रको जस्तो मिठो साथ दिएको छ। सन् 2025 त साहित्य संघको परिचयले मिठो बनायो। 2026 शुरू भएसँगै लामो दूरीको दौड़ र कसरतलाई अप्नाएको छु, जुन सुनमा सुगन्ध बन्न पुगेको छ। अचेल बिहानको मन्द चिसोमा बुलबुल सुन्दै लामो दूरी तय गर्नुको परमानन्दमा डुबिरहेको हुन्छु। प्रकाशजी अगाडि लेख्नुहुन्छ, यसैबीच अझ राम्रो सुविधा र राम्रो तलबको जागिर मिलेको छ र परिवारमा शान्ति छ र यति मिलिसकेपछि बाँकी छोरा मान्छेलाई अरू के खोजी हुन्छ र यसरी मैले आफूले आफैलाई अर्थहीनबाट अर्थपूर्ण देख्ने यात्रा तय गरेको छु। झूट बोल्ने कुरा भएन। कहिले कसो माया गर्ने र आफ्नो कुरा बुझ्ने प्रेमिकाको आश हुन्छ, तर त्यो भावनालाई आउन र जान रोक्दिन। मानव प्रेम र स्पर्शको आश हुनु नराम्रो होइन,
प्रयास गरेको सबै कुरा मिल्छ भन्ने पनि छैन। भन्ने कुरा बुझ्न र सम्झौता गर्न धेरै समय लाग्न सक्छ, तर यो आवश्यक पनि छ। अहिले कसो घरतिर कुरा हुन्छ त्यो बाहेक म अरूसँग कुरा गरेर उनीहरूको र आफ्नो समय खेर फाल्दिन। म आकाशमा बादल मडारिदाको कसमकसमा खुशी हुन्छु, किताबको पात्रको दुःख देख्दा रुन्छु, जागिरको लागि कृतज्ञ छु र आफ्नो लागि बाँच्नु मात्र बाँच्नु होइन भविष्यमा समाज र समुदायको लागि केही राम्रो काम गर्ने हुटहुटी पालेको छु। विदेशी भूमिमा एक्लिनु र समय एकाङ्कीमै बित्नु नौलो कुरा भएन र यो बेलामा पैसा र फुर्सद हुँदा मती बिगार्ने धेरै कुरामा लाग्न सकिन्छ। त्यता नलाग्नुहोला, अरूको मन नदुखाउनुहोला, बरू त्यो समय र पैसा नेपाली साहित्य, व्यायाम, कला, सिर्जना, आफ्नो र आफ्नो परिवारको भविष्य सुनिश्चित गर्नतर्फ लाग्नुहोला। होइन भने अन्तिममा हात पर्ने भनेको ग्लानी र पछुतो मात्रै हो। यहाँहरू सबैको जीवन आरामले कटोस् र प्रेमले भरिपूर्ण रहोस् भन्दै यो वाचन गरिदिनु भएकोमा अच्युत दाईप्रति नतमस्तक छु। बाँकी कोही साथी बन्न चाहनुहुन्छ भनेर उहाँले आफ्नो इमेल पनि दिनुभएको छ। प्रकाश बलेफी गाउँपालिका सिन्धुपाल्चोक, हाल अल एन अबुधाबी, यूएई, उहाँको पत्र वाचन गरे।

अर्को एउटा पत्र र गजल छ, बुलबुल परिवार प्रति धेरै माया अनि मिठो सम्झना। फेरि पनि शब्दका यी केही हरफलाई गजलका रूपमा तपाईँहरूको सम्मानित कार्यक्रममा पठाएको छु, समय र अवसर मिलाई श्रोतामाझ वाचन गरिदिनुहोला भनेर लेख्नु भएको छ। हर दिन आफैले आफैसँग कैयौं झूठ बोलेको छु, ननिदाएर पनि निदाएको नाटक गरी सुतेको छु। प्रेमै नभए यतिसम्म मरी हत्य कसले गर्छ र प्रिया, झूठको दरबारमा सत्यको वकालत गरेको छु, ननिदाएर पनि निदाएको नाटक गरी सुतेको छु। आफ्नै भन्ने अनुहारले छोडेर गएपछि एक्लै विश्वासका भग्नावशेष काँधमाथि बोकेको छु, ननिदाएर पनि निदाएको नाटक गरी सुतेको छु। महोदय साथी त अचेल केवल शब्द मात्र छन्, आँसुलाई जीवनभर गजलभित्र पोतेको छु, ननिदाएर पनि निदाएको नाटक गरी सुतेको छु। अरूकै हुँदा पनि तिमी आफ्नै ठान्ने आदत बसेपछि उजाडिएका यादहरूलाई छातीभित्र रोपेको छु। हर दिन आफैले आफैसँग कैयौं झूठ बोलेको छु, ननिदाएर पनि निदाएको नाटक गरी सुतेको छु। दिपेश कुमार रोकाएको गजल र पत्र थियो यो। स्थायी ठेगाना उहाँको महाबु एक खैरी गैरा, अस्थायी ठेगाना वीरेन्द्रनगर सात सुर्खेत भनेर लेखेर पठाउनु भएको छ। दिपेश कुमार रोकाएको गजल मिटरमा अलिअलि मिलाउनु पर्ने जस्तो देख्छु, राम्रो लेख्नु भएको छ, कृपया आउँदा दिनहरूमा अझ राम्रो गरी कोशिश गर्नुहोला भनेर अनुरोध गर्दछु। यो सँगै अब मसँग अर्को एउटा पत्र छ, नरेन्द्र कुलुङको लेटाङ दुई बुधबारेबाट लेख्नु भएको छ। कुनै कुनै पत्रहरू मलाई पेट्रोल सकेको गाडीमा हालिदिने ऊर्जा जस्तै लाग्छ, कुनै बेला थाके म भने अथवा अलिकति निरस भएको अलि अल्छी भएको जस्तो महसुस भयो भने यस्ता पत्रहरूले जाँगर लगाउँछन्। यो जाँगर लगाइदिने नरेन्द्र कुलुङको पत्र अब वाचन गर्छु। पचासदेखि साठी बीचमा आफ्नो उमेरको वर्ष पुगिसकेपछि मात्रै तपाईँलाई मैले आज आफ्ना मनका कुराहरू भनौं या एउटा पत्र लेख्दैछु। योभन्दा अघि पठाएको सामग्री वाचन गरिदिनुभयो र त्यसबेला मैले संसार नै जितेको महसुस गरे, किनकि यो नै थियो मेरो जीवनकै उपलब्धि। त्यसको निम्ति अच्युत सरको जय होस्। तपाईँको स्वरसँग म उबेलादेखिकै परिचित हुँ, तर आफ्नो पहुँचमा रेडियो टीभी अनि मोबाइलहरू केही नहुनुको कारणले वञ्चित थिएँ। श्रुति सम्वेक सुन्दा मेरा आँखाहरू रसाउँथे, किनकि यति भावुक बनाउने अनि हृदय छियाछिया बनाउने भनेको तपाईँको मात्रै हो आवाज। आफ्नै बलबुतामा इमेल ठेगाना पत्तो लगाए, युट्युबमा तपाईँले वाचन गर्नुभएको श्रुति सम्वेक अनि बुलबुल कार्यक्रमहरू नियमित सुनेर यो मेरो छोटो जनाउ तपाईँलाई धन्यवाद। नरेन्द्र कुलुङ लेटाङ दुई बुधबारे भनेर लेख्नु भएको रहेछ। उहाँले लेख्नु भएको र आफ्नो पहुँचमा रेडियो टेलिभिजन नभएको र अहिले पछि युट्युबमा सुन्न थालेको कुराले हामीलाई हौसला दिएको छ। धेरै धेरै आभारी छौं नरेन्द्र कुलुङजी। डाँडा पाखा छहराले एउटै गीत गाउँ भन्छ, कोसौं टाढा रहे पनि तिम्रै समीप पाउँ भन्छ। समर्पणको गजल यो, हाल दुबई लेख्नु भएको छ, उहाँको स्थायी ठेगाना लेख्नु भएको छैन। सिरी सिरी हावासँगै चिरबिर तिम्रो बाढीले, अन्त नगई बुलबुलसँग पिरती पो लाउ भन्छ, कोसौं टाढा रहे पनि तिम्रै समीप पाउँ भन्छ। चिट्टी चट्ट मिलेका ती दन्ते मुस्कान मुहारमा, हेर्दा चिने चिने जस्तो के हो तिम्रो नाउँ भन्छ, कोसौं टाढा रहे पनि तिम्रै समीप पाउँ भन्छ। नाता रहेछ त्यो जन्मको यादमा अलि धमिलो, नाता रहेछ त्यो जन्मको यादमा अलि धमिलो, जान्दा रहेछन् समर्पणले पछि कहाँ ठाउँ भन्छ, डाँडा पाखा छहराले एउटै गीत गाउँ भन्छ, कोसौं टाढा रहे पनि तिम्रै समीप पाउँ भन्छ। दुबई युएईबाट समर्पणले पठाउनु भएको गजल वाचन गरे। अब प्रकाशजंग ठकुरीको पत्र छ, बनगाडको पिण्डी नगरपालिका साथ दारिमचौर सल्यान हाल युके लेख्नु भएको छ। पत्र अलि लामो छ, म वाचन चाहिँ गर्छु, अलिकति कटाएर गर्छु, यति लामो लामो चाहिँ नलेखिदिनु होला प्रकाशजी, म अनुरोध गर्छु। झ्याल बाहिर शहर निदाएको छ तर मेरो मन भने अझै निदाउन सकेको छैन। सड़कमा गुडिरहेका गाडीका आवाजहरू विस्तारै पातलिँदैछन्, बत्तीहरू उस्तै बलिरहेका छन् अनि म यो अपरिचित शहरको एउटा सानो कोठाभित्र बसेर आफ्नै जीवनको हिसाब गरिरहेको छु। कहिलेकाहीँ लाग्छ म यहाँ जीवन खोज्न आएको कि आफूलाई नै हराउन। घरबाट निस्किँदा आमाले निधारमा हात राखेर भन्नुभएको थियो, आफ्नो ख्याल राख्नु है। त्यो एउटा सामान्य वाक्य थियो तर आज त्यही वाक्य मेरो कानमा असाध्यै ठूलो भएर बज्छ। घर छोड्नु त्यति गाह्रो रहेन होला जति घर सम्झेर बाँच्नु गाह्रो रहेछ।
परदेशमा आएपछि थाहा भयो मान्छे केवल ठाउँबाट टाढिदिने रहेछ। ऊ विस्तारै आफ्नै मान्छेहरूबाट, आफ्नै भाषाबाट, आफ्नै आँगनबाट, आफ्नै बाल्यकालबाट र अन्ततः आफैबाट पनि टाढिदो रहेछ। यहाँ बिहान हुन्छ तर गाउँको जस्तो बिहान हुँदैन। गाउँमा बिहान चराहरूको आवाजसँगै आउँथ्यो, आमाको भान्साबाट निस्केको धुवाँसँगै आउँथ्यो, आँगनमा बलेको दियोसँगै आउँथ्यो, बुवाको खोकाई पनि सँगै आउँथ्यो, छिमेकीको रेडियो बजेको पुरानो गीतसँगै आउँथ्यो। यहाँ बिहान अलार्मसँग आउँछ। आँखा खुल्छन् तर मन खुल्दैनन्। काममा जानुपर्छ, समयसँग दौड़िनुपर्छ, अरूको घड़ी अनुसार आफ्नो जीवन चलाउनुपर्छ। दिनभर पसिना बगाएपछि साँझ शरीर थाकेर फर्किन्छ तर मनको थकानको औषधि कुनै पसलमा पाइँदैन। कहिलेकाहीँ ऐनामा आफूलाई हेर्छु, अनुहार आफ्नै हुन्छ तर आँखाभित्रको मान्छे अपरिचित लाग्छ। पहिले सपनाहरू थिए, अहिले जिम्मेवारीहरू छन्। पहिले समय थियो, अहिले समय किन्न पैसा चाहिन्छ। पहिले घर थियो, अहिले घरको सम्झना। पहिले मान्छेहरू थिए, अहिले मोबाइलको स्क्रिनमा उनीहरूका तस्विरहरू छन्। आमाको फोन आउँछ, खाना खायो? म भन्छु खाएँ, तर कहिलेकाहीँ त्यो खाएँ झुटो हुन्छ, किनकि पेटभन्दा पहिले मन भोकाएको हुन्छ। मनलाई आमाको हातको खाना चाहिएको छ। बाबुको छेउमा बसेर दुई शब्द बोल्न मन लागेको हुन्छ। भाइ बहिनीसँग बिना कारण झगडा गर्न मन लागेको हुन्छ। गाउँको त्यो धुलाम्मै बाटोमा फेरि नाङ्गो खुट्टा हिँड्न मन लागेको हुन्छ। तर परदेशको चाहनाले होइन, आवश्यकता बुझ्छ यहाँ भावनाका लागि समय हुँदैन। हामी आखिर किन यति टाढा आयौं? कहिलेकाहीँ म सोच्ने गर्छु, धनका लागि, भविष्यका लागि, परिवारको खुशीका लागि कि आफ्नो वर्तमान बेचेर भविष्य किन्न? हामीले सुनेका थियौं परदेशमा गएपछि जीवन बदलिन्छ। हो, जीवन बदलियो, तर हामीले कल्पना गरे जस्तो होइन। घरको अभावले हामी बदलियौं, एक्लोपनले हामी बदलियौं, जिम्मेवारीले हामी बदलियौं, समयले बदलियौं। कहिलेकाहीँ घरबाट कसैले भन्छ, तिमी त धेरै बदलियौ। म मुस्कुराउँछु, उनीहरूलाई कसरी भनौं, म बदलिएको होइन, परिस्थितिले मलाई बदल्न बाध्य बनाएको। परदेशमा हिँड्दा मैले धेरै कुरा सिकेँ। मान्छेको वास्तविक मूल्य उसको कमाईले मात्र निर्धारण हुँदैन रहेछ। ठूलो कोठा भएर पनि मन साँगुरो हुन सक्छ, महँगो कपड़ा भएर पनि जीवन फाटेको हुन सक्छ, बैंक खातामा पैसा भएर पनि आत्मा गरीब हुन सक्छ, र हजारौं मानिसको भीड़मा उभिएर पनि मान्छे संसारकै एक्लो व्यक्ति हुन सक्छ। आज म पनि त्यही भीड़मा उभिएको एउटा मान्छे हुँ। मेरो हातमा भविष्यको सपना छ तर आँखामा घरको बाटो छ। खल्तीमा कमाई छ तर मनमा आमाको आवाज छ। मेरो अगाडि ठूलो शहर छ तर हृदयभित्र अझै मेरो सानो गाउँ बसेको छ। सायद एक दिन म फर्किनेछु त्यही पुरानो बाटो हुँदै। सायद घरको आँगन उस्तै नहोला, पुरानो रुख काटिसकेको होला, सायद साथीहरू आफ्नै संसारमा हराइसकेका होला, आमाको कपाल अझै सेतो भइसकेको होला, बुबाको चाल अझै सुस्त भइसकेको होला। तर म फर्किनेछु किनकि मान्छे जतिसुकै टाढा पुगे पनि अन्ततः फर्कने चाहने ठाउँ एउटै हुन्छ, जहाँ उसले पहिलो पटक आफूलाई म भनेर चिनेको थियो। परदेशले मलाई धेरै कुरा दियो, एउटा कुरा कहिल्यै दिन सकेन, घर जस्तो अपनत्व। त्यसैले आज पनि रात गइरिँदै जाँदा म झ्यालबाट बाहिर हेर्छु र मनमनै भन्छु, म यहाँ छु तर मेरो एउटा हिस्सा अझै त्यही छ, त्यही घरको आँगनमा, त्यही आमाको आवाजमा, त्यही बुबाको मौनतामा, त्यही पुरानो बाटोमा, र सायद त्यही कतै म आफै पनि छुटेको छु। प्रकाशजङ शाही ठकुरी, बनगाड़को पिण्डे नगरपालिका साथ दारिमचौर सल्यान, हाल युके, वहाँको ठेगाना, र वहाँले हामीलाई पठाउनु भएको यो रात्रि गन्थन शैलीको पत्र मैले अहिले वाचन गरेर सुनाए। एउटा बाटोमा र सायद त्यही कतै म आफै पनि छुटेको छु।

0: बुलबुल कम्युनिकेशन को रात्रि प्रस्तुति।
1: शहर बजार निस्कदा तपाई देख्नुहोला सेतो छड़ी लिएर कोही हिँडिरहेको छ। सार्वजनिक स्थानमा सेतो छड़ी बोकेर हिँडेकाहरूलाई चिन्नुहोला। सेतो छड़ी दृष्टिविहीनको पहिचान हो। सेतो छड़ी बोकेर हिँडेकाहरू दृष्टिविहीन हुन्, उनीहरू देख्न सक्दैनन्। त्यसैले सवारी साधन चलाउँदा वा सार्वजनिक स्थानमा केही काम गर्दा सेतो छड़ी बोकेकाहरूलाई प्राथमिकता दिनुहोस्। बाटो काट्दा, बस रोक्ने ठाउँहरूमा वा खतराको संकेत भएका ठाउँहरूमा उनीहरूलाई सहयोग गरी सभ्य नागरिकको परिचय दिनुहोस्। सार्वजनिक हितका लागि बुलबुल कम्युनिकेशनको अनुरोध।
2: bulbulcommunication.com bulbulcommunication.com bulbulcommunication.com।
3: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
4: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेल चौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
3: साधारण सभा सुरु हुने समय बिहान 10 बजेदेखि अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।

0: 103.8 अन्तर्मन को आवाज
1: सानोमा प्रहार के गर्नुहुन्छ। अदालतमा उजुरी हाल्न नपाउँदै केस मिल्छ। अदालतमा उजुरी हाल्न नपाउँदै केस मिल्छ। देश पैसा पावरमा चल्छ विचारले के गर्नुहुन्छ। तपाई मेरो कुरा काटेर लगातार के गर्नुहुन्छ। म अचानो हुँ अचानोमा प्रहार के गर्नुहुन्छ। कैलाली घर भई अहिले अरब यूएई बस्दै आउनुभएका गजलकार मदन साईको यो गजल वाचन गर्दै तपाईलाई बुलबुलमा फेरि स्वागत गर्छु।

आज यूएईबाट प्राप्त धेरै गजलहरू अथवा पत्रहरू धेरै सामग्री वाचन गरे कि भन्ने मैले अहिले वाचन गर्दै जाँदा चाहिँ महसुस गर्दैछु। अर्को एउटा गजल छ मसँग पुष्कल पौडेल प्रतीकको, बनेपा काभ्रे पलाञ्चोकबाट पठाउनु भएको छ। अरे महाशय आँखा छलेर के गर्दै हुनुहुन्छ, अरे महाशय आँखा छलेर के गर्दै हुनुहुन्छ, आफूसँग यहाँ आफै जलेर के गर्दै हुनुहुन्छ, चम्किनुहोस् अँध्यारोमा तब तपाईँको महत्व हुन्छ, जुनकिरीको पिँधमा बलेर के गर्दै हुनुहुन्छ, आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ, लाज होला इज्जत जाला गाल पर्ला अनाहकमा, लाज होला इज्जत जाला गाल पर्ला अनाहकमा, व्यर्थी परस्त्रीसँग चलेर के गर्दै हुनुहुन्छ, आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ, अनुहार कालो माने मैले मन सफा बनाउनुहोस् न, अनुहार कालो माने मैले मन सफा बनाउनुहोस् न, जिउभरि पाउडर दलेर के गर्दै हुनुहुन्छ, आफूसँग आफै यहाँ जलेर के गर्दै हुनुहुन्छ, सम्झिनुहोस् सुतेपछि आफूसँगै जिन्दगी सुत्यो, सम्झिनुहोस् सुतेपछि आफूसँगै जिन्दगी सुत्यो, निद्रै नलागे ओछ्यानमा ढलेर के गर्नुहुन्छ, अरे महाशय आँखा छलेर के गर्नुहुन्छ, आफूसँग आफै यहाँ जलेर के गर्नुहुन्छ। पुष्कल पौडेल प्रतीकको गजल मैले वाचन गरे, बनेपा काभ्रे पलाञ्चोकबाट उहाँले पठाउनु भएको थियो। उहाँको रदिफ के गर्दै हुनुहुन्छ शब्द समूह थिए, मैले के गर्दै हुनुहुन्छ

गर्दैछु, के गर्दै हुनुहुन्छ राख्नुपर्नेमा मैले यसलाई अलिकति बिगारेर पढेको भए कृपया सच्याएर सुनिदिनुहोला भनेर अनुरोध गर्दछु। अब अर्को एउटा गजल छ माधव काफलेको, गुल्मीबाट पठाउनु भएको छ, अरू केही लेख्नु भएको छैन। उहाँको गजल यस्तो छ, तिमी बिनाको यो जीवन उदास भयो, आँखालाई त आफ्नै आँसु खास भयो, तिम्रो यादले तिर्खाएको छ मेरो मुटु प्रिय, माया प्रेम जिन्दगीमा नमेटिने प्यास भयो, आँखालाई त आफ्नै आँसु खास भयो, भेट हुँदा लाग्थ्यो पहिले संसार आफ्नै जस्तो, बिछोडपछि एकाएक मन किन निराश भयो, आँखालाई त आफ्नै आँसु खास भयो, मेट्न खोज्दा तिम्रो याद मनबाट मैले, झन गहिरो सम्झनाको आभास भयो, आँखालाई त आफ्नै आँसु खास भयो, समयसँगै सबै घाउ निको हुन्छन् भन्ने लाग्थ्यो, त्यही आस पनि आज खै किन हताश भयो, आँखालाई त आफ्नै आँसु खास भयो, तिम्रो ओठको हाँसो देख्दा पनि आज प्रिय, मेरो मनमा किन यस्तो त्रास भयो, आँखालाई त आफ्नै आँसु खास भयो, मेरो मनले तिमीलाई दोष दिन चाहँदैन, अविश्वासले हाम्रो प्रेमको आज विनाश भयो, तिमी बिनाको यो जीवन उदास भयो, आँखालाई त आफ्नै आँसु खास भयो। गुल्मीबाट पठाइएको गजलकार माधव काफलेको यो गजल वाचन गरेपछि एउटा सानो सूचना, हामीले छायादेवी चेतनाथ गजल पुरस्कार विशेष गरी बुलबुल कम्युनिकेशनले संयोजन गरेको जे सागरले संरक्षण गर्नुभएको एउटा कोषबाट हरेक वर्ष 10,000 नगद पुरस्कार एउटा वर्षभरि प्रकाशित भएका गजल संग्रहहरू मध्येको उत्कृष्ट एउटा गजल संग्रहलाई पुरस्कृत गर्दै आएका छौं। हामीले 2074 सालदेखि 2082 सालको यो पुरस्कार का लागि हामीले भदौ मशान्त अर्थात आजको दिनसम्म किताब पठाउने समय दिएका थियौं। प्रत्येक गजलकारले आफ्नो 3 कपी पुस्तक पठाइदिनु भनेका थियौं। यसको समय सकिएको जानकारी गराउँदछु र छिट्टै नै हामी दशैं अगाडि नै यो पुरस्कार कुन पुस्तकले जित्यो भनेर बुलबुल कार्यक्रम लगायत सामाजिक सञ्जालहरूमा घोषणा गर्नेछौ नै, र यति जानकारी आजको कार्यक्रममा गराउन खोजेको हो कि अब पुस्तक पठाउने समय सकिसकेको हुनाले कृपया सम्पर्क नगर्नुहोला। 2082 प्रकाशित पुस्तकहरू जे जति प्राप्त भए हामीलाई गत वर्षहरूको भन्दा निकै ठूलो संख्यामा प्राप्त भएका छन् र हामी सम्भवत अबको एक महिनाभित्रमा यसको नतिजा सुनाउनेछौं। मेरो नाम अर्जुन ओली, हाल म मलेसियाको पेनाङ बोर्तुअर्थमा छु। मेरो घर नेपालको कोलपुरतिर खड्कबार बाँके हो। मैले दाजु भनेर सम्बोधन गरे तपाईँलाई। तपाईँको स्वरको ठूलो फ्यान हो। म प्रत्येक रातको ड्यूटीमा तपाईँको बोलीसँगै ड्यूटी गर्छु। तपाईँको वाचनले मेरो निद्रा पीड़ा सबै दुःख हराउँछ। संघर्ष गर्दा पनि साहस बढ़ेर आउँछ। जानी नजानी केही शब्द आज कोरेर पठाएको छु। कुनै गजलकार साहित्यकार म होइन, तैपनि 2-4 शब्द उनेर एउटा गजल लेख्ने प्रयास गरेको छु। कस्तो हुन्छ मलाई थाहा छैन, सिक्दै गरेको छु भनेर पठाउनु भएको छ। पासपोर्ट शीर्षक पनि दिनुभएको छ। प्रदेशको हुटोटी जागेर आयो, थोरै रहर मनमा पलायो, राष्ट्रले मलाई पासपोर्ट थमायो, देशको युवा परदेश पठायो। खुशी यहाँ को छ र आमाको न्यानो काख छोडेर जाँदा, उमेरले मेरो जवानी छोयो, परिस्थितिले जिम्मेवार बनायो, राष्ट्रले मलाई पासपोर्ट थमायो, देशको युवा परदेश पठायो। रहरलाई मारी सपना देखे जिम्मेवारी बोध गरेर, गरीबीले यहाँ चित्कार सुनायो, भोको पेटले श्रमजीवी बनायो, परदेशको हुटुटी जागेर आयो, थोरै रहर मनमा पलायो, राष्ट्रले मलाई पासपोर्ट थमायो, देशको युवा परदेश पठायो।

0: केही कमी कमजोरी छन् यसमा, मैले अब यसमा डिटेलमा चाहिँ गइनँ, पलायो पठायो बनायो फेरि अर्को ठाउँमा बनायो गर्नुभएको हुनाले काफी दोषहरू छ, तर लेख्ने कोसिस गर्नुभएको छ तपाईँ स्वीकार्यु भए पनि। अर्जुन ओरीजी राम्रो लेखेर पठाउनु भएको छ, आउँदा दिनहरूमा अझ बुलबुल सुन्दै जानुहोला, अरूका उत्कृष्ट गजलहरू जति सुन्यो त्यति आफूले पनि उत्कृष्ट लेख्ने बानी पर्छ। पेनाङ बोतुअर्थमा रहनुहुँदो रहेछ मलेसियाको, तपाईँले बुलबुल नियमित सुनिरहनु भएको रहेछ, हामीलाई खुशी लाग्यो। कोहलपुरतिर खड्कबार बाँके तपाईँको घर, मैले पहिलो पटक जस्तो लाग्छ आज बुलबुलमा वाचन गरेको तपाईँको रचना, कृपया फेरि पनि पठाउँदै गर्नुहोला। अब पालो विनोद अधिकारीको, चुलाचुली तीन पेल्टी मारी इलाम घर भई अहिले दुबईबाट, भनेपछि फेरि पनि युएईकै गजल आयो। सारा हदको सीमा नागेर भए पनि तिमीलाई पक्का भेट्न आउँछु, भागेर भए पनि तिमीलाई। सारा हदको सीमा नागेर भए पनि तिमीलाई पक्का भेट्न आउँछु, भागेर भए पनि तिमीलाई। हर पल हर क्षण यसरी म सम्झेर बिताउँछु, रातभरि तिम्रै यादमा जागेर भए पनि तिमीलाई पक्का भेट्न आउँछु, भागेर भए पनि तिमीलाई। सुटुक्कै भाग्छौ या त तिम्रै घरमा आउनुपर्छ, सुटुक्कै भाग्छौ या त तिम्रै घरमा आउनुपर्छ। मेरो आफ्नो बनाउँछु, मागेर भए पनि तिमीलाई, पक्का भेट्न आउँछु, भागेर भए पनि तिमीलाई। जति टाढा जान्छौ जाऊ, छोड्ने छैन एकैछिन। जति टाढा जान्छौ जाऊ, छोड्ने छैन एकैछिन। छाया बनी पछि पछि लागेर भए पनि तिमीलाई, सारा हदको सीमा नागेर भए पनि तिमीलाई, पक्का भेट्न आउँछु, भागेर भए पनि तिमीलाई। चुलाचुली तीन पेल्टी मारी इलाम घर भई अहिले दुबई बस्दै आउनुभएका विनोद अधिकारीको गजल थियो यो, वाचन गरे मैले। अब भरत रिमालको पत्र छ, कालिका चितवन, हाल पोजनान पोल्याण्ड। सानो बालकले दिएको ठूलो पाठ, कहिलेकाहीँ जीवनले हामीलाई यस्तो पाठ सिकाउँछ जुन कुनै किताबमा भेटिँदैन। गैंडाकोटको जंगलमा हराएको 2.5 वर्षको एउटा बालकको घटनाले अहिले त्यस्तै प्रश्न हाम्रो अगाडि उभिआएको छ। हजुरआमा जंगल पस्नुभयो, उहाँको पछि लाग्दै त्यो सानी नानी पनि जंगलभित्र पसिन्। तर केही पर पुगेपछि बाटो छुट्यो, हजुरआमा घर फर्किनुभयो, बालक भने अपरिचित जंगलमै एक्लियो। तीन दिनपछि ऊ खोल्साको ढुङ्गामाथि भेटियो। सोच्नुहोस् त, 2.5 वर्षको एउटा बच्चा, न आमाको काख, न हजुरआमाको साथ, न घरको परिचित संसार। तीन रात उसले कहाँ बितायो होला, पानी कसरी पियो होला, भोक लाग्दा के खोजे होला, अँध्यारोमा डर लाग्दा कसलाई सम्झियो होला। सायद आमालाई सम्झेर रोयो होला, सायद थाकेर कतै ओत लाग्यो होला, सायद बिहान फेरि कसैले आफूले लिन आउँछ भनेर बाटो हेर्दै बस्यो होला। सबै कुरा सायद नै हुन्, हामीलाई केही थाहा छैन, तर एउटा कुरा भने यो घटनाले सम्झाएको छ, बाल बालिकाको शरीर सानो हुन्छ, उनीभित्रको जीवन शक्ति सानो हुँदैन। हामी अक्सर भन्छौ यो त बच्चा हो, यसलाई के थाहा हुन्छ र, तर सायद हामीले उनीहरूको उमेर त गन्यौं, उनीहरूको सम्भावना गर्न बिर्स्यौं। बच्चालाई सुरक्षित राख्नु हाम्रो जिम्मेवारी हो, तर सुरक्षित राख्नु भनेको उनीहरूलाई संसारबाट टाढा राख्नु मात्र होइन, उनीहरूलाई प्रश्न गर्न दिनुपर्छ, अनुभव गर्न दिनुपर्छ, सानातिना समस्या आफै बुझ्न र समाधान गर्न सिक्न दिनुपर्छ। स्वतन्त्रता चाहिन्छ तर संरक्षण सहित, अनुभव चाहिन्छ तर असुरक्षामा होइन। त्यो सानो बालकले जंगलमा कुनै किताब पढेन होला, तर तीन दिनमा उसले जीवनका केही गहिरा पाठ सिक्यो। डरभित्र पनि आफूलाई सम्हाल्ने, अपरिचित ठाउँमा बाटो खोज्ने र सबैभन्दा कठिन क्षणमा पनि बाँच्ने आशा नछोड्ने। त्यसैले यो घटना केवल एउटा हराएको बालक भेटिएको कथा भनेर नरहोस्, यसले हामीलाई एउटा कुरा सोच्न बाध्य बनाओस्, हामी आफ्ना बाल बालिकालाई केवल जोगाएर हुर्काइरहेका छौं कि जीवनसँग जुझ्न सक्ने पनि बनाउँदैछौ, किनकि बच्चा सानो हुँदैमा उसको संसार सानो हुँदैन। सायद त्यो 2.5 वर्षको बालकले हामीलाई चुपचाप यही भन्यो, मलाई कमजोर नठान्नुहोस्, मलाई बुझ्नुहोस्, मलाई केवल जोगाएर होइन सक्षम बनाएर हुर्काउनुहोस्। आजको लागि मैले ल्याएका सामग्रीहरू यति नै हुन्, तर आज बुलबुलको 100 अंकमा मैले धन्यवाद ज्ञापन गर्नुपर्दा, बुलबुल 2 वर्षको बीचमा 100 अंकमा प्रवेश गरेको छ, पुगेको छ, यसका लागि मैले डिजिटल बुलबुलमा आइपुग्ने क्रममा सबैभन्दा धेरै साथ दिने व्यक्तिहरू यहाँ नाम नलेखिकन दिमागमा जो जो सम्झिनुहुन्छ उहाँहरूलाई सम्झिन चाहन्छु। सूर्य थापा, जो भारत बस्नुहुन्थ्यो, बुलबुललाई निकै प्रचार गर्नुभयो फेसबुकहरूमा निकै, अहिले काठमाडौँ आइपुग्नुभएको छ, काठमाडौँ बस्नुहुन्छ सम्भवतः, कलङ्की सुचाटारतिर बस्नुहुन्छ, उहाँले पठाएका पत्रहरूबाट म बुझ्छु। उहाँसँग मेरो भेटघाट नभएको वर्षौं भइसक्यो, डिजिटल बुलबुल शुरू भइसकेपछि पनि भेटघाट छैन, तर उहाँले निरन्तर बुलबुललाई पुर्याइरहनु भएको सहयोगको म सधैं ऋणी छु। आज सयौं अंकमा म उहाँलाई सम्झिन चाहन्छु। त्यसै गरी बुलबुल डिजिटल शुरू हुने बित्तिकै दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार राखेर एउटा असाध्यै राम्रो काम गर्नुभएको छ बिर्ख गुरूङले डेनभर कोलोराडोबाट। उहाँ समुदायका हिसाबले र उद्गमका हिसाबले नेपाली भए पनि भूटानबाट आउनुभएको, भूटानी समुदायबाट हुनुहुन्छ, तर उहाँले भूटानी र नेपाली भन्ने कुनै एउटा हाँगो कुनै एउटा पुल नराखिकन समान रूपले निरन्तर रूपमा काम गरिरहनु भएको छ। म आफैले पनि उहाँकोमा पुगेर देखेर आए र उहाँले बुलबुलको लागि गर्नुभएको योगदान, विशेष गरी गजलका लागि गर्नुभएको योगदान अझ ठूलो छ। त्योभन्दा पनि म उहाँ गएर देखेर आइसकेपछि उहाँले अरूण थापालाई गर्नुभएको सम्मान, नेपाली साहित्य र संगीतलाई गर्नुभएको सम्मान, यो सबै चीज आज बुलबुलमा आएर उहाँ जोडिनुहुँदा म गर्व गर्छु। वर्षौं अगाडिदेखि बुलबुल निरन्तर सुनिरहने महेन्द्र आचार्य जसले हामीलाई पत्र पठाइरहनुहुन्छ, उहाँ विशेष गरी बुलबुलको कान्छो प्रेमी महेन्द्र आचार्य लेख्नुहुन्छ र निरन्तर बुलबुल सुनिरहनुहुन्छ, सुनेर साथ दिइरहनुहुन्छ, उहाँलाई म हार्दिक धन्यवाद व्यक्त गर्छु। उहाँ पनि डेनभर कोलोराडो बस्नुहुन्छ अहिले। त्यसै गरी फ्रान्समा बस्नुहुने प्रशान्त उप्रेती जसले आफ्नो कोविडका बेलामा बित्नुभएका दाजु स्वर्गीय प्रकाश उप्रेती र त्यही समयपछि बितेकी भतिजी स्वीकृति उप्रेतीको नाममा उहाँले निरन्तर वर्षभरिमा 2,00,000 नगद पुरस्कार जसले नेपाली साहित्यलाई उजागर गर्न सकोस्, पुरस्कृत गर्न सकोस्, हौसला दिन सकोस् भन्ने उद्देश्यका साथ हामीमाथि विश्वास गरेर बुलबुलमा राखिदिनुभयो, उहाँप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु र बुलबुललाई निरन्तर रूपमा सधैं माया गर्ने परोक्ष अथवा प्रत्यक्ष दुवै तवरले माया गर्ने धेरै व्यक्तिहरूको नाम अहिले दिमागमा आइरहेर पनि मैले यसलाई यहाँनिर थप्न चाहिन। विशेष गरी गजलको क्षेत्रमा बाबु त्रिपाठीले सधैं बुलबुललाई हामीलाई सहयोग गरिरहनु भएको छ, त्यो बाहेक पनि अरू धेरैजनाको सहयोग प्राप्त छ, तपाईँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु। यो सँगै आज त भदौको अन्तिम बुलबुल, भदौ 31 गते भदौभरि तपाईँले पठाउनुभएका पत्रहरूको लागि स्वर्गीय प्रकाश उप्रेती स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार प्रदान गर्ने दिन पनि रहेको छ, त्यसकारण हामीले भदौभरिमा हामीलाई प्राप्त भएका पत्रहरूको नतिजा भन्दा पनि उत्कृष्ट तीनवटा पत्र कुन कुन भयो भनेर चुनाउँदैछु। त्योभन्दा अगाडि साउनमा पुरस्कृत हुनुभएका व्यक्तिहरूको नाम लिन चाहन्छु म। पश्चिमेली डुटेली लोकेन्द्र कठायत, त्यसै गरी राधा भुजेल र आशिष सिपी श्रावण महिनामा पुरस्कृत हुनुभएको थियो। राधा भुजेल भरतपुर चितवनबाट, आशिष सिपी दुबई यूएईबाट र पश्चिमेली डोटेली लोकेन्द्र कठायत दिपायल सिलगढ़ीबाट, हाल पोर्तुगल ताविरा लेख्नु भएको थियो उहाँले आफ्नो पत्रमा। अब भदौको नतिजा यस प्रकार छ। यसलाई गन्थन प्रतिस्पर्धा नै त म भन्न चाहन्न, तर पनि कहिलेकाहीँ बोल्दै जाँदा उच्चारण प्रतिस्पर्धा भनेर आउँदो रहेछ। उत्कृष्ट पत्र वा रात्रि गन्थन लेखेर हामीले दिने पुरस्कार यो उत्कृष्टताको आधारमा हामीले मापन गरेका छौं। बुलबुलको 97 अंकका लागि प्राप्त भएको बिर्ख गुरूङको पत्रलाई पनि दिन मन थियो मलाई यो वर्ष, यो पटक, यो भदौ महिनामा। तीनवटा पत्र मध्ये एउटा उहाँको पत्रलाई मैले उत्कृष्टै मानेको थिएँ। उहाँको लेखनीमा टाइपिङ गरिएका अक्षरहरू थिए, तर तिनलाई मुटुको धड्कनले टाइप गरेको प्रष्ट पढ्न सकिन्थ्यो। जब मानिस मनले लेख्छ उसले उत्कृष्ट नै लेख्छ। बिर्खजीको पत्र उद्देश्य सहितको थियो, दिलगुरूङ तुलगुरूङ उत्कृष्ट गजल पुरस्कार बारे थियो र यसै पनि उहाँ आफै एउटा पुरस्कारको संरक्षक भएकाले पनि उहाँलाई त्यस अंकमा पुरस्कृत गर्ने सम्भावना नै थिएन। तर पनि उत्कृष्ट पत्रको चर्चाका क्रममा त्यस दिनको उहाँको पत्र यहाँ मैले उल्लेख गरेको मात्रै हुँ। बुलबुलको 97 अंकको कुरा गरे मैले, तर बुलबुलमा उत्कृष्ट गन्थन वा पत्र पठाउनुहुने तीनजना बुलबुलियनको नाम चाहिँ अब लिन्छु। बुलबुलको 100 अंक अर्थात आजको अंकमा मैले वाचन गरेको एउटा पत्र, सम्भवतः तपाईँलाई पनि छोयो होला त्यो पत्रले, प्रकाश बलेफी गाउँपालिका सिन्धुपाल्चोक घर भई अहिले अलाइन यूएई बस्नुहुने, उहाँले यो पुरस्कार प्राप्त गर्नुभएको छ। आज एउटा व्यक्तिलाई रेडियो कार्यक्रमले बदलेको सन्दर्भले पनि हामीलाई खुशी गराएको छ भने उहाँले जेसुकै होस् भनेर आफूलाई असरल छोड्नु भएको छैन। एकान्तमा पनि त्यस्तो रक्सीमा डुबेर आफू अब पतन हुन खोज्दाखेरि पनि आफूलाई पतन हुनबाट जोगाएर उभिनु भएको प्रसंग अरू धेरैका लागि प्रेरणा बनोस् भन्ने उद्देश्यले पनि उहाँलाई पुरस्कृत घोषणा गर्छौं हामी र प्रोत्साहन स्वरूप फ्रान्स बस्ने प्रशान्त उप्रेतीले सौजन्य गर्नुभएको यो कोषबाट नगद रूप 5,000 उहाँलाई प्रदान गरिनेछ। त्यसै गरी अर्को पत्र छ हामीले पुरस्कृत गर्ने बुलबुलको अंक 98 हामीले वाचन गरेको बुधबार शीर्षक दिएर लेख्नु भएको पत्र थियो। प्रातृगन्थन शैलीमा थियो। ओहो, यो पत्रको वर्णन म गर्न सक्दिन। उहाँले लेखिरहनुहुन्छ तर यो पत्रले मेरो मन नै हरेको छ। भरत रिमाल उहाँको नाम हो। चितवन कालिका उहाँको घर, हाल पोजनान पोल्याण्ड बस्नुहुन्छ। आज 100 अंकमा पनि उहाँको एउटा पत्रको पालो आयो तर आजको पत्रको लागि हामीले दिइरहेको पुरस्कार होइन यो। उहाँले त्यस दिन लेख्नुभएको जुन दिन हामीले बाढ़ीको सन्दर्भहरूमा कुरा गरिरहेका थियौं बुधबार शीर्षक दिएर उहाँले लेख्नुभएको रात्रिगन्थन थियो। त्यस दिनको बुलबुल अर्थात अंक 98 सञ्चालन गरिरहँदा भोटेकोशीको बाढ़ीले यसै पनि मन व्यथित थियो मेरो। त्यस दिनका धेरै गजल तथा पत्रमा म भावुक भएको छु। भरत रिमालको यो पत्र मैले बड़ो मुस्किलले वाचन गरेको थिएँ। गला अवरूद्ध भएर 3 पटक हामीले त्यो पत्र रोकेर वाचन गर्नु परेको थियो। हामीले सम्पादन गरेर प्रसारण गरेको हुनाले तपाईँहरूले रोकेको ठाउँ सायद याद गर्नुभएन। मैले त्यसै दिन यो पत्र विजेता हुन सक्छ भन्ने अनुमान गरेको थिएँ तर पनि भदौ मशान्त नआइसकेको हुनाले अझै योभन्दा उत्कृष्ट पत्र आउन सक्ने सम्भावनाका कारणले त्यसै दिन चाहिँ घोषणा गर्न हामीले सकेनौं। भरत रिमाल, तपाईँलाई हार्दिक बधाई छ। कृपया त्यस खालका पत्रहरू जसले व्यक्तिको सोचलाई बदल्छ, समाजलाई बदल्छ र एउटा भावनालाई चिन्तनमा राम्रोसँग बदल्न सक्छ कृपया लेखिरहनुहोला। त्यसै गरी भदौ महिनाको अर्को विजेता हुनुहुन्छ श्याम लामा दोलखा, हाल यूएई। अंक 99 उहाँको पत्र आफ्नो पिताको बारेमा लेख्नुभएको रात्रिगन्थन थियो। भव्य राम्रो सन्दर्भ पनि सही समयमा पार्नुभएको थियो। भाषा, विषय र बहाव सबै क्रममा उत्कृष्ट लागेको पत्र। श्याम लामाजीलाई पनि हार्दिक बधाई छ। साल को भदौ महिनामा स्वर्गीय प्रकाश उप्रेती स्वर्गीय स्वीकृति उप्रेती स्मृति पुरस्कार प्राप्त गर्ने सिन्धुपाल्चोक घर भई हाल यूएई बस्ने प्रकाशजी, प्रकाश मात्रै नाम छ, पोजनान पोल्याण्ड चितवन घर भई बस्नुहुने भरत रिमाल र त्यसै गरी दोलखा घर भई यूएई बस्नुहुने श्याम लामा, तपाईँहरू तीनैजनालाई हार्दिक बधाई छ। कृपया तीनैजनाले आफूले गन्थन वा पत्र पठाएको इमेलमा आफ्नो पुरानै इमेलबाट हामीलाई क्यूआर कोड पठाइदिनुहोला। त्यसपछि तपाईँले पठाएको क्यूआर कोडमा हामी तपाईँले जित्नुभएको पुरस्कार रकम जम्मा गरिदिनेछौं। यथासम्भव चाँडै पठाइदिनुहुनु पनि अनुरोध गर्दछु। बुलबुलका लागि प्रशान्त उप्रेतीले सौजन्य गर्नुभएको यो कोषबाट पुरस्कार प्रदान गरेको भनेको रकमभन्दा धेरै हौसला हो। लेखनीको उत्कृष्टता बढ़ोस् र बुलबुलमा नियमितता रहोस् भन्ने पनि हाम्रो चाहना हो। सकेसम्म एक दिन वा एक हप्ताभित्रमै आफ्नो क्यूआर कोड पठाइदिनुहोला भनेर एकपटक फेरि अनुरोध गर्छौं सबैलाई। तर सधैँ नियमित सुन्न सम्भव नहुन पनि सक्छ। त्यस्तो अवस्थामा बढ़ीमा एक महिनाभित्र चाहिँ आफ्नो पुरस्कार दावी गरिदिनुहोला। दावी नगरेको खण्डमा हामीले सो पुरस्कार रकम अन्य महिनाका सहभागीहरूलाई प्रदान गरिने पनि जानकारी आजको कार्यक्रममा गराउँछु। पुराना केही साथीहरूले नगद लिन सम्पर्कमा नआउनुभएका कारण पनि आज मैले यो जानकारी गराएको। 100 अंक बुलबुल सकिएसँगै पुराना हिसाबहरू मिलानको क्रममा छौं हामी। यसर्थ छुटेका साथीहरूले आफूले पुरस्कार रकम जितेको बुलबुलको अंक नम्बर उल्लेख गरी अबको 7 दिनभित्र हामीसँग सम्पर्क गर्नुहोला। बुलबुलमा पत्र पठाउनको लागि CHHAPRONEWS chapronews@gmail.com पत्र वा इमेल लेखेर तपाईँले पठाउन सक्नुहुन्छ। 100 अंक प्रसारण गरिरहँदा नेपाली छाप्रो च्यानल युट्यूब च्यानलसँगै तपाईँ यो कार्यक्रम रेडियो जाजरकोट, रेडियो मकवानपुर गढ़ी, सुर्खेतको रेडियो भेरी, काठमाण्डुमा रहेको रेडियो काठमाण्डु, बाँकेको रेडियो कोवलपुर, हेटौँडा एफएम, रूकुम पश्चिममा रहेको मौराखारा एफएम, गोर्खाको च्वाइस एफएम, रेडियो बैतडी, नवलपरासीमा रहेको रेडियो सुनवल, तनहुको रेडियो ढोरबाराही, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएमबाट पनि एकैसाथ सुनिरहनु भएको छ। यी 13 एफएमलाई आजको 100 अंकमा एकपटक फेरि पनि म हार्दिक धन्यवाद दिन्छु र यो सँगै तपाईँले एउटा सानो सूचना मैले जानकारी गर्छु। केही अङ्कदेखि हामीले भन्दै आएका थियौं, तर भोटेकोसीको बाढ़ीका कारण त्यो प्रोजेक्ट केही सरेको छ। सोल गुरूङले एउटा च्यानल शुरू गर्नुभएको छ पत्र मंजुषा शीर्षक दिएर, र भर्खरै केही सब्सक्राइबरहरू शुरू हुनुभएको छ युट्युब च्यानलमा। त्यसमा मेरो आवाज मार्फत उहाँले पत्रहरू वाचन गराउन चाहनुभएको छ, र पत्रहरूलाई लिएर हामी आउँदैछौ। SOULKOLETTER सोलको लेटर @gmail.com पत्र पठाउनु भयो भने हामी तपाईँका पत्रलाई प्रसारण गर्नेछौ। 3000 शब्दभन्दा माथिको पठाउनु होला, 4000, 5000, 6000 शब्दसम्म पनि तपाईँ जान सक्नुहुन्छ, र त्यसमा पनि पुरस्कारको व्यवस्था छ। उहाँले एकमुष्ट 1,00,000 आफ्नो सासू श्रीमतीको आमाको नाममा रणमाया तामाङको स्मृतिमा राखिरहनु भएको छ। त्यसलाई हामीले शुरूमा एकमुष्ट दिने कि भन्ने सल्लाह थियो भने अब मासिक रूपमा त्यसैलाई दिँदै जाने, किनभने शुरू गर्न ढिला गर्यौं र नोभेम्बरसम्ममा फेरि स्मृति दिवस आइसक्ने भएको हुनाले क्रमिक रूपमा मासिक रूपमा दिने भन्ने सल्लाह भएको छ। कृपया तपाईँ पनि सहभागी बन्नुहोला। यसमा पुरस्कारको लागि मात्रै भन्दा पनि पत्र साहित्यलाई उठाउने उहाँको नियत रहेको छ, उद्देश्य रहेको छ, तपाईँ पनि सहभागी हुनुहोस् भनेर अनुरोध गरे मैले। र यति भन्दै आजको बुलबुलबाट अब प्राविधिक साथी र म प्रस्तोता अच्युत घिमिरे बुलबुल विदा हुन्छौं। जाँदा जाँदै कैलालीका मदन शाहीको गजल वाचन गरेर शुभरात्रि भन्छौं। मैले छाडेको छु केही रहर तिम्रो नाउँमा, मैले छाडेको छु केही रहर तिम्रो नाउँमा, नदी तिम्रो नाउँमा, बगर तिम्रो नाउँमा। सोचेको जस्तो भएन भन्छौ अझै पनि, सोचेको जस्तो भएन भन्छौ अझै पनि, आँगन तिम्रो नाउँमा, घर तिम्रो नाउँमा, नदी तिम्रो नाउँमा, बगर तिम्रो नाउँमा। यो मनले गलत कदम नउठाओस् फेरि, यो मनले गलत कदम नउठाओस् फेरि, फेरि लिएको छु मफलर तिम्रो नाउँमा, नदी तिम्रो नाउँमा, बगर तिम्रो नाउँमा। जिन्दगी सुन्दर छ भन्दै थियो भर्खर त, जिन्दगी सुन्दर छ भन्दै थियो भर्खर त, जिन्दगी सुन्दर छ भन्दै थियो भर्खर त, गरेछ आत्महत्या भर्खर तिम्रो नाममा, गरेछ आत्महत्या भर्खर तिम्रो नाममा, नदी तिम्रो नाममा, बगर तिम्रो नाममा। जिन्दगीले प्रश्न गरिरहेको हुन्छ मलाई, जिन्दगीले प्रश्न गरिरहेको हुन्छ मलाई, मैले दिने गरेको छु उत्तर तिम्रो नाममा, नदी तिम्रो नाममा, बगर तिम्रो नाममा। भन न डराइकन म कसरी बस्न सक्छु, भन न डराइकन म कसरी बस्न सक्छु, भगवानलाई लाग्दो रहेछ डर तिम्रो नाउँमा। मैले छाडेको छु केही रहर तिम्रो नाउँमा, नदी तिम्रो नाउँमा, बगर तिम्रो नाउँमा।
1: एउटा इरानी चरा। बुलबुल

0: 103.8 अन्तर्मन को आवाज।
1: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धूम्रपान भनेको के हो?
1: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
6: खैरिनी चार महिला विकास बहुउद्देश्य सहकारी संस्थाको अत्यन्त जरुरी सूचना।
7: यस सहकारीको 24 औं वार्षिक साधारण सभा यही असोज 9 गते हुने सम्पूर्ण सियरधनी महानुभावहरूमा जानकारी गराइन्छ। कृषि उपज संकलन केन्द्र बेलचौतरामा सम्पन्न हुने साधारण सभामा विभिन्न विषयमा छलफल गरेर निर्णय गरिने भएको हुँदा सरोकारवाला महानुभावहरूलाई उपस्थित भइदिनु हुन अनुरोध सहित यो सूचना प्रसारण गरिएको छ।
6: साधारण सभा शुरू हुने समय बिहान 10 बजेदेखि। अनुरोधक सचिव विनुता अधिकारी श्रेष्ठ एवं श्री खैरिनीचार महिला विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेड खैरिनीचार।
8: कहाँ जाने?
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
8: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
9: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
10: हेलो बा,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ।
11: सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
10: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
11: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
12: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
3: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
12: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811950630 र 9746680681।
13: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
14: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
15: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
14: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
16: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9556078302 र 9446078302।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
19: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौंडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9556033998 र 9465610950।
20: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौंडा। नोट, साधारण सभामा सहभागी हुने शेष सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध, उन्नति कृषि सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 4, दुलेगौंडा तनहु।
21: कहाँ जाने?
17: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
21: अनि बिचमा नझर्ने?
17: अब त
2: हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
21: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235526363।
0: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
22: धोरबाराही हाइलाइट्सको साथमा
23: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461-49304।
24: नमस्कार, राति 10 बजेको ढोरबराही हाइलाइट्समा यहाँहरूलाई हार्दिक स्वागत छ। म इरफान दिनमिया। अब सुन्नुहोस् आजका समाचारहरू। भोटेकोशी बाढ़ीबाट क्षतिग्रस्त बनेको रसुवा स्थित चिलेमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहभित्र 4 जनाको शव एउटा मानव अंग फेला परेको छ। बाढ़ीको 22 दिनमा सुरुङभित्र शव भेटिएको हो। घोताखोर सहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने कार्यमा बिहिबार 4 शव र एउटा मानव अंग फेला परेको नेपाली सेनाले जनाएको छ। बुधबार संयुक्त उद्धार टोली आयोजनाको भूमिगत विद्युत गृहमा पुगेको थियो। सुरुङको अन्तिम किनारसम्म खोजी गर्दा शव भेटिएको सेनाले जनाएको छ। शव र मानव अंगलाई हेलिकप्टर मार्फत त्रिशुली ल्याइएको छ। यसअघि भदौ 15 पनि चिलिमे जलविद्युत आयोजनाको सुरुङबाट 1 शव र एउटा मानव अंग फेला परेको थियो। भोटेकोशी बाढ़ीपछि चिलिमे जलविद्युत आयोजनाबाट 6 सम्पर्कविहीन भएका थिए। उनीहरू सुरुङभित्र थुनिएको आकलनका आधारमा खोज तथा उद्धार थालिएको थियो। जलवायु न्यायको माग गर्दै हिमाली जिल्ला मुस्ताङमा आयोजना गरिएको घरबजुङ जलवायु परिवर्तन सम्मेलन 2083/21 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। विश्व ओजन तह बचाउ दिवसको अवसरमा आयोजित यो सम्मेलनले हिमालको आवाज स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता तथा स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी भन्ने मूल न्याय नाराका साथ घोषणा पत्र सार्वजनिक गरेको हो। घोषणा पत्रमा हिमाली क्षेत्रका देखिएका जलवायु संकटलाई विकास संकटका रूपमा स्वीकार गरिएको छ। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून रहेको जलवायु न्यायको मागलाई मूल मुद्दा बनाउनुपर्ने ठहर यसको गरेको छ। सम्मेलनले जलवायु परिवर्तनका कारण हुने गैर आर्थिक हानि नोक्सानी र वातावरणीय क्षति परम्परा र संस्कृतिमा परेको असरलाई समेत हानि र क्षतिको अभिन्न अंगमा रूपमा स्वीकार गर्नुपर्ने माग गरिराखेको छ। वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणपत्र पाउने प्रतीक्षामा रहेका देवघाट गाउँपालिका एकका भूमिहीन तथा दलित भूमिहीन सुकुम्बासीले बुधबार घर दैलोमा पुगेर लालपूर्जा प्राप्त गरेका छन्। जिल्ला भूमि समस्या समाधान समिति तनहुँले देवघाट गाउँपालिका एकका सूचीकृत 10 जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई घरमै पुगेर जग्गा धनी प्रमाणपत्र वितरण गरेको हो। आफ्नै नाममा कानूनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेपछि लामो समयदेखि लालपूर्जाको प्रतीक्षामा रहेका लाभग्राहीहरू अत्यन्त खुशी भएका छन्। लालपूर्जा वितरण गर्दै कार्यक्रमको प्रमुख अतिथि एवं देवघाट गाउँपालिकाका अध्यक्ष थापाले स्थानीय सरकार र विभिन्न निकाय बीचको समन्वयका कारण वर्षौंको समस्या समाधान भएको बताउनुभयो। राजनीतिक दलहरूको शीर्ष बैठकले राजसपाको सभापति रवि लामिछानेको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने राख्ने निर्णय गरेको छ। बैठकको निर्णय जानकारी गराउँदै राजसपाका प्रवक्ता जगदीश खरेलले संयन्त्र कांग्रेस एमाले नेकपा राप्रपा श्रम संस्कृति जसपा नेपाल जनमत जनमोर्चा लगायतका दल रहने बताए। प्रवक्ता खरेलका अनुसार सँगसँग प्राप्त सीट संख्याका आधारमा प्रतिनिधित्व हुने गरी एक सत्ताधीर सर्वदलीय संसदीय उच्च स्तरीय सीमित गठन गर्ने सहमति पनि बैठक जुटेको छ। यसका लागि सभामुख तथा संसदलाई औपचारिक रूपमा अनुरोध गर्ने निर्णय भएको छ। बैठकमा प्रधानमन्त्री आसन्न संयुक्त राष्ट्रसंघको महासभामा सहभागिताका विषयमा पनि छलफल भएको थियो। विश्व मंचमा नेपालको तर्फबाट जलवायु न्यायको विषयलाई सशक्त रूपमा उठाउने नेताहरूले सरकारलाई सुझाएका छन्। उनका अनुसार सबै राजनैतिक दल र शीर्ष नेताले लामिछाने र यस पहलका लागि धन्यवाद ज्ञापन गरेका छन्। प्रमुख प्रतिपक्षीय दल कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहले सांसदलाई महत्व नदिने प्रविधि देखिएको बताएका छन्। सत्तारूढ़ राष्ट्रपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि सभापति थापाले प्रधानमन्त्रीमाथि टिप्पणी गरेका हुन्। भोटेकोशी बाढ़ीपछिको पुनर्स्थापना र पुननिर्माणको अनुगमन गर्नका लागि संसदीय विशेष समिति गठन भएपछि त्यसलाई प्रधानमन्त्री शाहले कसरी लिन्छन् भन्ने प्रश्न बैठकमा उठेको सभापति थापाले बताएका छन्। संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै थापाले प्रधानमन्त्री शाह संसदलाई व्यवस्था गर्ने प्रवृत्ति देखाएको बताएका हुन्। संसदीय विशेष समितिले प्रतिवेदन तयार गरेपछि पारेपछि प्रधानमन्त्री शाह तथा उनी नेतृत्वको सरकारले कसरी लिन्छ भन्ने बारे पनि संयन्त्र छलफल भएको थियो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौड़ामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। मृत्यु हुनेमा शुक्ला गण्डकी 9 घारी स्थायी घर भई हाल दुलेगौड़ा स्थित बद्री श्रेष्ठको एकतल्ले कच्ची घरमा डेरा गरी बस्दै आएका 45 वर्षीय खड्क बहादुर गौतम रहेका छन्। तनहुँको शुक्ला गण्डकी नगरपालिका 9 लामिस्वरा 73 वर्षीय हुमबहादुर सुसलङ मगरको चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार राति आफ्नै घरको माथिल्लो तलामा सुत्ने कोठाको ढोका नजिक चट्याङ लागेर मगर मृत अवस्थामा फेला परेका थिए। घटनाबारे बुधबार इलाका प्रहरी कार्यालय बेलचौतारामा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो। भीमात नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्रका लागि आवश्यक बायोमेट्रिक विवरण लिने तथा फोटो खिच्ने सेवा सञ्चालनमा रहेको छ। नगरपालिकाले जारी गरेको सूचना अनुसार तनहुँको भीमात नगरपालिका घिरिङ गाउँपालिका रिसिङ गाउँपालिकाका ओडा नम्बर 5, 6 र 7, 8 तथा म्यागदे गाउँपालिका ओडा नम्बर 5 कार्यक्षेत्र रहने गरी सेवा सञ्चालन गरिएको हो। राष्ट्रिय परिचय पत्र बनाउन आवश्यक बायोमेट्रिक विवरण तथा फोटो खिच्ने कार्य भीमात नगरपालिकाको कार्यालयबाट भइरहेको भन्दै नगरपालिकाले सम्बन्धित सबै सर्वसाधारणलाई जानकारी गराएका छन्। राष्ट्रिय सभाका सदस्यले दशैं तिहार जस्ता महत्वपूर्ण पर्व नजिकिएको बेला खाना बनाउने ग्यास लगायत उपभोक्ता वस्तुको अभाव हुन नहुने बताएका छन्। सदस्य नारायण दत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने उपभोग्य वस्तुले मूल्य वृद्धि जस्ता समस्या समाधान हुन नसकेको बताएका छन्। सदस्य विष्णुबहादुर विश्वकर्माले वेदनाले संयुक्त राष्ट्र संघको 81औं महासभामा भाग लिन लागेका प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु न्यायको विषयलाई उठाउनुपर्ने बताएका छन्। सदस्य सम्झना देवकोटाले भौगोलिक अवस्थाको याद गरी नगरी नदी किनारमा ठूला बस्ती बसौदा समस्या भएकाले अब त्यसमा पुनर्विचार गर्नुपर्ने बताइन्। सदस्य वासुदेव घिमिरेले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेएनजी आन्दोलन भएको उल्लेख गर्दै त्यो मुद्दालाई अहिले सरकारले कार्यान्वयन गर्नुपर्ने जोड़ दिएका छन्। सदस्य गोमा देवी तिमिल सिन्हाले भोटेकोशी बाढ़ी प्रभावितलाई बिना भेदभाव राहत दिनुपर्ने त्यस्तो हुन नसकेको गुनासो आएको सुनाए। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन वोल्डिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारमा आज भएको भेटमा प्रधानमन्त्री शाहले विपदको र यस घड़ीमा अमेरिकी सरकारले देखाएको एकाबद्धता र सहयोगप्रति आभार प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जलवायु परिवर्तनका कारण यस्ता विपदको सामना गर्नुपरेको उल्लेख गर्दै उहाँले जोखिम न्यूनीकरणका लागि विश्वव्यापी सहकार्यमा जोड़ दिनुभयो। साथै प्रधानमन्त्रीले नेपालको पर्यटन क्षेत्रको सम्भावनाबारे चर्चा गर्दै अमेरिकी लगानीलाई नेपालको साथै सहयोग स्वागत गर्ने बताउनुभयो। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस कठिन घड़ीमा राहत पुनर्स्थापना र पुननिर्माणका प्रयासमा आवश्यक सहयोग गर्न अमेरिकी सरकार र तत्पर रहेको प्रतिबद्धता समेत जनाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले भइरहेको जग्गा धनी पूर्जा वितरण विगतका भूमि आयोगले गरेको कामको परिमाण भएको दावी गर्नुभएको छ। बुधबार च्यासलमा आयोजित कार्यक्रममा उहाँले विगतका आयोगले नाप जाँच किताब काट र कागजात व्यवस्थापन गरी अन्तिम चरणमा पुर्याएको कामका आधारमा अहिले पूर्जा वितरण भइरहेको बताउनुभयो। पोखरेलले सरकारले नयाँ रूपमा पूर्जा वितरण गरेको प्रचार गरे पनि विगतका आयोगमा योगदान स्वीकार गर्न तयार नभएको आरोप लगाउनुभयो। उहाँले बागमती र किनारबाट हटाइएका सुकुम्बासीलाई पूर्जा वितरणबाट शुरूआत भएको भए मात्रै वर्तमान सरकारले आफ्नो प्रतिबद्धता अनुसार काम गरेको जस लिन सक्ने बताउनुभयो। तनहुको किहुङमा प्रहरी चौकी भवन उद्घाटन गरिएको छ। भीमात नगरपालिका एक किहुमा रहेको प्रहरी चौकीको नवनिर्मित भवन गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक दिपेन्द्र घरती छेत्रीले समुद्घाटन गर्नुभएको हो। कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारी तनहुँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी जिल्ला प्रहरी कार्यालय तनहुँ कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की विशेष सुरक्षा गण बेलचौतारा तनहुँका प्रहरी उपरीक्षक महेश थापा प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अरेल राष्ट्रिय अनुसन्धान कार्यालय उप अनुसन्धान निर्देशक मनोज ढकाल भीमात नगरपालिका वडा नम्बर 1 अध्यक्ष दीपक आले वडा नम्बर 6 का वडा अध्यक्ष श्याम सुन्दर थापा र स्थानीय आमा समूह र स्थानीय लगायतका सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका कार्यालय प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो। नेपाल मगर संघ भीमात नगरपालिका 6 समिति तथा यस अन्तर्गत वडा नम्बर 1 देखि 6 सम्म इकाई समितिबाट संकलित 1,95,000 रूपियाँ रसुवा बाढ़ी पीड़ितको सहयोगकर्ता प्रदान गरिएको छ। संकलित रकमको बैंक भाउचर आज नेपाल मगर संघ भीमात इकाई नम्बर 6 का अध्यक्ष ज्ञान बहादुर थापा लगायतका पदाधिकारीहरूले भीमात नगरपालिकाकी उपप्रमुख शारदा खनाललाई संयुक्त रूपमा हस्तान्तरण गरिएकी हुन्। रकम हस्तान्तरण गर्दै उपप्रमुख खनालले विपदको समय पीड़ितको सहयोगका लागि मगर संघले गरेको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विज्ञप्ति परेका नागरिकलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको सामाजिक संस्थाको सहयोगले पीड़ितलाई राहत पुग्ने उल्लेख गर्नुभयो। नेपाल मगर संघ भीमात नगरपालिका छ समितिका तथा अन्तर्गत इकाई समितिले सामाजिक तथा मानवीय कार्यमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। अविरल वर्षाका कारण तनहुँको शुक्ला गण्डकी नगरपालिका दुई एक्ले खेतमा 13 घरमा बाढ़ीको पानी पसेको छ। बुधबार बिहान करिब 2 बजे ताकु डाँडाको खोलसीमा पानीको बहाव बढ़ेपछि स्थानीयका घरमा बाढ़ीको पानी पसेको हो। घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट कोत्रेबाट प्रहरी सहायक निरीक्षक रामचन्द्र पौडेलको कमाण्डमा प्रहरी टोली उद्धारका लागि खटिएको थियो। प्रहरीका अनुसार घटनामा मानवीय क्षति भएको छैन। हाल पानीको बहाव पूर्ण रूपमा घटिसकेको छ। बाढ़ीको पानी पसेका घरमध्ये कुलप्रसाद पन्थी, मीना सुवेदी र हर्क बहादुर पुनका पक्की घर रहेका छन् भन्ने अन्य 10 कच्ची घर रहेका छन्। हस्त यिनै खबरहरूसँगै राति 10 बजेको ढोर बराई हाइलाइट सकिएको छ। भोलि बिहान ताजा समाचार सहित हामी पुनः उपस्थित हुनेछौ। तबसम्मका लागि हाम्रो प्रसारण सेवाबाट सम्पूर्ण सहकर्मीहरू सहित म इरफान दिन मिया विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9956607268।
5: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
6: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
5: दीक्षा ब्युटी पार्लर रे?
6: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
5: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
6: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
5: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
6: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
5: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
6: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनु पर्छ नि।
5: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
6: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्लागन्जकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090334335।
7: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
8: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, छाती दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति। फोन 0635903769।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
14: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
14: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
8: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
13: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
8: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
13: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
8: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
15: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
11: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
15: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
16: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
14: अनि बिचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
8: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली, साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
4: धोरबाराही हाइलाइट्सको साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
18: नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज, वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा म सृष्टि खत्रीको स्वागत छ। आज मिति 2083 साल असोजे गते बिहिबार, नेपाल सम्वत 1146 भाद्र शुक्ल पक्षको सूर्यपष्टी तिथि, सन् 2026 सेप्टेम्बर 17 तारिक, ढोरबाराही हाइलाइट्स पाव सुन्नुहोस्। राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। राष्ट्रपतिले एकलौटी पास गरेका संविधान संशोधन बारेका नियम कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। हिमाली संकट विरूद्ध 21 बुद्धे खरपजङ घोषणा पत्र जारी गर्दै खरपजङ जलवायु सम्मेलन सम्पन्न। सर्वोच्च अदालतद्वारा नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला, दुवै पक्षको कार्यतालिका रोक्न माग गर्दै पेश भएको निवेदन दर्पण सर्विटाबे सर्दर गर्ने निर्णय कांग्रेसको उडा अधिवेशनको तयारी पूरा असुस्थिल र चार गतेदेखि सुरु हुँदै अध्यागमनले डिजिटल अभिलेखलाई मान्यता दिने पर्यटकले कागजी ढड्डा बोक्नु नपर्ने हिमाली जिल्ला मनाङको लाइफलाइन रहेको चामे बेसी सहर सड़कमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी पहिरोमा परि हालसम्म 1403 जनाको मृत्यु पुष्टि 6150 जना बेपत्ता 13442 जनाको उद्धार चिलिमे जल विद्युत आयोजनाको टनलबाट थप चार शव र एक मानव अंग फेला अझै एकजना बेपत्ता रहेको आशंकामा नेपाली सेना भारतीय सेना सशस्त्र प्रहरी लगायतको खोजी जारी भुटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने सरकारको घोषणा अर्थमन्त्री सोरिम वागले तीन दिने भारत भ्रमणमा जाँदै भारतीय समकक्षी सीतारमण र विदेश मन्त्रीसँग भेटवार्ता गर्ने प्रधानमन्त्री वालेन्द्र शाहसँग जापानी राजदूतको भेट पुनर्निर्माणमा सघाउने जापानको प्रतिबद्धता खेलकुद मन्त्री सस्मित पोखरेल एसियन गेम्सका लागि जापान नजाने आज विश्वकर्मा पूजा मनाइँदै नेपाल

0: फार्मेसिस्ट लाइसेन्स परीक्षामा गण्डकी विश्वविद्यालयको 100% नतिजा ल्याउन सफल। रूपन्देहीमा डिपो नपुग्दै पेट्रोल पम्पमा डिजिटल बेच्न खोजेपछि 3 ट्याङ्करमाथि कार्यवाही। आयल स्टोर्सलाई 1,00,000 जरिवाना र 6 महिनासम्म आपूर्ति रोक्ने तयारी। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन लगायतका वस्तु उडाउन नपाइने। कृष्णभीरमा द्वितर्फी यातायात सञ्चालनको तयारी पूरा। वैकल्पिक मार्ग निर्माणलाई तीव्रता दिइने। काठमाडौँमा घर जग्गा प्रदर्शनी आजदेखि शुरू हुने। सभामुख अर्यालले उद्घाटन गर्ने। जलवायु र सुरक्षित आवासबारे प्यानल छलफल हुँदै। रासोपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस दिन खोजेको एमाले महासचिव शंकर पोखरेलको आरोप। नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदललाई एकीकृत प्रतिवेदन बनाउन सकस। मूल विषयमै कुरा नमिलेपछि संयोजक थापाले बिहिबारको कार्यदल बैठक समेत अनिश्चित। विवाद नगरपालिकाको कार्यालयबाट राष्ट्रिय परिचय पत्रका लागि आवश्यक बायोमेट्रिक वितरण लिने तथा फोटो खिच्ने सेवा सञ्चालन। तनहुँमा भूमिहीनलाई घर दैलोमै पुगेर लालपूर्जा वितरण। करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते। र तनहुँको शुक्लागण्डकी नगरपालिका 9 लामेश्वरका 73 वर्षीय होम बहादुर सुस्लिम मगरको चट्याङ लागेर मृत्यु। यमनका इरान समर्थित हुथी विद्रोहीलाई इस्लामको सबैभन्दा पवित्र शहर मक्कामाथि आक्रमणको प्रयास गरेको साउदी अरबको आरोप। एआई क्षेत्रको दबावले विश्व शेयर बजार प्रभावित। युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको ज्यान गयो। व्यापार प्रणाली कमजोर भए विश्वको जीडीपी 10% घट्ने। डब्ल्यूटीओको चेतावनी। अमेरिकी ऊर्जा नतिजामा परिवर्तन, जलवायु संरक्षणमा चुनौती। एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आज जापानसँग पराजित। सन् 2027 को इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटको अक्सन भारतमा हुँदै। नेपाल र बंगलादेश बीच कृतिपुरमा ऐतिहासिक टी20 एआई श्रृंखला हुने। यो नेपालले आयोजना गर्ने हालसम्मकै सबैभन्दा ठूलो श्रृंखला हुने। अवस्थाइने खबरहरूसँगै आजका लागि ढोरबाराई हाइलाइट सकिएका छन्। मुख्य समाचार समेटिएको समाचार मूलक सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे बृहस्पति समाचार सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित सृष्टि खत्री बिदा हुन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोज पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद सुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड़ जोड़नी नशा रोग विशेषज्ञ तथा आर्थ्रोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुत्र रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: न्युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन।

0: सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
4: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
5: कता हिँड्नु नि, मिल्को जाली र पिता खासै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
4: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
4: यही धुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
6: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्याक्टर, पावर टुल, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
7: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560-11445 र 98560-20445।
8: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
9: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
10: फुकै खाए सारै मिठो, पकाए त स्वाकै, एक पाकेटले पेट भरिने के हो भन अपवाकै।
11: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: सूचना उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुन गइरहेको हुँदा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति यही असोज 27 गते मंगलबार, समय 11 बजे, स्थान नेवार समाज भवन शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौडा। नोट, साधारण सभामा सहभागी हुने शेर सदस्यलाई यातायात खर्चको पनि व्यवस्था गरिएको छ। अनुरोध उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगौडा।
2: होइन, धुवामा के गरिराखेको छौ भने तिमी
3: के गर्नु नि? भोको पेटले धुवा गर्मी भन्दैन, ग्यास नपाएर म त खालि धुवामै खाना बनाइरहेछु नि।
2: तिमीलाई थाहा छैन र बजारमा जति भने पनि बिजुलीबाट चल्ने इन्डक्सन र इन्फ्रारेड चुलो पाइन्छ भनेर, मैले त ग्यास सर्टेज हुनुभन्दा पहिले नै सोभिक गिफ्ट एन्ड किचन कर्नरबाट इन्डक्सन चुलो लगेको, एकदम ढुक्क छु म त।
3: त्यसको लागि फेरि छुट्टै भाडा जोड्नु पर्यो, यो पनि झन्झटै रहेछ।
2: पर्दैन नि, त्यसको लागि इन्फ्रारेड चुलो भएपछि जस्तो भाडामा पनि पकाउन सकिन्छ।
4: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुखद मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
5: सम्पर्क सोभिक गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171556606।
6: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाते पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
6: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक एस दुलेगुडा पोलिक्लिनिकमा यही असोज 3 गते पहिलो शनिबार
8: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
9: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
10: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
8: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
9: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
9: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
11: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560131053।

0: 107.8 अंतर्मन को आवाज।
1: दिन को संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो धरवाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जयसिंह सुनकादी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल असोज 1 गते बिहिबार भदौ शुक्ल पक्षको तिथि सन् 26 सेप्टेम्बर 17 तारिक विश्वकर्मा पूजा पनि रहेको छ। आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको सम्मान गरिने विशेष पर्व रहेको छ। भगवान विश्वकर्मालाई सृष्टि निर्माण कला शिल्प तथा वस्तुकलाको देवता मानिन्छ। आजको दिन विशेष गरी मेसिन औजार सवारी साधन कारखाना तथा निर्माणसँग सम्बन्धित सामग्रीहरू सफा गरी पूजा गर्ने चलन पनि रहेको छ। आफ्नो काममा प्रयोग हुने साधनको सम्मान गर्दै सुरक्षित र सफल कार्यको कामना पनि गरिन्छ। विश्वकर्मा पूजाले श्रम शिल्प कला र प्रविधिको सम्मान गर्नुपर्छ। श्रोतावृन्द, यस कार्यक्रमका प्रायोजक जय शिव सुन र चाँदी पसल दुलेगौडा स्थित बनकेवा चोकबाट केही घर तल रिमाल गेस्ट हाउससँगै रहेको छ। गहनाहरू बनाउनु परेमा तपाईँले पनि एकपटक चाहिँ अवश्य सम्झनुहोला। अब लागौं तपाईँको आजको राशिफलतर्फ। सबैभन्दा पहिले मेष राशि। दिगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अङ्क 3 रहेको छ। वृष राशि। पुरुषार्थी कामले समाजमा नाम स्थापित गर्न सकिनेछ। रोकिएका काम बन्नाले नयाँ काम प्रारम्भ गर्न सकिनेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने मौका मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अङ्क 1 रहेको छ। मिथुन राशि। मेहनतले सम्मान दिलाउनेछ। विदेश भ्रमणको विचारमा सकारात्मक संकेत प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क 4 रहेको छ। कर्कट राशि। साहित्य र कलाको क्षेत्रमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। शेयर बजारमा लाभ आर्जन गर्न सकिनेछ। काम गर्दै जाँदा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। आजको शुभ रंग हल्का नीलो हो भने शुभ अङ्क 3 रहेको छ। सिंह राशि। पिताको कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। नयाँ कामको प्रस्ताव आउने र व्यापार व्यवसायमा लाभ रहनेछ। प्रशासनिक वा औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अङ्क 5 रहेको छ। कन्या राशि। अनुभवी व्यक्तिहरूको सुझावमा मार्गदर्शनलाई व्यवस्था नगर्नुहोस्। धार्मिक क्रियाकलापहरूमा मन जानेछ। विद्यार्थीको तर्क शक्तिमा वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा मन जानेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अङ्क 6 रहेको छ। तुला राशि। नोकरी वा पेसामा हजुरको कार्यको मूल्याङ्कन हुनेछ। लापरवाहीले हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। आत्मविश्वासमा कमी आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अङ्क 8 रहेको छ। वृश्चिक राशि। कार्यक्षेत्रबाट लिएको अनुभव र ज्ञानले लाभ प्राप्त हुने उच्च सम्भावना देखिएको छ। आमदानीका विभिन्न स्रोतहरू फेला पर्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अङ्क 9 रहेको छ।